0: अस्थायी ट्रयाक निर्माण गरेको छ। बाह्र विषयबाट लिपिङ बस पार्कसम्म सवारी साधन आवत जावत हुने अवस्था बनेको छ। यद्यपि लिपिङ बजारको बीच सड़क खण्ड भाँसिएर भोटेकोशी नदीमा खसेकाले सो सड़क खण्ड निर्माण गर्न अझै पनि एक साथ लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय चोरीकोटका अनुप्रमुख नारायण दत्त भण्डारीले वर्षा कम हुँदै गए अबको केही दिनपछि नेपाल चीन तातोपानी नाका नियमित हुने समेत बताउनु भएको छ। स्थानीयसँग सौहार्द छलफल, सड़क विभागको भरपूर सहयोग र निर्देशनमा सड़क डिभिजन कार्यालय चोरीकोटले मेहनत गरेर गोदारी सड़क खण्ड नियमित रूपमा भएको समेत बताउनु भएको हो। लिपिङमा भाँसिएको सड़क माथिबाट रहेको घरको भग्नावशेष भन्साएर आजै हिजैबाट कन्टेनर आवत जावत समेत गरिसकेको छ। यीको पहिरोमा सड़क बन्न साथ डेढ महिनादेखि कोदारी क्षेत्रमा अड्किएर बसेका मालवाहक कन्टेनरहरू धमाधम तातोपानी भन्सार एड लार्जमा ल्याउन थालिएको छ। अरणीको यातायातका बस र साना गाड़ी चल्न शुरू भएपछि सीमावासीलाई राहत मिलेको छ र आजबाट भने चीनीय क्षेत्रमा रहेका केही कन्टेनर पनि नेपाल प्रवेश गर्नेछ। यद्यपि लिपिङमा पनि सड़क भने अझै पनि जोखिमपूर्ण रहेका छन्। साझा खबरमा राष्ट्रिय खबर। जेएनजी आन्दोलनका शहीद परिवार र घाइते व्यक्तिहरूको माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र डेडिकेटेड टीम मार्फत काम अगाडि बढ़ाउने भएको छ। गृह मन्त्रालयमा हिजो सोमबार गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभाका सदस्यहरू, मुख्य सचिव, गृह सचिव, जेएनजी शहीदका आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागी भएको थियो। छलफलमा 82 भदौ, 23 र 24 गते भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूको माग कार्यान्वयनका लागि मन्त्री परिषदबाट 82 फागुन 24 गते स्वीकृत 10 बजे सम्झौता र 83 असार 18 गते स्वीकृत 24 बजे प्रस्तावको कार्यान्वयनका बारेमा छलफल भएको थियो। माग कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय अन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेएनजी सम्बन्धी विषय मात्र कार्यान्वयन गर्न समर्पित संयन्त्रको रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ। साथै शहीद परिवार र जेएनजी व्यक्तिहरूलाई दरबारमा प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णय समेत भएको हो। छलफलमा जेएनजी परिषद घोषणा, जेएनजी शहीद दिवस घोषणा र दौलत थापालाई जिउँदो शहीद घोषणा, 24 बजे प्रस्ताव संशोधन, संसद भवन परिसरमा जेएनजीको शालिग निर्माण र जेएनजी पार्क निर्माण लगायतका विषयमा सकारात्मक छलफल भइरहेको छ र उक्त विषयमा क्रमशः कार्यान्वयन गर्दै जाने विषयमा भने छलफलमा सहभागीबीच सामूहिक प्रतिबद्धता भएको छ। जेएनजीका मागहरू यथाशीघ्र संशोधन गर्न सबै जनप्रतिनिधि र सम्बन्धित निकायहरू समन्वय सम्मान बुझाएका साथ समन्वयात्मक र एकीकृत ढंगले क्रियाशील रहन प्रतिबद्धता समेत व्यक्त गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको निर्देशन र व्हीप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना 3 जना प्रदेश सांसदहरूलाई पदमुक्त गरिएको छ। केन्द्रीय अनुसन्धान समितिको सिफारिश अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले बागमती प्रदेशका मन्त्री समेत रहेका सांसद राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरिएको हो। कार्यवाही सम्बन्धी निर्णयको औपचारिक पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ। राप्रपकी प्रमुख सचेतक कुमारी तामाङले विभिन्न 8 प्रमाण कागजात सहित पदमुक्त गरिएको पत्र उपसभामुख अवसर चापागाईले बुझाएका हुन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठको अनुसार केन्द्रको पटक पटकको निर्देशन व्हीप र केन्द्रीय कार्य सम्पादन समितिको निर्देशन निर्णय आवज्ञ गर्दै प्रदेश सरकारमा सहभागी भएकाले उनीहरूलाई कार्यवाही गरिएको छ। अध्यक्ष लिङ्गदेनको हस्ताक्षर सहितको विज्ञप्ति र पत्र मार्फत पदमुक्त जानकारी गराएको श्रेष्ठले बताएको छ। यसअघि सोमबार नै राप्रपाले बागमती प्रदेशका संसदीय दल का नेता उद्धव थापालाई पनि दलबाट पदमुक्त गरेको थियो। थापाले पार्टीको नीति, पार्टीको केन्द्रीय नीति र निर्देशन विपरीत नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए। बागमती प्रदेश सरकार गठन र सत्ताका सहकार्यको विषयले लिएर यति बेला पछिल्लो समय राप्रपाभित्र तीव्र आन्तरिक विवाद समेत छुलिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा भएको मतदानका लागि मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा 57 मत परेको छ। उहाँलाई सत्ता साझेदार दल नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 जना प्रदेशसभा सदस्यहरूले मतदान गरिएको हो। विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका 29 मध्ये 22 जना सदस्यले मतदानमा सहभागी भई विपक्षमा मत खसालेको छ। राप्रपाका सभामुख सहित 5 जना सदस्य भने मतदान प्रक्रियामा तटस्थ रहेको छ भने जनता समाजवादी पार्टी जसपाकी एकमात्र सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित रहेको थियो। नेकपा एमाले र कम्युनिष्ट पार्टी बीच भएको पछिल्लो सहमति अनुसार मौजूदा मन्त्री परिषदमा नयाँ नियुक्ति हेरफेर र कार्य विभाजन समेत गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलले तयार पारेको पार्टीको सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्य योजना सम्बन्धी प्रतिवेदनको मस्यौदा अस्वीकार गरिएको छ। गत जेठ 10 गते बसेको सचिवालयको 8 बैठकले उक्त कार्य योजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदालाई नेकपा एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेपछि संयोजक थापा पुनर्लेखनमा जुटेका छन्। थापा नेतृत्वको कार्यदलका सचिव समेत रहेका महासचिव शंकर पोखरेलले प्रतिवेदनको मस्यौदा तयार गर्दा साथै प्रदेशबाट प्राप्त सुझावलाई जस्ताको तस्तै समेटिएको थियो। तर ती सुझाव समेटिएको मस्यौदाप्रति एमाले अध्यक्ष ओलीले असहमति जनाउँदै संयोजक बादललाई कि त त्यसमा संशोधन गर्न नभए अलग्गै प्रतिवेदन तयार गर्न पनि निर्देशन दिएको छ। भदौ 4 गते राति कार्यदल संयोजक थापा सहित उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल र सचिव गर्न सचिव भानुभक्त ढका लगायतका नेताहरू प्रतिवेदनबारे छलफल गर्न अध्यक्ष ओलीको निवासमा भक्तपुरको गुण्डुमा पुगेका थिए। ओलीको उक्त भनाईमा संयोजक थापाले सहमति जनाएका थिए। तर ओलीले पुनर्गठन शब्दप्रति आपत्ति जनाएपछि उपाध्यक्ष पौडेलले भने तलबाट आएका सुझावलाई प्रतिवेदनमा समेटिएको र कार्यदल बन्दा नै पुनर्गठनका कार्य योजना भनिएकाले उक्त शब्दमा परिमार्जन गर्न नहुने अडान समेत लिएका थिए। स्याङ्जामा भएको दुर्जीव दुर्घटनामा 2 जनाको मृतको पहिचान खुलेको छ। गिल्याङ नगर गल्याङ नगरपालिका 8 कारधीमा सोमबार साँझ भएको जीव दुर्घटनामा 2 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गल्याङ नगरपालिका 8 करिब 25 वर्षीय सदीक्षा थापा मगर, 5 भैया र गल्याङ नगरपालिका 9 करिब 60 वर्षीय यमबहादुर बिक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी रमेश दत्त अवस्थीको अनुसार 2 जनाको घटनास्थलमै मृत्यु भएको हो। गल्याङबाट स्यालिङतर्फ जाँदै गरेको G1J6534 जीव उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा 17 जना घाइते भएको डीएसपी अवस्थीले जानकारी दिनुभएको हो। उहाँको अनुसार घाइते 15 जनाको उद्धार 15 जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको छ र जसमध्ये सामान्य अवस्था रहेकाहरू उपचारपछि घरमा फर्किएका छन् र 2 जना गम्भीर घाइते रहेका 2 जनालाई थप उपचारका लागि मिशन अस्पताल पाल्पामा पठाएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट 3 जना मन्त्री नियुक्त भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश प्रमुख सहित 3 जनाको नाम सिफारिश गरिएको हो। नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुमार थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको हो। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो 3 बजेका लागि राखिएको छ र मन्त्री परिषदबाट अन्य सदस्यमा तुलसी प्रसाद चौधरीले वन वातावरण र पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा सिंचाई र खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार र विकास मन्त्रालय दिएको छ। यसअघि वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित 4 जना, नेकपाबाट तीनजना र जनता समाजवादी पार्टी नेपालबाट दुईजना मन्त्री रहने गरी भएको सहमति अनुसार नै मन्त्री परिषद पुनर्गठन गर्न लागि हो। नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग निजी सवारी साधनको परीक्षण सञ्चालन ट्रायल अपरेशन आजदेखि चरणबद्ध शुरू भएको छ। पहिलो चरणमा कार, जीव र भ्यान लगायतका 9 सिस्टमका सीट सिस्टमका साना निजी र सरकारी सवारी साधनलाई बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी रूपमा सुरुङ मार्गबाट आवागमन गराउने तयारी गरिएको छ। सुरुङ मार्गको सञ्चालन अवस्था र सुरक्षाको मूल्याङ्कन गर्दै 1-2 दिनभित्रै क्रमश दुईतर्फी आवागमन खुल्ला गर्ने योजना रहेको छ। त्यसपछि सञ्चालन समय समेत विस्तार गर्दै बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म क्रमश बिहान 6 बजेदेखि राति 10 बजेसम्म पुर्याउने तयारी गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सैजन्य नेपालको अनुसार सुरुङ मार्गको सञ्चालनलाई क्रमशः सहज र व्यवस्थित बनाउँदै लैजाने योजना छ। शुरूआती चरणमा सवारीको आवागमन, सुरुङभित्रको सुरक्षा अवस्था र अन्य प्राविधिक पक्षको निगरानी समेत गरिने भएका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको महाराष्ट्र स्थित अमरावती अस्पतालमा हिजो आईसीयू कक्षमा आगो फैलिँदा 3 नवजात शिशुको मृत्यु भएको छ। महाराष्ट्रको मुख्यमन्त्री देवेन्द्र फण्डलालवासीले घटनाको छानबिन गर्न समिति निर्देशन दिएको छ। उक्त अस्क्रममा अस्पतालमा रहेका 36 शिशुहरूको उद्धार गरिएको र उनीहरूको अवस्था पनि सकुशल रहेको फण्डलालवासीले जानकारी दिएको छ। मृतकको परिवारलाई 5 लाख रूपियाँ भारतीय रूपियाँ दिने घोषणा गरेको छ। घाइते अवस्थामा रहेका शिशुहरूको उपचार खर्च पनि सरकारले बिहोर्ने भएका छन्। बिहान 3:30 जाँदा अस्पतालमा आगो लाग्न शुरू भएको अस्पतालका कर्मचारीहरूले बताएका छन्। आईसीयूमा भेन्टिलेटरमा विद्युतीय सड भएर विस्फोट हुँदा आगलागी भएको आशंका गरिएको छ। भवनमा आगलागी भएको स्वचालित अग्नि नियन्त्रण प्रणाली सक्रिय हुन असफल भएको भन्दै मानिसहरूले उक्त व्यवस्थापनको बारेमा प्रश्न उठाइरहेको छ। विपक्षी पार्टीहरूले महाराष्ट्रको अस्पतालका सुरक्षा प्रणालीबारे समीक्षा गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् र एनसीपीएससीपीका कार्यकारी उपाध्यक्ष र सांसद सुप्रिया सुले अस्पतालको लापरवाहीका कारण यस्तो अवस्था सृजना भएको पनि बताएको छ। सरकारी र निजी अस्पतालको अग्नि सुरक्षालाई विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था आएको बताउँदै मेडिकल उपकरणहरूको पनि राम्रो जाँच गर्नुपर्ने भएको छ। कांग्रेसका विधानसभा नेता विजय भट्टीवीरले पनि अग्नि सुरक्षा प्रणाली र मेडिकल र विद्युतीय उपकरणहरूको समयमा नै निरीक्षण हुनुपर्ने र समय समयमा मर्मत गराउनुपर्ने समेत बताएका छन्। खेल खबरमा अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो जीत हासिल गरेको छ। हिजो भएको खेलमा नेपाल होर्बर्ट हरिकिन्स एकेडेमीलाई 39 पराजित गरेको छ। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको होर्बर्ट 18.3 ओभरमा 155 रनमा अलआउट भएको हो। होर्बर्टका लागि नितेश समा सामुएलले सर्वाधिक 37 रन बनाएको छ भने टिम वर्डले 23, निफेन राधाकृष्णले 20 रन बनाएको छ। नेपालका लागि नारायण जोशीले 3 विकेट लिएको छ भने पवन सार्फ र हरब साहब आलमले 2-2 तथा विपिन खत्रीले 1 विकेट लिएको छ। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। कुशल भोटेलले सर्वाधिक 39 रन बनाउँदा अनिल शाहले 28 र लोकेश बमले अभिजित 20 रन बनाएको छ। होबर्टका अफ म्याकिमले 4 ओभरमा 18 रन दिएर 3 विकेट लिएका थिए भने मार्कस बिन र बिनले 2 र होप र निपिन राधाकृष्णले 1-1 गोल गरेका थिए। यसअघि शुरूआती 2 खेलमा हार बेहोरेको नेपालले आफ्नो 4 खेलमा बुधबार एसीटी कोमेटोससँग समेत खेल्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। जिन्जीका माग डेडिकेट टीम मार्फत सम्बोधन गर्ने गृह मन्त्रालयको तयारी। बागमती प्रदेश सरकारमा सहभागी राप्रपका 3 मन्त्री सांसद पदबाट बर्खास्त। शंकरले प्रतिवेदन ओलीको अब्जेक्सन, संशोधन गर्न बादललाई निर्देशन। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा तेस्रो पटक विश्वासको मत प्राप्त। स्याङजामा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु, मृतकको पहिचान खुलियो, 17 घाइती। भारतको महाराष्ट्र स्थित अस्पतालमा आग लागि हुँदा 3 नवजात शिशुको मृत्यु। R20 सिरिजमा नेपालको पहिलो जित। साझा खबर अहिलेलाई यति नै। अर्घ खबरका साथमा बिहान 9 उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 9 गते मंगलबार, अगस्त 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: प्रधानमन्त्रीसँगको सवाल जवाफका लागि 11 सांसदका प्रश्न दर्ता। यौन अपराधको निशानामा बालिका बलात्कारपछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग। विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी।
1: 11 सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती। 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्काले दिएको निवेदन। सर्वोच्चमा आज दर्ताको तयारी। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र।
2: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोगबारे छलफल। छाला उद्योगलाई कच्चा पदार्थको अभाव। अब मौद्रिक नीति साउन 1 गते आउने।
1: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित। हर्मुज जलमार्गमा नियम मिच्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी। इरान धराशय बन्दै गएको राष्ट्रपति ट्रम्पको दावी।
2: र टप N20 सिरिजमा नेपालको पहिलो जीत। अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट। भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा यौन अपराधको निशानामा बालिकाहरू पर्दै गएको र यसका लागि सरकारले कठोर कानून बनाउने बारेमा संसददेखि सड़कसम्म आवाज उठेको प्रसंग।
1: 10 कम उमेरका साना बालिका जबरजस्ती करणीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण हो 12-3 वर्षीय बालिकाको जबरजस्ती करणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ 2 गते सब फेला परेको हो। बालिकालाई जबरजस्ती करनी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुंवरले बताउनु भएको छ। सरकारसँग बालिकाका परिवारको कानूनमा रहेको सजायको व्यवस्थालाई कड़ा बनाउने विषयमा छलफल पनि भयो। यस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझाव सहितको प्रतिवेदन तयार पार्दैछ, जसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय न्याय संकल्प समिति गठन गर्दै काम अघि बढ़ाएको हो। साना बालबालिकाको जबरजस्ती करनीपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिका सहित 4 जबरजस्ती करनीपछि हत्या भएको थियो। नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष 10 उमेर मुनिका 10-14 वर्ष उमेर समूहका 2 बालिका र 19-25 वर्ष उमेर समूहका 1 युवतीको जबरजस्ती करनीपछि हत्या भएको थियो। अघिल्लो आर्थिक वर्ष 2081-82 10 वर्ष उमेर मुनिका 2 सहित 5 जबरजस्ती करनीपछि हत्या भएको थियो, जसमा 11-14 वर्ष उमेर समूहका 2 र त्यसमाथिका 1 युवतीको करनीपछि हत्या भएको प्रहरीको तथ्याङ्कमा छ। साना बालिकामाथि जबरजस्ती करनीका घटनाको आँकड़ा बढ़दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्ती करनी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 11 वर्ष, 2 13 वर्ष र 1 15 वर्ष कि बालिका बालकको जबरजस्ती करणीमा परेको घटना सार्वजनिक भएको थियो। विगत पाँच वर्षको आँकड़ा केलाउँदा बालिका युवती र प्रौढ महिला सहित 21,502 जनामाथि जबरजस्ती करणी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
2: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन। विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा एकजना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुंवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
1: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
4: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल्न नसकिने तर्क समेत गर्नुभयो।
5: जब घटना घट्छ सडक ताच्छ अनि सरकार र परिवार बीच दुई बुधे तीन बुधे सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिक ठर्याएर 3 बालिकाको जीवन फिर्ता आउँछ? सम्माननीय सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
1: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
6: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाऊ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
2: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइकले युनेस्को र एआईबीडी बीचको 50 लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा

0: एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुंगानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
1: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोब्याको प्रडक्टमा चाहिँ विज्ञापन गर्न पाइने भन्ने छ, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ। अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त।
0: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो। हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकुराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
2: ले 50 वर्षमा प्रवेश गर्दैछ। एसिया प्रशान्त क्षेत्रमा मीडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा समय बितोस्, त्यसका लागि शुभकामना छ।
0: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइराखेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकोराप नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
4: सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं विश्लेषणकै चरणमा छ।
0: एघार सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्ने?

0: आकर्षणीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको, संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन संघ सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। राष्ट्रपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। प्रमुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाब दिनुहुनेछ। संसद सचिवालयका अनुसार राष्ट्रपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ।
1: प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ 1 र भदौ 3 का बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ 1 को बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द, त्यसै गरी अरू भदौ 3 को बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदेले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ति शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लर्को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदेले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नु भएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरूङ मार्गमा गुड्न थाले साना सवारी साधन र 9 सीटसम्मका जीप शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छापिएको छ। नागढुङ्गा सिस्नेखोला सुरूङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरूङ मार्गमा हिजो सोमबारबाट 9 जनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव, 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित समेत सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाल्यो बन्सरी डाँडा। ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल, सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर, मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक, पहिलो महिनामै अत्यधिक आयात, 44 अर्बले बढ़्यो आयात, निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मी याममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 सम्मको दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस, जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतया बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरूमा उल्लेख। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ। त्यस्ता जहाजलाई जरिमाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसए स्थापना गरेको छ र इरान आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग 6 महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्विनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हराएको, हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरिज सेकेण्डरी स्कूलका दोवान्सी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्डु गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
0: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यवहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
5: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौं। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढ़ी छ नेपालमा। धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौं। अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायत अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौ।
6: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं। यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
5: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौ र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेशन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमूना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
6: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौं। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन, अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
5: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु, किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौं। त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौं। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ।
1: संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्रीसँगको सवाल जवाबका लागि घार सांसदका प्रश्न दर्ता, यौन अपराधको निशानामा बालिका बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग, विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी,
1: 11 सचिव, 72 सह सचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेता देउबा र खड्काले दिएको निवेदन, सर्वोच्चमा आज दर्ताको तयारी, आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना आलापत्र।
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाण्डुमा एआईको उपयोग बारे छलफल, छाला उद्योगलाई कच्चा पदार्थको अभाव, अब मौद्रिक नीति साउन 1 गते आउने।
1: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित, हर्मुज जलमार्गमा नियम मिस्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी।
0: र टप एण्ड T20 सिरिजमा नेपालको पहिलो जित, अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका व्यक्तिहरू, उनीहरूको पृष्ठभूमि, कोही आपराधिक क्रियाकलापमा संलग्न भएको, कोही विभिन्न ठगीका मुद्दा उजुरीहरूमा परेका व्यक्तिहरू पनि सरकार र शक्तिमा पुगेको, उनीहरूले भूमिका पाएको भनेर कतिपय स्थानमा आलोचना पनि हुने गरेको छ। यहाँ दुईजना व्यक्ति छन्, दुई मध्ये एकजना भर्खरका किशोर जस्ता देखिने व्यक्तिले नजिकै रहेका अर्को पाको उमेरका जस्ता देखिने व्यक्तितर्फ औंला ठड्याउँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ,
7: सहकारीको अरबौं रकम हिनामिना गरे पो मन्त्री पटकाउन सकिने रहेछ त।
0: हाउसको प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाईँहरू जहाँ कहीँबाट पनि हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुन्दै हुनुहुन्छ भने त्यही नै परमेश्वरको शान्ति, कृपा र प्रेम तपाईँहरूले महसुस गर्नुहुनेछ। र फेरि पनि एकपटक हामी परमेश्वरको वचनसँगको यात्रामा सँगै सहभागी हुन पाउँदा ठूलो आनन्द र हौसला मिलेको छ।
1: साँच्चै नै आज हामी फेरि पनि यसरी यो अध्ययनमा भेट्न पाउँदाखेरि म पनि एकदमै धेरै उत्साहित छु दाई। अनि सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट पनि प्रेमपूर्ण अभिवादन। अघिल्लो अध्ययनमा चाहिँ हामीले परमेश्वरको असीम प्रेम, उहाँको उद्धार, उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्ने सत्य र धन्यवादी हृदय लिएर चाहिँ उहाँको आज्ञामा हिँड्नु नै साँचो आराधना हो भन्ने कुरा चाहिँ हामीले सिकेका थियौं। र परमेश्वरले हामी हरेकलाई अत्यन्तै प्रेम गर्नुहुन्छ र कहिले पनि बिर्सनुहुन्न भन्ने कुरा पनि हामीले अघिल्लो अध्ययनमा हेर्दै थियौं। तर दाई, आज म एउटा कुराले धेरै अन्योलमा छु। म मानिसहरूलाई विश्वास गरेर धेरै पटक निराश भएको छु। जसलाई आफ्नो माने उनीहरूले नै साथ छोडे। अहिले त कहिलेकाहीँ परमेश्वर पनि मेरो पक्षमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न आउँछ। डर, असफलता र भविष्यको चिन्ताले मन भारी भएको हुन्छ। यस्तो अवस्थामा मैले कसरी चाहिँ आफ्नो विश्वासलाई अगाडि बढाउने दाई?
2: भाइ, तपाईँले आफ्नो मनको कुरालाई मात्र होइन तर सम्पूर्ण जसले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुनिरहनु भएको छ उहाँहरूको हृदयको प्रश्नलाई पनि बोल्नु भएको छ। आज संसारमा धेरै मानिसहरू यही प्रश्नहरूसँग संघर्ष गरिरहेका छन्। मानिसमाथि भरोसा गर्दा निराश आउन सक्छ तर परमेश्वरमाथिको भरोसा कहिले व्यर्थ हुँदैन। आज हामीले अध्ययन गर्ने भजनहरूले अत्यन्त विशेष कुराहरू हामीलाई सिकाउनेछन्। यीमध्ये एउटा सम्पूर्ण भजन संग्रहकै सबैभन्दा छोटो भजन हामीले थाहा गर्नेछौ। त्यो भजन छोटो भए पनि यसको सन्देश अत्यन्त गहिरो छ। यसले सम्पूर्ण संसारलाई परमेश्वरको प्रशंसा गर्न बोलाउँदछ किनकि उहाँको प्रेम र विश्वास योग्यता अनन्त अनन्तताको लागि रहेको छ भन्ने सत्यलाई हामीले थाहा गर्नेछौ।
1: हजुर आदरणीय श्रोताहरू, यदि तपाईँ पनि आज निराश हुनुहुन्छ, जीवनको कुनै मोडमा हुनुहुन्छ र गाह्रो महसुस गर्नुभएको छ वा भविष्यलाई लिएर चाहिँ डराइरहनु भएको छ भने आज परमेश्वरको वचनले तपाईँलाई नयाँ आशा दिनेछ भन्ने हाम्रो विश्वास छ। अब आउनुहोस्, खुला हृदय लिएर र प्रार्थना साथ आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई चाहिँ शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 117 र 118 अध्ययनबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 117 अध्ययनबाट देख्नेछौ। यसको मुख्य विषय हो परमेश्वरको विश्वव्यापी स्तुति प्रशंसाको लागि हालेलुया। यो अर्को हालेल भजन हो र यो मालामा सिरिजमा सबभन्दा छोटो भजन हो। म तपाईंलाई यो कुराको याद दिलाउन चाहन्छु कि भजनहरू 113 118 इसरायल राष्ट्रको तीन महान चाडहरू पर्वहरूमा गाइन्दथे, निस्तार, पेन्टिकोस्ट र झुप्रेबासको चाडमा। निस्तार चाडमा कचौरा सातपल्ट त्यहाँ भेला हुनेहरूको बीचमा पास गरिन्थे एकपछि अर्को कहाँ, र जब वरिपरि पास गरिन्थे यी भजनहरूमा एक भजन गाइन्दथे। र कोही टिप्पणीकारहरूले भन्दछन् कि भजन 113 र 114 भजन गर्न भन्दा पहिले गाइन्थे, त्यसपछि भजन 117 र 118 चाहिँ भजन पछि गाइन्थे। अमित्र, यी भजनहरूलाई तपाईँ कसरी व्यवस्थित गर्नुहुन्छ, सेट गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा होइन। तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तिनीहरूको गाइन्दथे, ती भजनहरू गाइन्दथे। भजन 118 चाहिँ तिनीहरूले गाएका अन्तिम भजन हो। मती 26 अध्याय 30 पदले हामीलाई भन्दछ, तब एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। भजन 117 सबभन्दा छोटो भजन हो। यो पूरा बाइबलमा सबभन्दा छोटो अध्याय हो, त्यसकारण यसलाई व्यवस्था गरी छोड्ने काममा खतरा छ। भजन 117 एक पदमा भनिएको छ, हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर, हे सबै जन हो, उहाँको तारीफ गर। परमप्रभुको स्तुति गर, हालेलुया हो। अनि दुई पदमा भनिएको छ, किनभने हामी प्रति उहाँको करुणा अपार छ र परमप्रभुको सत्यता सधैँको निम्ति रहन्छ, परमप्रभुको प्रशंसा गर। यी अति नै उल्लेखनीय पदहरू हुन् मित्र, जुन हामी हतार हतार गरेर त्यसै छोड्नु हुँदैन। हे सारा जन हो, उहाँको तारीफ गर, प्रशंसा गर। यो निश्चय नै अगमबाडीको हो। यसले भविष्यतिर हेर्दछ, जब सम्पूर्ण महादेशका सबै जातिहरू, सबै कुलहरू, भाषा भाषीहरू र राष्ट्रहरू यहोवाको स्तुति प्रशंसा गर्ने काममा एकैसाथमा संलग्न हुनेछन् र उहाँलाई परमप्रभुको रूपमा आराधना गर्छन्। आज के संसारमा यस्तो कहीँ छ? के तपाईँ यो आफ्नो समाजमा यसको कुनै प्रमाणको देख्नुहुन्छ? के तपाईँ देख्नु सक्नुहुन्छ कि विश्व परमेश्वर कहाँ फर्किरहेको छ? मित्र, मसँग आगे सोध्ने प्रश्नहरू छन्। आज कहाँ सबै जातिहरू यहोवाको प्रशंसा र तारीफ गरिरहेका छन्? उहाँलाई आराधना र विश्वास गर्ने जाति र राष्ट्रहरू कहाँ चाहिँ उहाँका समर्पणमा छन्? मित्र, उत्तर अति नै सजिलो छ। आज त्यहाँ कुनै जाति राष्ट्रहरू छैन जुन यस पदहरूमा उल्लेखित कथनको फिट गर्न सक्छौं। अगमवक्ताहरूको सन्देश यो थियो कि एक दिन राष्ट्रहरू, जाति जातिहरू परमप्रभुलाई आराधना र स्तुति प्रशंसा गर्नेछन्। जकरिया 2 अध्याय 11 पदमा यसले भन्छ, धेरै जातिहरू त्यस दिनमा परमप्रभुमा मिल्न आउनेछन् र मेरा प्रजा हुनेछन्। त्यसपछि जकरिया 14 अध्याय 16 पदमा हामी पढ्छौं, यरूशलेमको विरूद्धमा आइलाग्ने जातिहरूमा जति बाँचेका हुन्छन् तिनीहरू वर्ष वर्ष सेनाहरूका परमप्रभु महाराजा धीराजलाई दण्डवत गर्न र झुप्रो बासको चाड मान्नलाई यरूशलेममा जानेछन्। यो स्पष्ट छ कि सम्पूर्ण जाति र राष्ट्रहरूको आराधना गर्ने काम परमेश्वर कहाँ इसरायलको फर्काईसँग जोडिएको छ। दोस्रो प्रश्न हो, कहिले यो सबै पूरा हुनेछ? म सोच्दछु कि यसको उत्तर हाम्रो सामनेको यो सानो भजनमा छ। कहिले सबै राष्ट्रहरू, सबै जातिहरूले यहोवालाई दण्डवत गर्नेछन्, आराधना गर्नेछन्? पद दुईमा भनिएको कुरालाई सुन्नुहोस्, किनभने हामी प्रति उहाँको करुणा अपार छ। यस पदमा उल्लेखित सर्वनाम हामी को हो? यो इसरायल हो। मित्र, त्यो दिन आइरहेको छ जब परमेश्वर इसरायल प्रति अनुग्रही, कृपालु हुन गइरहनु भएको छ। त्यो दिन भविष्यमा छ, यानि महाक्लेश अवधिको अन्त्यमा, जब प्रभु येशु दोस्रो पल्ट पृथ्वीमा आउनुहुनेछ र आफ्नो राज्यको स्थापना गर्नुहुनेछ।

हाम्रा पिता पुर्खासित गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करुणा देखाउनुहुन्छ। त्यसपछि यसैया 14:7-8 पदमा हामी पढ्छौ, केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, तर अति मायाको साथ म तँलाई फेरि ल्याउनेछु। रिसको झोकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अब अनन्त प्रेम देखाएर म तँलाई ठिटाउनेछु, मेरो उद्धारक परमप्रभु भन्नुहुन्छ। त्यसकारण मेरो मित्र, तपाईँ यसमा देख्न सक्नुहुन्छ कि यस भजनसँग भविष्यको दिनको संकेत छ, जब सारा राष्ट्रहरू जाति जातिहरू परमेश्वरलाई आराधना स्तुति प्रशंसा गर्न गइरहेका छन्। नयाँ नियममा यसको कुनै संकेत छ? हामी निश्चय नै प्रेरित 15 यरूशलेममा परिषदको सभाको रेकर्ड गर्दछ, जुन परिषदको सभामा यहुदीहरू थिए र तिनीहरूले बुझ्न सकेनन् किन पुरानो नियमका अगमबाडीहरू पूरा भइरहेका थिएनन्। सभाको अन्त्यमा याकुब उठेर भने, प्रेरित 15:14 पदमा, कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्य जातिहरूबाट एक जाति लिनलाई कृपा दृष्टि गर्नुभयो भन्ने कुरा सिमोनले बताएका छन्। मित्र, त्यही नै आज हाम्रा दिनमा परमेश्वर काम गरिरहनु भएको छ। अन्य जातिहरू बीचबाट मानिसहरू लिइरहनु भएको छ। उहाँले आफ्नो मण्डली सारा जाति भाषा भाषी र कुलहरूबाट बनाइरहनु भएको छ र तिनीहरूलाई एउटा शरीरमा एक ठाउँमा ल्याइरहनु भएको छ। मित्र, अहिले यो कुराको ध्यान दियौ कि कसरी याकुबले आफ्ना मन्तव्यको आरम्भ गर्छन्। प्रेरित 15:15-17 पदमा यहाँ भनिएको छ, औ यसैसँग अगमवक्ताहरूको वचन पनि मिल्छ, जस्तो लेखिएको छ, यो कुरा पछि म फर्कनेछु र दाउदको भत्केको तम्बु फेरि बनाउनेछु र त्यसका भग्नावशेष म फेरि बनाइदिनेछु, त्यसलाई खड़ा गर्नेछु, बाँकी रहेका मानिसहरूले परमेश्वरलाई खोज्न सकुन् र सबै अन्य जातिहरूले जजसमाथि मेरो नाउँ प्रकट गरिएको छ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि हाम्रो सामने यो भजनले भविष्यतिर हेर्दछ, जब यो पृथ्वीमा हरेक जाति सृष्टिहरू परमेश्वरलाई स्तुति प्रशंसा धन्यवाद गर्नेछन्। यो कति पनि सत्य छैन कि आज राष्ट्रहरू परमेश्वरको प्रशंसा गरिरहेका छन्। तपाईँ यसको प्रमाण यदि विश्वको वरिपरि नजर लगाउनुभयो भने पाउनुहुनेछ। अधिकांश परमेश्वर कहाँ, अरू त के परमेश्वरमा रुचि पनि लिँदैनन्। तर त्यो समय आउनेछ मित्र, जब भजन संग्रह 67:7 पद अनुसार परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ र पृथ्वीका टाढा टाढा देशका मानिसहरूले उहाँको डर मान्नेछन्। मित्र, भजन 117 महान भजन हो। यो भजनको परिपूर्णता ख्रिष्टका 1000 वर्षीय राज्यकालमा हुनेछ, जब उहाँले पृथ्वीमा शासन गर्नुहुनेछ। त्यो भन्दा पहिले यसको पूरा हुने छैन। ओ कस्तो महिमित त्यो समय हुनेछ। परमप्रभुको प्रशंसा गर, हालेलुया। त्यसपछि हामी भजन 118 पनि लागौं। यो हामी मुख्य विषयको रूपमा देख्नेछौ, ख्रिष्टको मृत्यु भन्दा अघि उहाँका चेलाहरूसँग ख्रिष्टले गाउनु भएको भजन। मित्र, यो अद्भुत सुन्दर भजन हालेल भजनहरूको अन्तिम हो। यस कारणको लागि हामी जान्दछौ कि यो नै भजन थियो जुन हाम्रा प्रभुले उहाँको मृत्युभन्दा अघिल्लो रातमा आफ्ना चेलाहरूसँग गाउनु भयो। त्यस रात माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोजन खानुभयो। त्यसपछि उहाँले प्रभु भोजको स्थापन गर्नुभयो र यसको आफ्ना चेलाहरूलाई खान दिनुभयो। अनि त्यो प्रभु भोजमा प्रयोग गरिएको चिज चाहिँ रोटी र फलको रस थियो, दाग रस थियो। तर त्यसले उहाँको बारेमा बताउँछ। हामी पुरानो नियमबाट जान्दछौ कि निस्तार चाडमा थुमाको खानु पर्दथ्यो।
तर सुसमाचार रेकर्डमा हामी थुमाको बारेमा केही पनि सुन्दैनौ, बरु हामी खालि

मिट्टी र दाग रसको मात्र देख्छौं। तपाईँलाई थाहा छ किन? यो यस कारणले कि थुमा त्यहाँ नै तिनीहरूलाई सेवा गरिरहनु भएको थियो। उहाँ परमेश्वरको थुमाको रूपमा

भला हुनुहुन्छ। भजन 118 एकदेखि तीन पदमा भनिएको छ, परम प्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अब इसरायलले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हारूनको परिवारले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि यो फुच्चे प्रचारकले पनि अहिले भन्नेछ, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। अनि तपाईँ पनि भन्नुहोस् कि उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हामी सबैले परम प्रभुलाई धन्यवाद चढ़ाउ किनभने उहाँ भलो हुनुहुन्छ। अनि अघि पद 4-6 भनिएको छ, अब उहाँसँग डराउनेहरूले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। आफ्नो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरे, परमप्रभुले मलाई जवाब दिनुभयो र मलाई फराकिलो ठाउँमा राख्नुभयो। परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र। यो नै गीतको हाम्रा प्रभुले गाउनुभयो, उहाँ क्रूसमा बिना डर जानुभयो र उहाँले यसरी पुकारा गर्नुभयो, चित्कार छोड्नुभयो। मत्ती 27:46 पदमा, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईँले मलाई त्याग्नुभयो। यो सबैको रहस्य हो। दोस्रो कुरन्थी 5:19 पद अनुसार, परमेश्वर ख्रीष्टमा हुनु भएर संसारलाई उहाँ आफै कहाँ मिलापमा ल्याइरहनु भएको थियो। आगे 7-8 पदमा भनिएको छ, मलाई मदद गर्नेहरूका बीचमा परमप्रभु मतर्फ हुनुहुन्छ, यसकारण मलाई घृणा गर्नेहरूमाथि मेरो इच्छा पुगेको म देख्नेछु। परमप्रभुको शरण पर्न मानिसमाथि निर्भर गर्नभन्दा उक्तम छ। के तपाईँले मानिसमा भन्दा परमप्रभुमा तपाईँको आत्मविश्वास भरोसा राख्न सिक्नु भएको छ? मित्र, यो कुरा सिक्न अद्भुत पाठ हो। भजनकार भन्छन्, मानिसमा भरोसा गर्नभन्दा परमप्रभुमा भरोसा गर्न उक्तम हो। त्यस रातमा हाम्रा प्रभुले यो भजन गाउनुहुँदा उहाँले 11 चेलाहरूमा हेर्नुभयो। एकजना चेला चाहिँ उहाँलाई विश्वासघात गर्न पहिले नै बाहिर गइसकेका थिए, अनि ती 11 चेलाहरूले पनि उहाँलाई त्याग्न गइरहेका थिए। तिनीहरू त्यस रातमा भेडा जस्तै छरपट्ट छरिने थिए। मित्र, मानिसमा आफ्नो विश्वास र भरोसा नराख्नुहोस्, तिनीहरूले तपाईँलाई धोका दिन सक्नेछन्। परम प्रभुमा भरोसा गर्नुहोस्। पद 9-12 भनिएको छ, परम प्रभुको शरण पर्न राजाहरूमाथि निर्भर गर्न भन्दा उक्तम छ। सबै जातिहरूले मलाई घेरे, परम प्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई घेरे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। तिनीहरूले मलाई भीर मौरीहरूले घेरे झैं घेरे, तिनीहरू काँडाका आगो जस्तै निभे, परमप्रभुको नाउँमा म तिनीहरूलाई काट्नेछु। सबै जातिहरूले मलाई घेरे, रोम बहुजाति बहुभाषी राष्ट्र थियो, रोमले उहाँलाई क्रूसमा टाँगे थियो। रोमी क्रूसमा मर्नु भएको दिनमा त्यो राष्ट्रलाई दण्ड आज्ञा दिइयो। यसका दिनहरू खत्तम भए। त्यो महान विश्व साम्राज्य जुन हजारौं वर्षसम्म अस्तित्वमा थियो त्यो खत्तम भयो, तर यो ख्रिस्ट विरोधीको माध्यमद्वारा फेरि पुनः आउनेछ। 14 भनिएको छ, परम प्रभु मेरो शक्ति र भजन हुनुहुन्छ र उहाँ मेरो उद्धारको हुनुभएको छ। यस सुन्दर खण्डमा यहाँ हामीसँग छुटकाराको निम्ति स्तुतिको प्रशंसाको छ। यो उद्धारको गीत हो मित्र। अनि 15-17 पदमा भनिएको छ, धर्मात्माका पालमा रमाहट र उद्धारको ध्वनि हुन्छ, परमप्रभुको दाहिने बाहुलीबाट परक्रमको कार्य हुन्छ, परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीबाट पराक्रमको कार्य हुन्छ। म मर्दिन तर बाँच्नेछु र परमप्रभुका कार्यहरूको वर्णन गर्नेछु। यो हाम्रा प्रभुको पुनरुत्थानको संकेत हो। उही समयमा यहाँ केही अर्को कुरा पनि छ। इसरायल राष्ट्रको रूपमा जीवित रहन गइरहेको छ र इजिकेल

37 अध्यायले यसको स्पष्ट बनाउँछ कि परमेश्वरले चिहानहरूको खोल्नुहुनेछ र विश्वको राष्ट्रहरू बाट ल्याउनुहुनेछ तिनीहरूलाई। पद 19 र 20 भनिएको छ, मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, ती भित्र पसेर म परमप्रभुमा धन्यवाद चढाउनेछु। परमप्रभुको ढोका यही हो, धर्मात्माहरू यसभित्र पस्नेछन्। परमप्रभुको ढोका के हो? ख्रीष्टले यो स्पष्ट बनाउनुभयो जब उहाँले भन्नुभयो युहन्ना 10 अध्याय 9 पदमा, ढोका मै हो, मबाट कोही मानिस पस्यो भने त्यो सुरक्षित हुनेछ, औ त्यसले भित्र बाहिर आउने जाने गर्नेछ र खर्क पाउनेछ। त्यो ढोका भेडा गोठको ढोका थियो। प्रभुले यो पनि भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, म बाहेक अरू कोहीद्वारा पिता कहाँ जान सक्दैन। अनि 21 पदमा भनिएको छ, किनकि तपाईँले मलाई जवाब दिनुभएको छ र परमप्रभु मेरो उद्धार हुनुभएको छ भनेर तपाईँमा धन्यवाद चढाउनेछु। अहिले हामीसँग अर्को वाक्य अलंकार छ, 22 पदमा भनिएको छ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा भयो। यस पदमा उल्लेखित ढुङ्गा प्रभु येशु ख्रीष्ट स्वयंको संकेत हो। हाम्रो प्रभुले मती 21 अध्याय 42 पदमा यो स्पष्ट बनाउनुभयो, के तिमीहरूले कहिले धर्मशास्त्रमा पढेनौ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर भयो। यो परमप्रभुबाट भएको हो र यो हाम्रो दृष्टिमा अचम्मको छ। पहिलो पत्रुस 2 अध्याय 6-8 पदले भन्छ, किनभने धर्मशास्त्रमा यो छ, हेर सियोनमा छानिएको एउटा मुख्य बहुमूल्य कुनाको ढुङ्गा म राख्दछु, औ उनीमाथि विश्वास गर्ने शर्ममा पर्ने छैन, यसकारण तिमीहरू जसले विश्वास गर्छ तिमीहरूका निमित्त बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दी तुल्याए त्यही कुनाको शिर ढुङ्गो हुनु आयो, औ ठेस लाग्ने ढुङ्गो र बाधाको चट्टान, किनभने आज्ञा पालन नगर्ने भएर तिनीहरू वचनमा ठेस खान्छन्, यसैको निम्ति तिनीहरू नियुक्त पनि भएका छन्। ढुङ्गा चाहिँ प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। अनि 24 पदमा भनिएको छ, यो दिन परम प्रभुले नै बनाउनु भएको हो, यसमा हामी हर्षित हुनेछौ, आनन्दित हुनेछौ। कुन दिनको बारेमा यहाँ भजनकार बोलिरहेका छन्? के दिनको 24 घण्टाको दिनको बारेमा? होइन, दिन शब्दलाई समयको अघिल्लो समयको अवधिको लागि पनि प्रयोग गर्न सकिन्छ। यो 24 घण्टा दिनको लागि पनि प्रयोग गर्न सकिन्छ र यो विशेष किसिमको चीजको लागि पनि प्रयोग गर्न सकिन्छ। उदाहरणको निम्ति हामी भन्न सक्छौ, यो कम्प्युटरको दिन हो, यो आधुनिक दिन हो भनेर। यहाँ भजनकार कुन दिनको संकेत गरिरहेका छन्? भजनकार त्यो दिनको बारेमा बोलिरहेका छन्। त्यो दिन परमप्रभुले नै बनाउनु भएको हो, चाहिँ उद्धारको दिन हो। त्यो दिन पहिले नै 2000 वर्ष भइसकेको छ र हामी यसमा खुशी र हर्षित हुनेछौ। हामी उद्धारको दिनमा हर्षित हुन्छौ। अहिले यहाँ हामीसँग विश्वास गर्ने पुकार चितकार छ, होसाना। अब उद्धार गर्नुहोस् चाहिँ होसाना शब्द हो। यो नै शब्द हजारौं भीड़हरूले प्रयोग गरे जब हाम्रा प्रभु येशु यरूशलेममा गधामा सवारी गरेर आउनुभयो। 25-26 पदमा भनिएको छ, हे परमप्रभु हामी आग्रहपूर्वक विन्ती गर्दछौ, अब उद्धार गर्नुहोस्। हे परमप्रभु हाम्रा आग्रहपूर्वक विन्ती गर्दछौ, अब सुदिन पठाइदिनुहोस्। परमप्रभुको नाउँमा आउने धन्यको हो, हामीले तिमीहरूलाई परमप्रभुको भवनबाटै आशीर्वाद दिएका छौं। परमप्रभुको नाउँमा आउने धन्यको हो कथनको अन्तिम समयमा मन्दिरको उहाँले शुद्ध गरिसक्नु भएपछि हामी प्रभुद्वारा उद्धृत गरिएको देख्छौ। त्यसपछि उहाँ यरूशलेममाथि बिलाउन गर्नुभयो। उहाँको बिलाप थिए मती 23 अध्याय 38-39 पदमा, हेर तिमीहरूका घर तिमीहरूको निम्ति उजाड छोडिनेछ, किनभने म तिमीहरूलाई भन्दछु अब उपरान्त तिमीहरूले मलाई फेरि देख्ने छैनौ, जबसम्म धन्य हुन तिनी परमप्रभुको नाउँमा आउने भनी तिमीहरू भन्दैनौ। अनि 27 पदमा भनिएको छ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले ज्योति दिनुभएको छ, बलिदानको पशुलाई वेदीको बीचमा डोरीले

0: तन्काएर बाँध। यो चाहिँ क्रूसमा प्रभु येशूको तपाईँ र मेरो निम्ति बलि हुने कुराको तस्विर हो। अनि 28 र 29 भनिएको छ, तपाई मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँमा धन्यवाद चढाउनेछु, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँको सराहनी गर्नेछु, अहो परमप्रभुलाई धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। मेरो मित्र, आज हामी कति धेरै परमेश्वरको करुणा कृपा अनुग्रहको निम्ति धन्यवाद दिनुपर्छ, स्तुति गर्नुपर्छ। प्रभु आफ्नो वचनमा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ मेरो मनमा रहेको धेरै अन्यलताहरूलाई चाहिँ हटाइदिएको छ। म मानिसहरूको व्यवहार हेरेर निराश भएको थिएँ, तर आज मैले बुझे कि मानिस परिवर्तन हुन सक्छ, परिस्थिति परिवर्तन हुन सक्छ, तर परमेश्वरको प्रेम र कृपा कहिले परिवर्तन हुँदैन। र आज मैले एउटा महत्वपूर्ण निर्णय पनि गरेको छु, अबदेखि म मेरो विश्वास मानिसहरूमा होइन परमेश्वरमा राख्नेछु, किनकि उहाँ नै मेरो शक्ति हुनुहुन्छ र हाम्रो बल हुनुहुन्छ।
2: आहा, कस्तो उत्साहको कुरा गर्नुभयो भाइ तपाईँले। यही नै आजको अध्ययनको मुख्य शिक्षा हो। आज हामीले सिक्यौं कि परमप्रभुको प्रशंसा सबै मानिसहरूको निम्ति महत्वपूर्ण छ। उहाँको कृपा हाम्रो जीवनमा सदा सर्वदा रहिरहन्छ। जब संसारले साथ छोड्छन्, परमेश्वर हाम्रो पक्षमा उभिनुहुन्छ। त्यसैले मानिसभन्दा परमेश्वरमा भरोसा गर्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हो भन्ने सत्यलाई हामीले थाहा गरेका छौँ।
1: साँच्चै नै दाई, अनि हामीले यो पनि जान्न पाएका छौँ कि परमेश्वर नै हाम्रो शक्ति, हाम्रो गीत र हाम्रो उद्धारक हुनुहुन्छ। हाम्रो जीवनमा आउने प्रत्येक विजय उहाँकै अनुग्रहले चाहिँ सम्भव हुन्छ। त्यसैले हरेक दिन धन्यवादी हृदयका साथ उहाँको उपस्थितिमा हिँड्नु नै साँचो विश्वासको चाहिँ जीवन हो।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँको जीवनलाई पनि स्पर्श गरेको छ भने हामी विश्वास गर्छौं। यदि तपाईँ कुनै कठिन परिस्थितिमा हुनुहुन्छ भने परमेश्वरलाई पुकार्नुहोस्। उहाँ तपाईँको पक्षमा हुनुहुन्छ। उहाँको कृपा आज पनि जीवित छ र भोलि पनि रहिरहनेछ।
1: साँच्चै नै, र यदि तपाईँले आजको अध्ययनबाट कुनै आशिष पाउनु भएको छ वा परमेश्वरले तपाईँको जीवनमा कुनै अद्भुत काम गर्नुभएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र आफ्नो आशिषहरू हामीलाई साझा गर्नुहोस्।
2: हजुर, र तपाईँका साना साना सन्देशहरू पनि हाम्रो लागि ठूलो उत्साह र प्रेरणाको स्रोतहरू बनेका छन्। तपाईँहरूले साझा गर्नुभएको आशिषले हामी पनि उत्साहित हुन्छौं र परमेश्वरको महिमा गर्न पाउँछौं। त्यसैले हामीलाई सम्पर्क गर्न र आफ्नो अनुभव र गवाईहरू बाँड्नको निम्ति नबिर्सनुहोस्।
1: अन्त्यमा हामी यही नै तपाईँहरूसँग आग्रह गर्न चाहन्छौ र हामी आफैमा पनि प्रतिबद्ध गर्न चाहन्छौ कि आजको अध्ययनलाई हाम्रो दैनिकी जीवनमा चाहिँ हामी लागू गरौं। हरेक परिस्थितिमा परमेश्वरलाई धन्यवाद दियौं, मानिसहरूभन्दा परमेश्वरमा भरोसा गरौं, उहाँको कृपामा जियौं र येशू ख्रीष्ट नै एकमात्र बाटो, सत्य र जीवन हुनुहुन्छ भन्ने सुसमाचारलाई आफ्नो जीवनद्वारा संसारमा घोषणा गरौं। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हेरन, अब योभन्दा बढीमा आफ्नो करियर बिगार्न सक्दैन। प्लिज मलाई आफ्नो बाटो जान दे।
1: अनि यो बच्चा, यति सानो बच्चालाई छोडेर जाने कुरा गर्दछौ?
0: तिमी आफ्नो बच्चा आफैसँग राख। आजबाट मेरो यो बच्चासँग कुनै सम्बन्ध छैन।

0: सारे हात्ती रहेर हात्ती रहेर हातमा हात आएर फर्क्यौ नानी केटीलाई हेर भाउ जाऊ अगाडि गइदेऊ केटी
1: रटा गरे।

0: क्यामेरा रोलिङ.
1: केटालाई हेर नानु, यता अंशुलाई हेर, हेरिराख है, बिस्तारै झर बाबु, जाऊ अङ्कलतिर. आउनु खोज, आउनु खोज, समाते समाते समाते बाबु, रोजर रोजर भनिराख त, टाका छोड, हात छोड, जाऊ
0: रेडी रोलिङ बाबुलाई. बाबुले क्यामेरा फेस, थोरै क्यामेरा फेस, बाबुलाई फुकाइदियो अंशु. बाबु बाबुले
1: बोकेर उठाउनु.
0: रोलिङ, जाऊ डाउन, घेरामा जाऊ,
1: बाबालाई हेर, बाबा भन, जाऊ अंशु, जाऊ
0: ढेनमा जाऊ.

0: இளம்பு பிரேக் டைம்.
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्कार सेनसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: What is this, Roshan? यो सब के हो? मैले सोचेको पनि थिएन तिमी यतिसम्म हरकत गर्न सक्छौ भनेर.
1: अस्मा
0: स्टप. म टिचर जस्तो मान्छे भएर तिमी जस्तो स्टुडेन्टसँग प्रेम गर्नु मेरो ठुलो भूल थियो. आई हेट यु रोशन, आई हेट यु.

0: it. Just a minute. We will return back.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला भयो,
6: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिम्रो सपना के छ?
1: मैले त भोलिको भविष्य सोचिरहेको छु। अनि तिम्रो खुसी त्यहाँ केमा छ नि?
0: मेरो खुसी

नेपाली समाजले हरेक पुरुषलाई एउटा बलियो पात्रको रूपमा लिन्छन् अनि छोरो मान्छे आफ्नो छोरो मान्छे हुनुमा सधैँ घमण्ड गर्छन्। त्यही घमण्डको शिकार आज म बहिनी छु। म जस्तो हजार चेली भएका छन्। त्यसैले त जस्तो पापीलाई अब यो समाजमा बस्नु कुनै पनि अधिकार छैन।

ए जिन्दगी, त खुब खेल्न खोज्छस् मेरो खुसीहरूसँग, दुःख पीडाहरू धेरै नै दिइस् तर म धेरै नै जित्दछु। याद छ तलाई, तैले जति दुःख पीडाहरू दिए पनि म कहिले मुस्कुराउन छोड्ने छैन। सुन्नुहोस् मेरो कथा, यो संसार एक रङ्गमञ्च हो, को कस्तो परिवारमा अनि कस्तो रहनसहनमा हुर्किन्छ त्यो आफ्नो जिन्दगीको सुरुवाती मार्ग हो। सुख र रमाइलो भन्ने पल कसलाई मन नपर्ला र? म एक गरिब परिवारमा जन्मिएको मान्छे, मलाई राम्रोसँग याद छ जब म 7 वर्षको हुँदा एक छाक सेतो चामलको खाना र राम्रो लत्ता कपडा लगाउनका लागि चाड पर्व कि त घरमा पाहुना आउनुपर्ने हुन्थ्यो। बामा दोषी होइनन्। जब म 14 वर्षको भएँ घरबाट भागेर टाढा गई अरूको गुलामी जीवन सुरुवात गर्छु।

हे भगवान, यो संसारमा सबै मान्छे स्वार्थी मात्रै छन् र प्रेम कसले बुझ्यो? अनि यो आँखा चिम्लेर गरेको विश्वास मेहनत सङ्घर्ष कसले बुझ्यो? नाटक होइन, जिन्दगी हो।

time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। डेढ़ महीनापछि तातो पानी नाका सड़क खण्ड अस्थायी रूपमा ट्र्याक खुलायो। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि 10 गते 11 सांसदको जवाब दिनुहुँदै बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित। 3 प्रदेशका पहाड़ी भूभागका केही ठाउँ ठाउँमा आज भारी वर्षाको सम्भावना। ट्युनिसियामा डुंगा दुर्घटना हुँदा 12 जनाको मृत्यु, 2 जना बेपत्ता। आक्रोशित स्थानीयद्वारा हिंसात्मक प्रदर्शन। रट अप एण्ड T20 सिरिजमा नेपालको पहिलो जीत। लम्बु खबरको शुरूमा स्थानीय खबर। असार 31 गतेदेखि पूर्ण रूपमा ठप्प रहेको तातोपानी नाका सड़क सुचारू गर्न सोमबारदेखि पहिरो र भग्नावशेष पन्छाएर घर टहर हटाउन थालिएको छ। पहिरो र भग्नावशेष पन्छाएपछि अबको केही दिनबाट नाक सड़क सुचारू हुने भएको छ। तातोपानी नाकाको एक पहिरो, लिपिङ बजारको पहिरो तथा त्यहाँ रहेका भग्नावशेष घर टहर हटाउन थालिएको भोटेकोशी गाउँपालिका 2 अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। केही दिन अघि डाकलाङको पहिरो पन्छाएको थियो। इको र डाकलाङको पहिरो र भूकम्पबाट भग्नावशेष बनेका लिपिङ क्षेत्रका घर टहर भत्काएपछि हटाएपछि नाका सड़क सुचारू हुने भएको छ। नेपाल चीन बीचको मितेरी पुलसँगै जोड़िएको लिपिङ क्षेत्रको सड़क भाँसिएर छिटो अवस्थामा छ र माथिल्लो भागमा मानव बस्ती र तल भटेकोशी नदीको बहावका कारण सड़क तानिएपछि सड़क साँगुरिएको छ। यसकारण यातायातका साधन सञ्चालन हुन सकेको छैन। सड़क डिभिजन कार्यालय चरिकोटले इको र डाकलाङको पहिरो पन्छाएपछि अहिले लिपिङको पहिरो र भग्नावशेषको भएको घर टहर हटाउने र भाँसिएको सड़क उकास्ने काम थालेको कार्यालयका प्रमुख नारायण दत्त भण्डारीले बताउनु भएको हो। दर्जनौ मेसिन प्रयोग गरेर पहिरो र भग्नावशेष पन्छाउने काम पनि भइरहेको छ। भग्नावशेष भएका घर टहर हटाएपछि त्यहाँ र भाँसिएका सड़क मर्मत सुधार गरिएपछि लिपिङ पारी अड्किएका 85 माल सामान बोकेको कन्टेनर तातोपानी नाकामा जाँच पासका लागि आउन सक्नेछन्। नाका सड़क पूर्ण रूपमा सञ्चालन आउन सके नजिकिँदै गरिएको छाड़पर्वको सामान तातोपानी नाकाबाटै राजधानी भित्रिन सकिने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभएको छ। चौतारा बहुमुखी क्याम्पसको 26 वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित भव्य रूपमा सम्पन्न भएको छ। वार्षिक उत्सव समारोहमा क्याम्पसले स्थापनादेखि हालसम्म हासिल गरेको शैक्षिक प्रगति, वर्तमान अवस्था र आगामी योजनाका बारेमा चर्चा गरिएको छ। 2058 सालमा कृष्णराज श्रेष्ठको अगुवाईमा कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको 2 कोठाबाट शुरू गरिएको क्याम्पस अहिले आफ्नै 35 कोठे भवनबाट सञ्चालन हुँदै आएको छ र बीएड तहबाट अध्यापन शुरू गरिएको क्याम्पसले हाल स्नातकोत्तर तहसम्मको अध्यापन सञ्चालन गरिरहेको निमित्त क्याम्पस प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो। कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले चौतारालाई शैक्षिक हबको रूपमा विकास गर्न क्याम्पसको भूमिका महत्वपूर्ण रहेको समेत बताएको छ। शैक्षिक गुणस्तर सुधार र संस्थागत विकासका लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्य निरन्तर दिने समेत बताएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गम्भीर लाल श्रेष्ठको अध्यक्ष तामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष शिव श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरूको विषय सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो। वार्षिक उत्सवले क्याम्पसका 26 यात्रासँगै आगामी दिनमा गुणस्तरीय उच्च शिक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ। उक्त अवसरमा विद्यार्थीहरूले विभिन्न खेलका विधामा उत्कृष्ट प्रदर्शन सहित प्रमाणपत्र सहित सिल्ड मेडल प्राप्त गरेको छ भने कार्यक्रममा विभिन्न अगुवा, सरकारवाला, संचारकर्मी लगायतका विभिन्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। रामेछापमा 61 वर्षीय एकल महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका 21 वर्षीय युवक जेन्जी आन्दोलनको क्रममा फरार भएको कैदी भएको खुलेको छ। पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरीको प्रहरी हिरासतबाट फरार भएका 21 वर्षीय प्रेम विश्वङ्खे रहेका छन्। चोरी मुद्दाको फरार भएका
चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएका 21 वर्षीय विसुङ्गे जेन्जी आन्दोलनका क्रममा हिरासतबाट फरार भएपछि रामेछाप बस्दै आएको खुलेको छ। हिरासतबाट भागेर रामेछाप पुगेपछि विसुङ्गे लिखु वृहत तामा खानेपानी आयोजनामा मजदूरका रूपमा काम गर्दै आएका थिए र विसुङ्गेले यही भदौ 2 गते रामेछाप नगरपालिका 4 तिलाबारीका 61 वर्षीय एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती गर्ने गरी फरार भएका थिए। बलात्कारपछि फरार रहेको उनलाई खोजतलासको क्रममा लुकेछिपी बसेको अवस्थामा रामेछाप नगरपालिका 4 तिलाबारीबाट पक्राउ गरिएको थियो। घटनाको बारेमा कानूनी प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभएको छ। खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते अर्थात भोलिका लागि तय भएको प्रश्न उत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोठामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएको हुन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गराउने पाउने भए पनि 3 वटा मात्र दर्ता गराएको छ। अन्य दलका तर्फबाट भने कोठा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख ढोल प्रसाद अरियाले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन् र प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेका लागि प्रधानमन्त्रीले शाहले जवाब दिनुहुनेछ। सभामुखको रूलिङ अनुसार सबै दलबाट एकाएक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 वटा र बाँकी 9 वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा अलग लगाएको थियो र सचिवालयले दलीय कोटा सहित रासोपाबाट 7, कांग्रेस, एमाले र नेकपाबाट 2-2 गरी प्रश्न भागमा पर्ने जानकारी समेत गराएको छ। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठकको सूचना टास गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सचिव रामकुमार पौडेलको सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसकिने जानकारी गराएको थियो। प्रदेशसभा नियमावली 2074 नियम 6 नियम 930 बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो 4 बजे बस्ने गरी तय गरिएको हो। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपा भित्रको किचोलले अप्ठ्यारो परिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले पनि थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरिएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा सहित सरकारमा रहेका 3 जना मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कार्यवाही गर्दै पदबाट राजीनामा समेत गरिसकेको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषय राजनीतिक तथा नैतिक संकट परिसकेको छ। एमाले, राप्रपा र नेकपा गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउने हम्मे परिसकेको छ। हाल देशैभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसून न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ र महाशाखाको अनुसार अहिले देशैभर साधारणतया बदली रही बागमती, गण्डकी र कोशी प्रदेशका केही कर्णाली सुदूरपश्चिमका केही स्थान र थोरै मध्य प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र महाशाखाद्वारा जारी बुलेटिन अनुसार आज दिउँसो देशैभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्ज जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। खबरमा अब विदेशको खबर। ट्युनिसियाको दक्षिण पूर्वी तट नजिकै आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ भने 2 जना अझै पनि बेपत्ता भएका छन्। इटालियतर्फ जाँदै गरेको डुंगा जार्जिस र बेन गुर्दा बीचको तटीय क्षेत्रबाट प्रस्थान गरे लगतै समुद्रमा डुबेको ट्युनिसियाली राष्ट्रिय गार्डले जानकारी दिएको छ। डुंगामा जम्मा 15 जना सवार रहेका थिए।

47 रन बनाएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। डेढ महिनापछि तातो पानी नाका सड़कमा अस्थायी रूपमा ट्र्याक खोलायो। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि 10 गते 11 सांसदको जवाब दिनुहुँदै बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित। तीन प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना। एसियामा डुंगा दुर्घटना हुँदा 12 जनाको मृत्यु, 2 जना बेपत्ता। आक्रोशित स्थानीयद्वारा हिंसात्मक प्रदर्शन। र टप एन्टी20 सिरिजमा नेपालको पहिलो जित। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला। भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुडीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल

0: सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय.
1: Ladies and gentlemen, you are listening to Hillenware FM 89.6 MHz.
2: 89.6 MHz.

0: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: नेपाल अञ्जना क्रिएसन सगौरव प्रस्तुत गर्दछ।

0: wait just a minute. We will return back. Return back.
1: भर्ना खुल्यो
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचर का मेसिन ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो लिन पठाउनु भएको छ का जानि होला
4: ए बुहारी त्यसको लागि पीर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज झन्दै छ नि ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा रुख काट्ने मेसिन चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठीक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98493-40-667 र 98188-79908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
1: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
5: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
6: सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 MHz
0: DSC Digital Media

0: सिसी आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हालेक भइसक्यो झन्।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको होला नि त,
3: ऊ आइहाल्यो नि।

सुन्नुहोस् न के भन्थ्यो आज मेरो बोयफ्रेन्डले नआउनु भ्याउँदैन रे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई।

0: everybody.
1: Wait just a minute. We will return back. Return back.
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख ज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती

0: कारणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिजा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

ओ म्याकुरी, एउटा कुरो थाहा पाइस्? त्यो काजीको दुइटै छोरीहरू त नि त्यो दुइटा आवारासँग लागेर रहेछ नि यार। यो कुरो कसैलाई नभन्ने, फेरि एक कान दुई कान मैदान होला।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार। मध्याह बाह्र बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनै पर्ने स्वास्थ्य रिपोर्ट सहित पत्र संसदमा सचिवालयमा पुग्यो। बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरले आज विश्वासको मत लिँदै नेकपा एमालेद्वारा गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी। कांग्रेसकारभित्र लुकाएर लैजाँदै गरेको 168 किलो गाजा सहित दुईजना पक्राउ। इरानसँगको व्यापार गर्ने देशहरूमाथि कड़ा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा। र एक दिवसीय अभ्यास खेलमा नेपालले मलेसिया विरूद्ध पहिलो फिल्डिङ गर्दै नेपाल। लम्बु खबरको शुरूमा स्थानीय खबर। असार 31 गतेदेखि पूर्ण रूपमा ठप्प भएको तातोपानी नाका सड़क सुचारू गर्न सोमबार हिजोदेखि पहिरो र भग्नावशेष भएका घर टहर हटाउन थालिएको छ। पहिरो र विशेष भग्नावशेष पन्छाएपछि अबको केही दिनभित्र नाका सड़क सुचारू हुने भएको छ। तातोपानी नाकाको ईको पहिरो, लिपिङ बजारको पहिरो तथा त्यहाँ रहेका भग्नावशेष घरहरू हटाउन थालिएको भोटेकोशी गाउँपालिका दुईका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। केही दिन अघि डाकलाङको पहिरो पन्छाएको थियो र इको र डाकलाङको पहिरो र भूकम्पबाट भग्नावशेष बनेका लिपिङ क्षेत्रका घर टहर हटाएपछि नाक सुचारू हुने भएको छ। रामेछापमा 61 वर्षीय एकल महिलालाई जबरजस्तीकरणी गरिएको आरोपमा पक्राउ परेका 21 वर्षीय युवक जेएनजी आन्दोलनको क्रममा फरार भएको कैदी भएको खुलेको छ। पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरी जिल्लाको प्रहरी हिरासतबाट फरार भएका 21 वर्षीय प्रेम विश्वकी रहेका छन्। चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएका 21 वर्षीय विश्वकी जेएनजी आन्दोलनका क्रममा हिरासतबाट फरार पछि रामेछापमा बस्दै आएको खुलेको छ। हिरासतबाट भागेर रामेछाप पुगेपछि विश्वङ्खे लिखुद वृहत खानेपानी आयोजनामा मजदूरको रूपमा काम गर्दै आएका थिए। विश्वङ्खेले यही भदौ 2 गते रामेछाप नगरपालिका 4 तिलाबारीका 61 वर्षीय एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती गरेर उनी फरार भएका थिए। बलात्कारपछि उनी फरार रहेको उनलाई खोज तलासको क्रममा लुकी छिपी बसेको अवस्थामा रामेछाप प्रहरीले 4 तिल्लरीबाट पक्राउ गरिएको हो। एलम्बु खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुर्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनुपर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरेको हो। यसअघि सभामुख डोल प्रसाद अरियाल डीपीले कालो चस्मा लगाउन राजनीतिक प्रमुख सचेतक र सचेतक मार्फत सांसदहरूलाई समेत आग्रह गरेका थिए। यदि कालो चस्मा लाउनै पर्ने हो भने स्वास्थ्य परीक्षण रिपोर्ट चाहिने बताएका थिए। त्यस अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनुपर्ने भनेर स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र पुगेको हो। प्रधानमन्त्री शाहले 22 साउनमा छाउने अस्पतालमा परीक्षण गराएका थिए। परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकाले कालो चस्मा लाउनै पर्ने अवस्था अस्पतालको रिपोर्ट 26 साउन संसद सचिवालयमा पठाएको छ र भोलि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ, जहाँ प्रधानमन्त्री शाहलाई 11 जना सांसदले प्रश्न सोधिने भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि सम्बन्धी व्यवस्था रहेको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज मंगलबार अपरान्ह 4 बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ। उहाँले नेपालको संविधानको धारा 168 उपधारा 4 बमोजिम बागमती प्रदेश नियमावली 2074 नियम 143 बमोजिम प्रदेश विश्वासको मत लिन लागेको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि हिजो दिउँसो 1 बजे प्रदेशसभाको बैठक बोलाएको थियो। त्यसपछि बैठकको समय पटक पटक परिवर्तन गरी साँझ 5 बजे र अन्तिममा 8 बजेका लागि तोकिएको पनि बैठक बस्न सकेन। सोमबार बैठक बस्न नसकिएपछि आज भदौ 9 गते अपरान्ह 4 बजेका लागि प्रदेशसभा बैठक बोलाएको हो। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि र अपरान्ह आह्वान गरी बैठक सूचना टास गरेर मंगलबार 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेशसभाका सचिव कुमार रामकुमार पौडेल
कार्यालयले सोमबार हिजो सूचना जारी गर्दै विशेष कारण सोमबार राति 8 बजेका लागि निर्धारित बैठक निर्धारण समयमा बस्न नसकिने जनाएको थियो र प्रदेशसभा नियमावली 2074 नियम 6 उपनियम 3 बमोजिम प्रदेशसभा प्रमुखले बैठक आज अपरान्ह 4 बजे बस्ने गरी पुनः निर्धारण गरिएको छ। नेपाली कम्युनिष्ट नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने निर्णय गरिएको छ। आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरिएको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिनुभएको छ। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाइने जनाएको छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम कार्की उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका छन्। गत वैशाख 2 गते भएको मन्त्री परिषद हेरफेरका क्रममा उहाँहरू मन्त्रीको जिम्मेवारीमा पुगेका छन्। चितवनमा प्रहरीले 168 केजी लागू औषध गाजो सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्ण बहादुर तामाङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिका 10 स्थित चितवन मेडिकल कलेज नजिकबाट गाजो सहित उनीहरू पक्राउ गरेको छ। प्रहरीले उनीहरू सवार कार जाँच गर्ने क्रममा पछाडिको डिकी भित्र सेतो प्लास्टिकको बोरामा लुकाइराखेको अवस्थामा गाजो बरामद गरेको प्रहरी जनाएको छ। प्रहरीको अनुसार बरामद गाँजा 12 वटा पोखामा रहेको र तौल गर्दा 168 केजी भएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर कानून बमोजिम मुचुल्क तयार गरी चितवन जिल्ला अदालतबाट 4 दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग व्यापार गर्ने देश र संस्थामाथि दण्डात्मक प्रतिबन्धहरू लगाउने अमेरिकाको अर्थमन्त्री स्कट बेसेन्टले आज घोषणा गरेको छ। यो सैन्य आक्रमण बिना नै इरानलाई घुँडा टेकाउने प्रयास हो। बेसेन्टले अपरेशन इकोनोमिक आउटकास्ट नाम दिएको यो योजना वर्तमान युद्ध पनि नभएको र साँझ पनि सम्झौता नभएको अन्यका बीच इरानी शासनमाथि दबाव बढ़ाउने उद्देश्य ल्याएको छ। खबरमा अब खेल खबर। मलेसिया विरूद्धको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ। जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले एसएससी प्रिमियर कपको तस्विर स्वरूपमा मलेसिया विरूद्ध घरेलु मैदानमा अभ्यास खेल खेलिरहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनु पर्ने स्वास्थ्य रिपोर्ट सहित पत्र संसद सचिवालयमा पुग्यो। बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरले आज विश्वासको मत लिँदै नेकपा एमालेद्वारा गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय। कारभित्र लुकाएर लैजाँदै गरेको 168 केजी गाँजा सहित दुईजना पक्राउ। र इरानसँगको व्यापार गर्ने देशहरूमाथि कड़ा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा। र एक दिवसीय अभ्यास खेलमा नेपालले मलेसिया विरूद्ध पहिले फिल्डिङ गर्दै मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै वाई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
7: हाम्रा सेवाहरू
8: स्टेसनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
8: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
8: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
8: मायाको चिनो
7: मेडल
8: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
8: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
8: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
8: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
8: सेवा स्टेसनरी एन्ड सप्लायर
7: कन्ट्याक्ट नम्बर 9841924274
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक विवादन ठक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिनका लागि उपस्थित हुनुभएको छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि भरपूर सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले र यति बेला हेलम्बु एफएम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको सौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँहरूले हामीलाई फेसबुक पेज अनि मोबाइलको गुगल क्रोमबाट विश्वभरका जुनसुकै स्थानहरूबाट पनि एकै साथ हेलम्बु एफएम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन आउने गर्दछ तपाईँहरूले हाम्रो यस प्रोग्रामलाई दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ यो प्रोग्राम तपाईँले आइतबारको दिनमा चाहिँ सुन्न पाउनु छैन तपाईँहरूले र अन्य दिनहरूमा यसै समयमा दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ यो प्रोग्राममा विशेष गरी हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै रमाइलो गर्दै आइरहेका छौं विशेषतः तपाईँहरूले आफूलाई मनपर्ने गीत नेपाली गीत आधुनिक गीत हिन्दी गीत डीजे गीत पप गीत जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा आज मेसेज गर्नुपर्ने हुन्छ श्रोता हामी कार्यक्रमको छ दिन आउँछौ र छ दिन नै हामी छुट्टै कार्यक्रम लिएर आउने गर्दछौ त्यसैको सन्दर्भमा आज हामी बुधबारे बसाईमा छौं अरू बसाईमा तपाईँको फोनिङ लिन्थ्यौं फोन कल लिँदै एकदम रमाइलो कुराकानी गर्थ्यौं भने आज हामी मेसेज मार्फत तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउनेछौ आज तपाईँहरूले मेसेज गर्नुपर्ने हुन्छ गीत रोज्नको लागि मेसेज गरेर मजाले आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ अनि साथी सङ्गीत सबैजनाको नामहरू पनि तपाईँले उल्लेख गरेर आफ्नो साथीहरूलाई सुनाउन सक्नुहुनेछ र यो दिउँसोको समय ओकाली ओह्राली भन्ज्याङ चौतारी लेखबेचले गर्नुहुँदै आफ्नै गाउँ आफ्नै ठाउँ ठाउँमा विभिन्न कामतिर बिजी व्यस्तता हुनुहुन्छ यो दिउँसोको समय चर्को घाम छ कतिपय श्रोताहरू यति बेला मकै भाज्दै हुनुहुन्छ कोदो गोड्दै हुनुहुन्छ धान गोड्दै हुनुहुन्छ होला अब खेतबारीतिर बिजी व्यस्तता हुनुहुन्छ कतिपय साथीहरू आफ्नो होटलतिर व्यवसाय गर्दै हुनुहुन्छ होला बिजी व्यस्तता हुनुहुन्छ अब कतिपय साथीहरू मजाले आराम गरिराख्नु भयो होला शीतलको सहरीमा बस्दै अब कतिपय साथीहरू मजाले वन जंगलमा मजाले अब घाँस दाउराका लागि निस्किनु भयो होला सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला हामी यही आग्रह र यही अनुरोध गर्न चाहन्छु र आज तपाईँहरूले गीत रोज्नका लागि माध्यमहरू रहेको छ तपाईँ मेसेज गर्न चाहनुहुन्छ भने विशेष गरी मेसेज नै गर्नुपर्ने हुन्छ र कतिपय साथीहरूले कमेन्ट मार्फत पनि कमेन्ट गर्नुहोला है यदि तपाईँ मेसेज गर्न चाहनुहुन्छ गीत रोज्न चाहनुहुन्छ भने 98 60 55 25 तपाईँहरूले मेसेज गरेर पठाउन सक्नुहुनेछ अनि आफ्नो नाम ठेगाना राम्रोसँग चाहिँ उल्लेख गर्नुहोला अनि गीत रोज्नु हुँदाखेरि गीतको बोल एकदमै स्पष्ट तरिकाले लेखेर पठाइदिनुहोला अनि मात्र तपाईँको गीत मजाले बज्नेछ यही अनुरोध गर्न चाहन्छ हामी है र अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने तपाईँ कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्दै गर्नुहोला तपाईँको कमेन्टहरू पनि हामी अवश्य लिनेछौं साथीहरूको माझमा पुर्याउनेछौ श्रोता 98 60 55 25 मेसेज गर्दै आउँदै गर्नुहोला कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राखेर आजको कार्यक्रमको ढोका उगार्न चाहन्छु गीतपछि तपाईँहरूको माझमा आउनेछौ तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छ। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। तपाईँहरूले यति बेला सुन्दै हुनुहुन्छ यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ भने हाम्रो यस प्रोग्रामलाई काठमाडौँ, नुवाकोट, धादिङ र सुवा मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायत अन्य स्थानीय तहकै स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएमको फ्रिक्वेन्सीलाई सुन्दै हुनुहुन्छ भने रेडियोको तरंगबाट मात्र नभइकन तपाईँहरूले अनलाइनका वेबसाइट हेलम्बु एफएमको फेसबुक पेज लगायतका अन्य सामाजिक सञ्जालहरूबाट देशैभरबाट तपाईँले जहाँ छरेर रहनुहुन्छ तपाईँहरू तपाईँ हुने ठाउँहरूबाट पनि सुन्न पाउनुहुनेछ। त्यसको लागि भने तपाईँहरूले अनलाइन चलाउनुहुन्छ, तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने आफ्नो फेसबुक पेजमा जानुहोला, अर्थात फेसबुकमा जानुहोस् अनि सर्च गर्नुहोला हेलम्बु एफएम 89.6 MHz सर्च गर्नुभयो भने त्यहाँबाट एउटा गोलो लोगो भेटाउन सक्नुहुनेछ। त्यसमा तपाईँले फलो गरेर हाम्रो हरेक प्रसारण हुने प्रोग्राम न्यूजहरू तपाईँले अपडेट गराउन पाउनुहुनेछ र सहभागी जनाउन पाउनुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक सातको छ दिन आउने गर्दछ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। यो एक बजीबाट दुई बजीसम्म दिउँसोको समयमा आउने गर्दछ हाम्रो यो प्रोग्राम। आइतबारको दिनमा आउँदैन र अरू बेला तपाईँहरूले यसै समयमा हाम्रो यस प्रोग्राम सहभागिता जनाउन सक्नुहुनेछ। आज मेसेज गर्नुपर्ने हुन्छ। आज हामी मंगलबारे बसाईमा छौं, मंगलबारे बसाईमा मेसेज गरेर गीत रोजाइमा पार्न सक्नुहुनेछ। श्रोता मेसेज गर्नका लागि नम्बर 9860525525 9860525525 मेसेज गरेर पठाउनुहोला, तपाईँहरूको मेसेज हामी लिनेछौ। र अब भने हामी मेसेज तर्फ लाग्छौ। मेसेज गर्नु भएको छ, हेलो दादा हजुर, के छ खबर? म श्री काभ्रेबाट माया घिसिङ, मलाई चाहिँ सञ्जीव घिसिङको आवाजमा रहेको फार्पिङ छाइमाले भन्ने तामाङ सेलो गीत बजाइदिनुहोस् न भन्नुभएको छ है। सो हामी गीत राख्नेछौ र गीत मार्फत उहाँले सम्झिनु पर्दा दादा हजुरको लागि अनि सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन चाहन्छु दादा हजुर, ओके बाई बाई भन्नुभएको छ। धन्यवाद भन्न चाहन्छु मायाजीलाई। अनि लेख्नु भएको छ अर्को साथीको मेसेजमा, हेलो दादा हजुर नमस्ते, धेरै समय पछाडि हजुरको प्रोग्राम सुन्न पाएको छ है भन्नुभएको छ र धन्यवाद छ। अनि म पनि प्रोग्राम सुन्दैछु हेलम्बु एफएमलाई यता बेलोम्चीबाट आरुष स्याङतान भन्नुभएको छ। र आज मेरो लागि चाहिँ सुशान्त केसीको आवाजमा रहेको एउटा जुनसुकै गीत भए पनि बजाइदिनुहोला दाई हजुर भन्नुभएको छ। गीत मार्फत सम्झिनु पर्दा दाई हजुरको लागि, प्राविधिक मित्रको लागि अनि हेलम्बु एफएम होल युनिट टिमको लागि अनि जति पनि साथीहरूले हेलम्बु एफएमलाई माया गरेर सुनिराख्नु भएको छ उहाँहरू सबै सबैजनाको लागि भन्दै फेरि भेटाउला भन्दै आजको लागि भने उजेल पर्दछ दाई हजुर, बाई बाई गर्नुभएको छ। धन्यवाद गर्न चाहन्छु उहाँलाई। र अहिलेको लागि भने हामी दुईजना साथीहरूको मेसेज लिएको छ, सो मेसेज हामी मेसेजमा समावेश रहेका गीतहरू बजाउँछौ, तपाईँहरूको लागि यो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। यस्तै यस्तै मिठा मिठा रमाइलो गीत रोज्न चाहनुहुन्छ भने 98 60 52 55 25 तपाईँहरूले मेसेज गरेर पठाउनुहोला। अनि यति बेला हामीलाई धेरैजना श्रोता महानुभावहरूले फेसबुक पेजबाट पनि धेरैजना श्रोता महानुभावहरूले हेरिराख्नु भएको छ र कमेन्टहरू पनि गरिराख्नु भएको छ। साथीहरूको कमेन्टहरूलाई पनि हामी लिनेछौँ, अनेर गर्ने नै छौँ। तपाईँ जहाँबाट हेर्दै र सुन्दै हुनुहुन्छ हेलम्बा एफएमलाई, तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ अनि मेसेज पनि गर्नुहोला। गीत रोज्न चाहनुहुन्छ भने 98 60 52 55 25 तपाईँले मनपर्ने गीतहरू रोज्न पाउनुहुनेछ। यो बसाईमा आज मंगलबारे बसाईमा हामी तपाईँहरूको मेसेज लिने गर्दछौं र यति बेला मेसेज गर्नु भएको छ। साथीको मेसेज म लिन्छु। हेलो दादा, हजुर, खाजा खानु भयो? म बिरी लामा, घर काभ्रे सिन्थली 2। मेरो लागि चाहिँ नेपाली योङ वाबा जाना स्टार अफिसियल भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ है। योङ वाबा जाना भन्ने बोलको गीत रोज्नु भएको छ है। सो हामी गीत राख्नेछौँ मिलाएर। सो मेसेजको लागि धन्यवाद छ उहाँलाई र कमेन्ट गर्नुभएको छ, सो कमेन्टतर्फ पनि लाग्छौँ। नमस्ते हजुर, सेवारो प्रोग्राम सुन्दैछु यति बेला तेह्रथुमबाट सनकन्दङ वा भन्नुभएको छ र अब बज्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दाखेरि अप्सरा खड्का, सबिना कन्दुङमा सुनिता भण्डारी, स्वस्थानी भुजेल, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, सम्झनाको लागि सृजना सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिनु मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महद, टीकाराम महद, टीकाराम सुनवार लगायत सम्पूर्ण साथीहरूको लागि है भन्नुभएको छ। पूर्वबाट हामीलाई यो मिठो कमेन्टको लागि धन्यवाद छ उहाँलाई पनि। अनि नमस्ते गर्नुभएको छ सरस्वती श्रेष्ठ, नमस्ते तपाईँले पनि। अनि माया लामा हुनुहुन्छ, नमस्ते गर्नु भएको छ तपाईँले पनि, नमस्ते। अनि लेख्नु भएको छ लास्ट जुजु, गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ। आई एम झकास बमजन तामाङ फ्रम सिन्धुपाल्चोक चौतारा स्याउली 1 भन्नुभएको छ र मेरो लागि चाहिँ आज तामाङ खान्दुके सिलो माइलाले मुथम सजौला भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। माइलाले मुटुमा सजौला भन्ने बोलको गीत रुझाइमा पार्नु भएको छ। हामी गीत अवश्य राख्ने नै छौ। मिठो कमेन्टको लागि झकास बमजनजीलाई पनि विशेष विशेष धन्यवाद छ। उनीहरूको साथीको मेसेज कमेन्ट रहेको छ। हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु स्याउलेबाट, सरिता कोइराला हाल काठमाडौँबाट, र फ्रेन्ड सम्झनु पर्दा सबैजनाको लागि भन्दैछु टिन्छु भन्नुभएको छ। सरिताजीलाई पनि धेरै धेरै धन्यवाद छ यति बेला यो मिठो कमेन्टको लागि। अनि लेख्नु भएको छ स्वर्णिम राई हुनुहुन्छ, अनि नमस्ते मिस यु अल भन्नुभएको छ। स्वर्णिमजीलाई पनि धन्यवाद छ तपाईँले पनि सबैदिन। अनिहरूको साथीले कमेन्ट गर्नुभएको छ, गुड आफ्टरनुन, नमस्ते सर, म पनि प्रोग्राम सुन्दैछु, डेडिकेट टु अल फ्रेन्ड भन्नुभएको छ। मिलनजीलाई पनि धन्यवाद छ। अनिहरूको साथीको मेसेज रहेको छ, लासो फ्याफुल्ला दाई, म पनि प्रोग्राम सुन्दैछु खोटाङको बाराह पोखरी गाउँपालिकाबाट, सबिन तामाङ भन्नुभएको छ। सम्झना राख्नु पर्दा एन्सु राई, अशोक तामाङ, सबिना तामाङ, सौगात तामाङ, धर्मेन्द्र पासाङ, पदम छेत्री, दीक्षा राई, निर्कल खत्री, सुभाष कोठवाल, अमित तामाङ, सुजन भुजेल, खोटाङ्गे भाइ, बाँकी सम्पूर्ण साथीहरूको लागि भन्दैछु टिन्छु बब्बाई भन्नुभएको छ। यति बेला हामीलाई खोटाङबाट सो कमेन्ट गरिदिनु भयो सबिनजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उनीहरूको साथीको कमेन्ट सुनम लेख्नु भएको छ, नमस्ते है सबैजनालाई भन्नुभएको छ। सुरेश जी हुनुहुन्छ, सुरेशजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। उनीहरूको साथीको कमेन्ट छ, हेलो दाई नमस्ते, म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, नेहा लामा, मिस यु हेलम्बा एफएम टु अल सिमको लागि मलाई चाहिँ आज पानी कुवाको भन्ने सङ राखिदिनुहोस् न है दाई भन्नुभएको छ। धन्यवाद छ नेहाजी तपाईँले पनि यो मिठो कमेन्टको लागि। तपाईँहरूको रोजाइमा रहेका गीतहरू अवश्य हामी राख्नेछौँ। यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि म्यासेज एन्ड कमेन्ट गर्न सक्नुहुनेछ। त्यसको लागि भने 98 60 52 55 25 र फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्दै गर्नुहोला। हिलम्बा एफएमको फेसबुक पेजबाट लाइभ भइरहेको छ, उक्त लाइभबाट तपाईँहरूले कमेन्ट गर्नुभयो
भएको छ। हेलो दाई नमस्ते भन्नुभएको छ। सिमरीका थापा हुनुहुन्छ, नमस्ते, शुभ दिन तपाईँले पनि। हामीले तीनजना साथीहरूको रोजाइमा रहेका गीत राख्ने बेला भएको छ। एकदम मिठा अनि रमाइलो गीतहरू राख्छौ। गीतपछि फेरि पनि आउनेछौ तपाईँहरूको बाँकी कमेन्ट अनि म्यासेज लिनका लागि। तपाईँहरू भने लम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो मिठो अनि रमाइलो गीतहरूपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, यस्तै यस्तै मिठो अनि रमाइलो गीत रुज्ने पालो भइसकेको छ। हामीले तपाईँहरूको रोजाइमा रहेका, तपाईँहरूले कमेन्ट गर्नुभएका र तपाईँहरूले नै मेसेज गर्नुभएका गीतहरू बजाउँदैछौँ। यस्तै मिठो अनि रमाइलो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि मेसेज गर्न सक्नुहुनेछ। त्यसको लागि भने 9862555525 मेसेज गरेर पठाउनु होला है त। र यति बेला भने हामीलाई मेसेज गर्नुभएको छ, साथीको मेसेज लिन्छु। हेलो ब्रदर, नमस्ते, म चौताराबाट मुस्कान भन्नुभएको छ है। अनि मलाई चाहिँ केहर लिम्बुको जुन गीत राखिदिनुहोस् न भन्नुभएको छ है, जुन गीत राखिदिनुहोस् न भन्नुभएको छ। गीतको बोल्ने जुन गीत हो कि है, ओके, हामी गीत राख्नेछौँ। सो मुस्कानजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु सो मिठो कमेन्टको लागि, सो मेसेजको लागि। अनि अर्को साथीको मेसेज रहेको छ, हेलो दाई नमस्ते, म बतासेबाट सिमरिका, हजुरको खबर के छ भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा र अपेक्षा गरे। र लेख्नुभएको छ, मेरो लागि चाहिँ प्रमोद खरेलको आवाजमा रहेको तिमी बिनाको हाँसो यो भन्ने सङ प्ले गरिदिनुहोस् न भन्नुभएको छ। तिमी बिनाको हाँसो यो भन्ने बोलको गीत रोज्नु भएको छ। गीत मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि, टेक्निसियन मित्रको लागि अनि मेरो फ्यामिलीको लागि है भन्नुभएको छ। सो मिठो मेसेजको लागि धन्यवाद छ हाम्रो सिमरिकाजीलाई। र यति बेला कमेन्ट तर्फ नै लागौ, कमेन्ट पनि गर्नुभएको छ साथीको। हेलो दर्शन, नमस्ते हजुर, म सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका इलाम घर भई हाल झापाबाट भन्नुभएको छ। अब बच्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू एमपी विवश लिम्बु, साजन योङहाङ लिम्बु, सुमन गुरूङ, विनोद लज्जालु, त्यसै गरी पूर्वेली आकाश राई, देवराज विष्टकान्छ, राज घले मगर, सुनिल लिम्बु, भीम सोल्टी, अनि त्यसै गरी मोहन, अनि त्यसै गरी एन्जिला लिम्बु, प्रेम भण्डारी, अप्सरा दाहाल भट्टराई, जगत केयु राई लगायत सबैजनाको लागि भन्नुभएको छ। पूजाजीले पनि धन्यवाद व्यक्त गर्न चाहन्छु यो मिठो कमेन्टको लागि। अनि अर्को साथीको कमेन्ट छ, मनको साथी जीवन कार्की हुनुहुन्छ पोखराबाट, नमस्ते भन्नुभएको छ। धन्यवाद छ तपाईँले पनि। अनि सबैजनालाई नमस्कार हजुर, म चितवनबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। रामजी घिमिरे हुनुहुन्छ चितवनबाट, यो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, हेलो हजुर, गुड आफ्टरनून, नमस्ते सेवारू, म देवमान देवान बिरतमोड झापा हाल भने रमणीयबाट कार्यक्रम मजाले सुन्दैछु। मिश्र सम्झना राख्नु पर्दा साथीहरू सोना कन्दुङवा, सन्जु शेर्पा, सन्जु सबिना लिम्बु कन्दुङवा, रेडियो प्रेमी इच्छा लिम्बु, कमला वानेम लिम्बु, प्रत्यक्ष चामलिङ राई, मीडिया प्रेमी अस्मिता मगर, खुशी निरुता, निरा तामाङ, कल्पना साम्पाङ, सुनिसा साइरस, सोनिया शेर्पा, सुमिता लिम्बुखिम, अनि त्यसै गरी सिम्पल सरिना, सपना लगायत सबैजनालाई भन्नुभएको छ। दिनेशजीलाई पनि धन्यवाद गर्न चाहन्छु यो मिठो कमेन्ट गरिदिनु भएकोमा। र हामी साथीहरूको रोजाइमा रहेका गीत राख्ने बेला भइसकेको छ, पक्कै पनि तपाईँहरूको रोजाइमा रहेका गीत राख्छौं। गीतपछि फेरि पनि आउनेछौ। तपाईँ पनि मेसेज गर्न चाहनुहुन्छ अथवा गीत रोज्न चाहनुहुन्छ भने 9862555525 मेसेज गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

हजुर, हामीले साथीहरूको रोजाइमा रहेका गीतहरू राखिसकेका छौं र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र मेसेज प्राप्त भएको छ र यदि तपाईँहरू पनि मेसेज गर्न चाहनुहुन्छ भने 9896552525 सो नम्बरमा मेसेज गरेर पठाउनुहोला र यति बेला हामी कमेन्टतर्फ लाग्छौं। कमेन्ट गर्नुभएको छ, अब बज्ने गीतमा सम्झिनु पर्दाखेरि सञ्जीव खड्का, दिपिन खुम्बु, विष्णु खनाल, त्यसै गरी हुकु गंगा, त्यसै गरी तीर्ण निरपा विष्ट, सुभाष राई, भावन राम राई, त्यसै गरी सिद्धार्थ गौतम, दीपक विष्ट, मेनुका चौधरी, यक्खा प्रसाद, युक्त प्रसाद श्रेष्ठ, शिवनारायणको लागि, अनि त्यसै गरी विमल रमला साम्फाङ राई, राम सुनवार, रोशन फुलहाङ, अनि त्यसै गरी श्याम संगमको लागि, श्याम अधिकारी लगायत सबैजनाले भन्नुभएको छ। पुष्प राईजीलाई धन्यवाद छ। अनि अर्को साथीको मेसेज प्राप्त भएको छ, सो मेसेज म लिन चाहन्छु। उहाँले मेसेज गर्नुभएको छ, हेलो दाई हजुर, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ, म प्रोग्राम सुन्दैछु। आज चाहिँ मेरो लागि दिनेश श्रेष्ठको आवाजमा रहेको मायाको कहानी भन्ने बोलको गीत राखिदिनुहोस् न दाई हजुर भन्नुभएको छ। धन्यवाद छ तपाईँलाई। र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9896552525 मेसेज गर्दै गर्नुहोला। अहिलेको लागि भने हामी रमाइलो गीत राख्छौं, गीतपछि आउनेछौं। तपाईँ भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सरस्वती गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदा बजाउँदै निर्धारित समय सकिएको त पत्ता नै भएन र पनि हामी केही साथीको मेसेज लिँदै कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भइसकेको छ र मेसेज गर्नुभएको छ, हेलो के छ ब्रदर, खाजा खानुभयो भन्नुभएको छ। खाजा खाने बेला अलिकति भएको छैन, तपाईँको पनि बाँकी नै होला सम्भवतः है। मेरो लागि चाहिँ बनेको छ पहराले यो छाती मेरो भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ र हिट्स मी सुषमा फ्रम चौतारा भन्नुभएको छ। सो मिठो मेसेजको लागि धन्यवाद छ सुषमाजी तपाईँले पनि। अनि अरूको साथीको मेसेज रहेको छ, हेलो दाई नमस्ते नमस्कार, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ प्रोग्राम सुन्दैछु है यता सिन्धुलीबाट भन्नुभएको छ अरविन्द बमजन भन्नुभएको छ। आज मेरो लागि चाहिँ प्रयास दोङको आवाजमा रहेको सिन्सुर मेन्दोरी भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। हामी गीत राख्नेछौँ गीत मार्फत फर्स्टमा हजुरको लागि अनि मेरो घर परिवारको लागि, हेलम्बा एफएम सुनेर बस्नुहुने साथीहरूको लागि, अनि साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैजनाको लागि भन्दै छुट्टिन्छु बाई भन्नुभएको छ। धन्यवाद गर्न चाहन्छु उहाँलाई पनि। र अब भने हामी तपाईँहरूको मेसेज लिन सक्दैनौँ श्रोता, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा हामीलाई मेसेज गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा तपाईँहरूले हामीलाई एक घण्टाको अवधिभर कमेन्ट गर्नुभएको फेसबुक पेजबाट कमेन्ट गर्नुहुने साथीहरूलाई पनि धन्यवाद। दिउँसोको समयमा एक घण्टासम्म हाम्रो यो प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ दिदीबहिनी लगायत सबैजनामा शुभ दिनको कामना व्यक्त गर्दै आजको बसाईबाट प्राविधिक मित्र राघव तामाङसँगै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस्।

0: இளம்பு பிரேக் டைம்.
1: लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
2: ए नानी, के भन्ने रहेछ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे अब चाहिँ के हुने हो,
8: खै खै के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ,
8: तिमीलाई थाहा थिएन,
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ।

0: आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: wait just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चौगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 MHz।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। हेलम्बु खबरको सुरुमा मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य रिपोर्ट सहितको पत्र संसद सचिवालयमा। बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै। संघको 15 महाधिवेशन रोक्न माग गर्दै देउबा समूहले निवेदन सर्वोच्चमा दर्ता। नेकपा एमालेद्वारा गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय। कारभित्र लुकाएर लैजाँदै गरेको 168 किलो गाजासहित 2 पक्राउ। इरानसँग व्यापार गर्ने देशहरूमाथि कड़ा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा। र आसिफ शेखको शतकमा अर्जुनसँगको दोहोरो शतकीय साझेदारीमा नेपालको जीत। हेलम्बु खबरको सुरुमा स्थानीय खबर। असार 31 गतेदेखि पूर्ण रूपमा ठप्प रहेको तातोपानी नाका सड़क सुचारू गर्न सोमबारदेखि पहिरो तथा भग्नावशेष भएका घर टहराहरू हटाउन थालिएको छ। पहिरो र भग्नावशेष पन्छाएपछि अबको केही दिनभित्र नाका सड़क सुचारू हुने भएको छ। तातोपानी नाकाको इको पहिरो, लिपिङ बजारको पहिरो तथा त्यहाँ रहेका भग्नावशेष घर टहरा हटाउन थालिएको भोटेकोशी गाउँपालिका 2 अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो। केही दिन अघि डाकलाङको पहिरो पन्छाएको थियो। इको र डाकलाङको पहिरो तथा भूकम्पबाट भग्नावशेष बनेका लिपिङ क्षेत्रका घर टहरा हटाएपछि नाका सड़क सुचारू हुने भएको हो। नेपाल चीन बीचको मितेरी पुलसँगै जोड़िएको लिपिङ क्षेत्रको सड़क भाँसिएर छिनेको अवस्थामा छ। माथिल्लो भागमा मानव बस्ती र तल भोटेकोशी नदीको बहावका कारण सड़क तानिएपछि सड़क साँगुरिएको छ। यसकारण यातायातका साधन सञ्चालन हुन सकेको छैन। सड़क डिभिजन कार्यालय चरिकोटले इको र डाकलाङको पहिरो पन्छाएपछि अहिले लिपिङको पहिरो तथा भग्नावशेष भएका घरटहरा हटाउने र भाँसिएको सड़क उस्काउने काम थालिएको कार्यालयका प्रमुख नारायण दत्त भण्डारीले बताउनुभयो। दर्जनौ मेसिन प्रयोग गरेर पहिरो तथा भग्नावशेष पन्छाउने काम भइरहेको छ। भग्नावशेष भएका घरटहरा हटाएपछि र भाँसिएको सड़क मर्मत सुधार गरिएपछि लिपिङ पारी अड्किएका 85 मालसामान बोकेको कन्टेनर तातोपानी नाकामा जाँचपासका लागि आउन सक्नेछन्। नाका सड़क पूरा रूपमा सञ्चालनमा आउन सके नजिकिलो चाडपर्वका सामान तातोपानी नाकाबाटै राजधानी भित्रिन सक्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो। रामेछापमा 61 एकल महिलालाई जबरजस्ती करनी गरेको आरोपमा पक्राउ परेका 21 युवक जेएनजी आन्दोलनका क्रममा फरार कैदी भएको खुलेको छ। पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरीको प्रहरी हिरासतबाट फरार भएका 21 प्रेम विसुङ्के रहेका छन्। चोरी मुद्दाका अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएका 21 विसुङ्के जेएनजी आन्दोलनका क्रममा हिरासतबाट फरारपछि रामेछापमा बस्दै आएको खुलेको छ। हिरासतबाट भागेर रामेछाप पुगेपछि विसुङ्के लिखु बहुत वृहत खानेपानी आयोजनामा मजदूरका रूपमा काम गर्दै आएका थिए। विसुङ्केले यही भदौ 2 रामेछाप नगरपालिका 4 तिलबारीका 61 एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती करनी गरेर फरार भएका थिए। बलात्कारपछि फरार रहेका उनलाई खोजतलाशको क्रममा लुकीछिपी बसेको अवस्थामा रामेछाप नगरपालिका 4 तिलबारीबाट पक्राउ गरेको हो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र र संसद सचिवालय पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यसअघि सभामुख डोलप्रसाद अर्याल ढिपीले कालो चस्मा नलगाउन राजनीतिका प्रमुख सचेतक र सचेतक मार्फत सांसदलाई भन्नुभएको थियो। यदि कालो चस्मा लगाउनु पर्ने हो भने स्वास्थ्य परीक्षण रिपोर्ट चाहिने बताउनुभएको थियो। यस अनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनु पर्ने भनेर स्वास्थ्य परीक्षण रिपोर्ट सहित पत्र पुगेको हो। प्रधानमन्त्री शाहले 22 छाउनी अस्पतालमा आँखा परीक्षण गराउनु भएको थियो। परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएकाले कालो चस्मा लगाउनु पर्ने अस्पतालको रिपोर्ट 26 साउनमा संसद सचिवालय पठाएको थियो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज अपरान्ह 4 बजे प्रदेश सभाबाट विश्वासको मत लिनुहुँदैछ। उहाँले नेपालको संविधानको धारा 168 को उपधारा 4 तथा बागमती प्रदेश सभा नियमावली 2074 को नियम 143 बमोजिम विश्वासको मत लिन लागेको हो। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि हिजो दिउँसो 1 बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। निवेदनमाथि 11 भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। देउवा समूहको वारिस भएर अधिवक्ता शरण कुमार श्रेष्ठ निवेदन लिएर गएका थिए। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्ता दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचारधीन रहेको छ। मेटा र टिकटकले गत फागुनमा भएको निर्वाचनको विषय सम्बन्धी विभिन्न सामग्री हटाएको छ। 21 फागुनको निर्वाचनलाई लिएर भएका विभिन्न मिथ्या सूचनाको फैलावट रोक्न निर्वाचन आयोगले अमेरिकी तथा चिनिया सामाजिक सञ्जालमा पत्रचार गरेपछि विभिन्न कन्टेन्टहरू हटाएको हो। जस अनुसार मेटाले 23% तथा टिकटकले 42% सामग्री हटाएको छ। मीडिया सम्बन्धी अनुसन्धान गर्ने संस्था सीएमआरले गरेको अनुसन्धान अनुसार यस्तो पाइएको छ। तर 2079 चुनावको तुलनामा फेसबुक तथा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालका छाता कम्पनी मेटाले कम सहयोग गरेको पाइएको बताएको छ। सामाजिक सञ्जाल बन्दको तत्कालको कारणले त्यस्तो भएको हुन सक्ने सीआरआरका अनुसन्धान कर्मीहरूको बुझाइ छ। मेटासँग भर्चुअल संवाद गरिएको तर टिकटकले भने नेपालमै आएर विभिन्न वर्कसप गरेको पाइएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता दिलबहादुर थापा मगरले जानकारी दिनुभएको छ। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाइएको बताइएको छ। चितवनमा प्रहरीले 168 केजी लागू औषधि गाँजासहित दुईजना पक्राउ परेको छ। पक्राउ पर्नेमा कार चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका दोष स्थित चितवन मेडिकल कलेज नजिकबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो। अमेरिकाले इरानसँग व्यापार गर्ने देश र संस्थाहरूमाथि दण्डात्मक प्रतिस्पर्धाहरू लगाउने अमेरिकाका अर्थमन्त्री स्कट बेन्सेटले घोषणा गरेका छन्। सो सैन्य आक्रमण बिना नै इरानलाई घुँडा टेकाउने प्रयास हो। बेन्सेटले अपरेशन इकोनोमिक स्काउट्स नाम दिएको यो योजना वर्तमान युद्ध पनि नभएको र सम्झौता पनि नभएको अन्यका बीच इरानी शासनमाथि दबाव बढ़ाउने उद्देश्यले ल्याएको हो। अब खेलकुदको खबर। ओपनर आसिफ शेखको शतकसँगै 161 रन तथा अर्जुन कुमारसँगको दोस्रो शतकीय साझेदारी मदतमा नेपालले एसिसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै 1 विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट भए। त्यसै गरी उनले 12 चौका र 12 छक्का प्रहार गरे। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गरेका थिए। अर्जुन कुमार 61 रनमा नट आउट रहे। त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद सहादात रामलीले सर्वाधिक 61 रन बनाएका थिए। सैफुल्लाह मलिकले 45, सायद अजिजले 40 तथा बिरानदीप सिंहले 39 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 36 रन दिए। 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग भएको 2 अभ्यास खेल जितेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालिनले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य रिपोर्ट सहितको पत्र संसद सचिवालयमा। बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै। कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै देउबा समूहको निवेदन सर्वोच्चमा दर्ता। नेकपा एमालेद्वारा गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय। कारभित्र लुकाएर लैजाँदै गरेको 168 किलो गाँजासहित दुईजना पक्राउ। इरानसँग व्यापार गर्ने देशहरूमाथि कड़ा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा। र आसिफको शतक अर्जुनसँगको दोहोरो शतकीय साझेदारीमा नेपालको जीत। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार।
1: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्सर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चो इमेल होटल अरुणीको gmail.com contact 011-620-326-9608-2293 new Aroniko Hotel and Restaurant Private Limited Soutara Shanga Subhari Nagar Palika 5 Sindhupatsu
2: ओइनी के पार ओ मित्र ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
3: मित्र छेस्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
4: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
3: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
2: राम राम राम राम राम

0: रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 98 49 29 13 27।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: This is your radio. This is LMFM 89.6 MHz. 89.

अनि साङ्गीतिक हेलो नमस्ते नमस्कार अनि साङ्गीतिक अभिवादन साथमा साङ्गीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला उपस्थित भइसकेकी छु तपाईँहरूकै साथमा म कार्यक्रम प्रस्तुत हुन्छु अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ उकाली ओह्राली भन्ज्याङ्गनी चौतारी गाउँ बस्ती हुँदै होइन तपाईँहरूको रेडियो सेट मोबाइल सेट अनलाइन वेबसाइटसम्म हामी यो परान्नको समयमा गुन्जिसकेका छौं आइसकेका छौं हरेक दिन यसै प्रहरमा तपाईँले हामीलाई सुन्दै आइराख्नु भएको छ कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुन्दै आइराख्नु भइरहेको छ यो अपरान्नको समय छ एकदमै चर्केर घाम लागिरहेको छ तपाईँहरू पनि होइन एकदमै गर्मी भएर शीतल ताप्दै हुनुहुन्छ होला होइन रुखको छहारीमा बसेर विविध कामहरू गर्दै हुनुहुन्छ होला होइन उकाली ओह्रालीमा बसेर गाउँबेसीमा गर्दै होइन गाउँबेसी उकाली ओह्राली गर्दै रेडियो सुन्दै होइन बसिराख्नु भएको होला त्यसै गरेर अब गाउँघरतिर अब मकै भाँच्ने कामहरू पनि चलिरहेको होला होइन त्यसै गरी धान गोड्ने कोदो गोड्ने लगायत विविध कामहरू चलिरहेको होला होइन काम गर्दै रेडियो सुन्दै गर्नु होला भन्छु अनि समयमै खाजा नास्ताहरू पनि लिनु होला गर्मी एकदमै गर्मी छ पानी धेरै पिउनु होला आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला भन्छु सम्पूर्ण रेडियो सुनेर बस्नु भएको सम्पूर्ण श्रोता मित्रहरूलाई कार्यक्रम प्रतिभाको डबली तपाईँले हामीलाई शनिबार बाहेकका दिनहरूमा यसै समयमा सुन्दै आइराख्नु भइरहेको छ है हरेक दिन यसै प्रहरमा हामीलाई अपरान्न 4 बजेदेखि 5 बजेसम्म सुन्दै आइराख्नु भइरहेको कार्यक्रम प्रतिभाको डबली विशेष यो कार्यक्रम चाहिँ फोन इन कार्यक्रम भएको कारणले हामी चाहिँ तपाईँहरूकै फोन कलहरू नै लिन्छौं अनि तपाईँहरूसँगै तपाईँहरूकै फोन कलहरू लिएर तपाईँहरूले राख्नुहुने विविध प्रतिभाहरू नै यस कार्यक्रममा चाहिँ हामी समेट्ने गर्छौं सुन्ने गर्छौं प्रतिभाको डबली भन्नु बित्तिकै प्रतिभा राख्ने होइन प्रतिभाहरू सुन्ने प्रतिभाहरू राख्ने ढबली भएको कारणले व्यवसायमा तपाईँले फोन गर्नुपर्ने हुन्छ है साथीहरू कार्यक्रममा चाहिँ फोन गरेर तपाईँले आवाजद्वारा राख्न मिल्ने प्रतिभाहरू राख्न सक्नुहुनेछ जस्तै कार्यक्रममा फोन गरेर गीत गाउन सक्नुहुनेछ एङ्करिङहरू ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू गजल मुक्तकहरू अब लघुकथाहरू पनि वाचन गर्न सक्नुहुनेछ होइन जति पनि अब कतिपय मित्रहरूलाई कथाहरू वाचन गर्ने पनि इच्छा हुन्छ होइन उहाँहरूले पनि होइन नगुम्साउनु होला आफ्नो प्रतिभालाई तपाईँले होइन प्रस्फुटन गर्न सक्नुहुनेछ खुलेर कार्यक्रम प्रतिभाको डबलीमा आज पनि यहाँका लागि हामीले नम्बर खुला गरेका छौं 97 48 26 65 79 सम्पूर्ण उमेर वर्गका साथीहरूले चाहिँ फोन गरेर आफूभित्र भएका ती अथाह प्रतिभालाई चाहिँ साथी माझमा सुनाउन सक्नुहुनेछ होइन मैले चाहिँ प्रतिभा राख्न मिल्ला नमिल्ला होइन यो प्रतिभा राख्न मिल्ला नमिल्ला भनेर तपाईँहरू दुधारमा नपर्नु होला यदि तपाईँसँग प्रतिभा छन् तपाईँको उमेरले छेक्दैन तपाईँको जातले छेक्दैन तपाईँको धर्मले छेक्दैन होइन एकदमै निसंकोच भएर आफूभित्र ती गुम्सिएर रहेका प्रतिभाहरूलाई तपाईँले यस कार्यक्रममा फोन गरेर चाहिँ तपाईँले प्रस्फोटन गर्न पाउनुहुनेछ सम्पूर्ण साथीहरूलाई सुनाउन सक्नुहुनेछ है साथीहरू 97 48 26 65 79 यहाँहरूलाई एकदमै कण्ठै भएको नम्बर हामीले छोडेका छौं अनि त्यसै गरी www.helambaefm.com.np लगइन गरेर तपाईँले विश्वभर हामीलाई एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ अनि त्यसै गरेर हाम्रो पात्र एप्सबाट पनि तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि प्रत्यक्ष रूपमा तपाईँले हामीलाई लाइभ हेरेर लाइभ सुनेर साथ दिन सक्नुहुनेछ त्यसले गर्दाखेरि चाहिँ तपाईँले सर्च बक्समा गएर फेसबुकको सर्च बक्समा गएर लम्बा एफएम 89.6 MHz भनेर सर्च गर्नुहोला यति गर्नुभयो भने तपाईँ जुनसुकै ठाउँमा होइन जुनसुकै काम धन्दामा व्यस्त बिजी रहनुहोस् हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ अनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हामीलाई तपाईँले कमेन्ट बक्समा प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम प्रतिभाको डबली तपाईँलाई कस्तो लाग्छ सुनेर आफ्नो प्रतिक्रियाहरू पनि छोड्न सक्नुहुनेछ अनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट छोड्नु होला है साथीहरू भन्दै कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीत राख्छौं गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले राख्यौ हिरे मिरे धीरे जाली रुमाल होइन सो एकदमै मिठो यो गीत पछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला प्रतिभाको डबली। आजको लागि पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल दिन्छु। नमस्ते हजुर। नमस्ते नमस्कार हजुर, लास्ट फ्याफुला यस्तै रहेछ भयनी साथैमा होइन, जुन उदाउँथ्यो अधेरी रातैमा सेतो सेतो कमेरो माटो होइन त। मिक्स गीत गाइदिनु भयो होइन त। पक्कै पनि हो है, कस्तो मिठो गीत गाउनु भएको। अनि सन्ची हुनुहुन्छ? हजुर हजुर,
1: अनि भर्खर भर्खर दुई तिन बजीतिर आइपुगेको थिएँ बिहान गएको। अनि यसो घरतिर लिएर बजाउँदै बाख्राहरू हेर्दै बस्दै त्यस्तै त काम गर्छ।
0: भनेपछि गोठालो हुनुहुन्छ, बाख्रो गोठालो?
1: बाख्रालाई गोठालो बाख्रालाई गोठालो हेर्ने, अनि यसो बिहा गएर दुध खुवाउने, अब त्यसै अनि अहिले चाहिँ गोठालो दसैँबाट।
0: ओके ल ठिक छ हजुर। अनि खाजा त खानुभयो कि अथवा बाँकी नै छ के छ?
1: हस्
0: कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको हजुर।
1: मौसम कुरा गर्दाखेरि घाम लागेको छ, अगाडि पानी पेगा पेगा पर्ने, कहिले हप्ते पर्ने, एक घन्टा चाहिँ यस्तो ठ्याङ्गै मिलाउनु है मौसमको
0: रक्ति। हस् अनि प्रतिभा के सुनाउनुहुन्छ आज?
1: कार्यक्रम
0: हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त।
1: हस्
2: 3, 2, 1 गो।
1: नमस्ते नमस्ते, म दिदी सबै बस्ती बसी कार्यक्रम सुन्नुहुन्छ यो राम्रो एसएनएस कार्यक्रम पटिलाको चौधरी बजीमा उपस्थित भइसकेकी छु। म निकै सापकोटा भने म पारिकमा साथी हुँ, हाम्रो बदन गुरुङ राज तामाङ छासिन तामाङ साथी भएको छ भने विभिन्न जिल्लाबाट सुन्दै हुन्छ। म तारिकीमा साथी हाम्रो बदन गुरुङ छासिन तामाङ राजा तामाङ साथी दिएको छ भने 97, 96, 36, 65 फोन गरेर मैले दुईटै छापाको नयाँ गीत राख्दैमा उपस्थित हुन्छु कार्यक्रम सुन्दै गर त।
0: हजुर भनेपछि कार्यक्रम सुन्दै गर्नु होला। दुर्गेश थापाको आवाजमा रहेको गीत कार्यक्रमको शुरूआतमा हजुरले बजाउनु भयो है। हो र भर्खर भर्खर निस्केको गीत ए ल ठिक छ, एकदमै मिठो होइन। अब धेरै दिन पछि हजुर एकदमै मेरो खाजा नास्ता भयो भएर नै तपाईँहरूको माझमा सहभागिता जनाएको भन्नुपर्छ है हजुर। ए हस् हुन्छ है त, ल तपाईँलाई पनि धन्यवाद है त। ओके बो भाई, यति बेला साथी हुनुहुन्थ्यो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। विजय सापकोटाजी हुनुहुन्थ्यो। यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल दिन्छु। नमस्कार
3: हेलो दिदी, दर्शन नमस्ते, नमस्कार है त।
0: हजुर दर्शन नमस्ते, नमस्कार हजुर, बोल्दै हुनुहुन्छ कृष्णजी है?
3: पक्कै पनि भन्नुपर्छ है त दिदी।
0: हजुर सन्चै हुनुहुन्छ?
3: ठिकै छु भन्नुपर्छ दिदी, सन्चै छ। अनि दिदी हजुरलाई के कस्तो छ नि?
0: हजुर हामीलाई पनि एकदम ठिकै छ भन्नुपर्छ, सन्चै छौँ, आरामै छौँ, कुशलै छौँ। अनि खाजा खानुभयो तपाईँले?

0: पनि भयो अनि आजको दिन कसरी बिताउँदै हुनुहुन्छ बतासेतिर?
1: आजको दिन भन्नुपर्दा दिदी, अब यस्तै हल्का रुवा खोकेको महसुस भइरहेको छ, त्यही भएर घरतिरै बसेर यस्तो हल्का घरघराकी कामहरू गरेरै दिन बित्यो भन्नुपर्छ है दिदी।
0: हजुर, भनेपछि रुगा खोकी लागिरहेको छ है?
1: पक्कै पनि भन्नुपर्छ दिदी, दबाईहरू खाइरहेको छु, ठिक होला, ठिक हुँदैछ।
0: हजुर, ल, स्वास्थ्य शीघ्र लाभको कामना, चाँडै ठिक हुनुहोला है त।
1: थ्याङ्क यू दिदी।
0: ओके, अनि प्रतिभा के सुनाउनुहुन्छ त?
1: म सधैँ गीत गाउँछु दिदी।
0: हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त।
2: 3, 2, 1, go!
0: शुरू गर्नुहोस्।
3: काली तिमै हे माया धेरै मन पराछु, तिमलाई सम्झी न्याउली भई करासु। काली तिमलाई हे माया धेरै मन पराछु, तिमलाई सम्झी न्याउली भई करासु। आए हुन्थ्यो हे माया काल मलाई भर्यो, पापिनीका मेटिन्थे याद हर्यो। आए हुन्थ्यो हे माया काल मलाई भर्यो, पापिनीका मेटिन्थे याद हर्यो। तिम्रै काखमा हे माया बसेर रुन पाऊ, जुनी जुनी म तिम्रै हुन पाऊ। तिम्रै काखमा हे माया बसेर रुन पाऊ, जुनी जुनी म तिम्रै हुन पाऊ।

0: रेडियो यति नै भन्नुपर्छ है दिदी।
1: हजुर आए हुन्थ्यो होइन काल बरु होइन काल बरु मलाई मेटिन्थे पापिनीका यादहरू यस्तै यस्तै होइन त
0: पक्कै पनि भन्नुपर्छ है त दिदी। आए हुन्थ्यो काल मलाई बरु पापिनीका मेटिन्थे यादहरू नि त दिदी।
1: हजुर मैले पो शब्द यता र उता बनाएँ नि एकदमै मिठो गीत होइन मिठो लोकभाका सुमधुर आवाजमा गाएर सुनाउनु भयो एकदमै मिठो गाउनुहुन्छ लोकभाका तपाईँले है सो मिठो आवाजको लागि अनि प्रतिभाको लागि कृष्णजी तपाईँलाई सो धेरै धेरै धन्यवाद है त मिठो आवाज छ स्थान पायो भने तपाईँले होइन गाउनुहुन्छ मलाई थाहा छ सो आफ्नो आवाजलाई यस्तै गरी बरकरार राख्नुहोला मेहनत गर्नुहोला है त हस् आजको लागि भने हामी छिर्छौ तपाईँ कार्यक्रम सुन्दै गर्नुहोला ओके बाई बाई हस् यति बेला हुनुहुन्थ्यो साथी कृष्ण परियार यता बतासे उसलुङबाट उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ धन्यवाद यसै गरी अर्को मित्र फोन लाइनमा जोडिनु भएको छ कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु नमस्कार

0: हेलो दिदी, नमस्कार।
1: हजुर नमस्ते। हजुर नमस्ते। न्याउली बनैमा हितैको मायालाई राखे मनैमा, होइन त?
0: हजुर
1: कस्तो मिठो गीत गाउनु भएको। हजुरको शुभ नाम सुन्दैनौ न?
0: म अर्पना बोलेको।
1: हजुर कहाँदेखि बोल्नुहुन्छ अर्पना? भोलेबाट हो? योभन्दा अगाडि पनि हजुर हाम्रो कुराकानी भएको छ त? एकचोटि भइथ्यो। अनि हाम्रो अर्पणाको कति मिठो आवाज के! ओहो म त अनि सन्चै हुनुहुन्छ?
0: हजुर सन्चै छु।
1: अनि के गर्नुहुन्छ अर्पणाजी आज भोलि भोलितिर? पढाइ कस्तो चल्दैछ? के छ
0: पढाइ? ठिकै चल्दैछ।
1: मौसम के छ आज?
0: घाम लागिरहेछ, गर्मी रहेछ।
1: यो भोरले चाहिँ कता पर्छ हजुर? ए कुनचोक साइड हो? ए ए ए अनि अरू नानीहरू काम धन्दाहरू के चल्दैछन् त?
0: यस्तै हो, कोदो गर्ने, धानहरू गर्ने, मकै भाँच्ने, त्यस्तै छ।

0: भनेपछि जे होस् चलिरहेछ है।
1: हजुर
0: ल, एकदमै खुसी लाग्यो। अनि फेरि पनि हामीलाई तपाईँको सुमधुर आवाजमा के सुनाउनुहुन्छ अर्पणा? हुन्छ, एकदम नर्भस नभइकन सुनाउनु होला। तपाईँको आवाज धेरै मिठो छ, आफ्नै दिदी सम्झेर गाउनु होला, आफ्नै साथीहरू सम्झेर गाउनु होला है। त गन्ती गर्छौ गन्ती पछि है त।
2: Three, two, one, go!
0: सुरु गर्नुहोस्।

0: बहुत धन्यवाद।
1: वाह अर्पना, कस्तो मिठो आवाज, मलाई त हजुरको गीत त होइन सुनिरहौ लाग्ने आवाज, कति मिठो। फेरि पनि एउटा हाम्रो लागि, मेरो लागि एउटा जुनसुकै गीत भए पनि फेरि पनि गाइदिएर सुनाइदिनु न लु आज चाहिँ।

0: हजुर हेरिरहन पाऊ, माया गरिरहन पाऊ, कस्तो मिठो आवाज के अरू कल्पना, कति मिठो होइन, कुरै नगरौँ कि म त हजुरको आवाजमा यति फिदा भए कि होइन। ओहो धेरै राम्रो, धेरै मिठो, एकदमै सुदिङ आवाज तपाईँको होइन, होइन मनलाई नै आनन्दित गराउने एकदम राम्रो छ होइन। अब अलिकति काहीँ कतै हजुर अलिकति होइन डर लागिरहेको त भइरहेको थियो होइन, आवाजले बताइरहेको थियो, र पनि केही छैन, हजुरले प्रयास गर्नु होइन, डराउनु पर्दैन होइन। अब हजुरले आफ्नो प्रतिभा राख्नु हुँदाखेरि मेरो छेउमा कोही छैन म मात्रै छु भनेर होइन हजुरले प्रतिभा राख्नुभयो भने झन् राम्रो हुन्छ होइन। हजुरको एकदम राम्रो छ कि, अनि गाउने गर्नुहुन्छ घरमा बस्दाखेरि?
1: हजुर यदि हुँदा त गाउँछु, राम्रै हुन्छ, अर्काको छेउमा गाउँ भने चाहिँ कस्तो डर लाग्छ कि
0: त्यो। एकदमै त्यो पक्कै पनि हुन्छ अर्पणा, त्यस्तो डर मान्नु हुँदैन, यसरी आफूभित्र भएका प्रतिभाहरूलाई होइन साथी समक्ष एकजना दुईजना तिनजना होइन चारजना, आज एकजना साथीलाई सुनाउने, भोलि दुईजना साथीलाई सुनाउने, पर्सि तिनजना साथीलाई, त्यस्तो गर्दै बानी हुन्छ क्या अर्पणा होइन। आफू एक्लै भएर गाउनु र साथीहरूलाई सुनाउँदै जाँदाखेरि त्यो कस्तो हुन्छ नि, आफूलाई पनि अलिकति डर लाग्ने, त्यो वातावरण हट्दै जान्छ, अनि त्यसले गर्दाखेरि सजिलो हुन्छ होइन। खैर केही छैन, हामी सुन्छौँ नि हजुर कार्यक्रममा फोन लाएर फोन गर्नुहोस्, हामीले मात्र होइन सम्पूर्ण रेडियो सुनेर बस्नु भएको देश विदेश जहाँसुकै छरिएर बस्नुभएका साथीले सुन्नुहुन्छ। अब अर्कोचोटि आउनुहुँदाखेरि हजुरले योभन्दा पनि बेस्ट मिठो सुनाउनुहुनेछ है त, हामीले आशा राखेका छौँ। फोन गरेर प्रतिभा राख्नको लागि आउनुहोला है त। धेरै राम्रो छ होइन, म धेरै तारिफ गर्दिनँ, एकदम राम्रो छ, राम्रो छ, राम्रो गर्दै गर्नु होला, अर्को भेटको पनि प्रतीक्षा रहनेछ है त अर्पणा। हस् एकदमै मिठो प्रतिभाको लागि हजुरलाई धन्यवाद दिँदै कार्यक्रम सुन्दै गर्नु होला अहिलेको लागि भने हामी छोड्छौँ के भयो, बाई
1: बाई।
0: हजुर यति बेला अर्पणा हुनुहुन्थ्यो यता भोरलेबाट, सो एकदमै मिठो प्रतिभा है, एकदमै मिठो आवाज उहाँको होइन, ओहो होइन। सो यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार हजुर।
2: हेलो दिदी नमस्ते।
0: हजुर नमस्ते, हजुर नमस्ते, सन्चै हुनुहुन्छ अमृतजी? हजुर अनि खाजा खानुभयो त? हजुर एकदमै मेरो पनि भयो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि आजको दिन कसरी व्यतीत हुँदै थिए? व्यापार बिजनेसतिर व्यस्त बिजी भएर दिन बित्यो होइन त? अनि प्रतिभा के सुनाउनुहुन्छ त? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर। सुरु गर्नुहोस्।
2: नमस्कार, चौतारोबाट एकैसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको समाचारमा तपाईँलाई स्वागत छ, म अमृत तामाङ। शुरूमा मुख्य समाचारहरू। कृषलाकोटी सर्वोच्च अदालत परिसरमा अधिवक्ता रायले गरे असामान्य गतिविधि। ताकत सूचक भेटेको इलामको चोयाटार चढा पर्यटनको नयाँ गन्तव्य। तिनै तहका अदालतका आदेश अब अनलाइनमा हेर्न पाइने। बंगलाको खाडीमा एकसाथ अघि डुबेको जहाजको अवशेष फेला परेन, खोजी कार्य जारी। र शङ्ख सभा गोलको कार्तिक दोस्रो साता। अब समाचार विस्तारमा। मंगलबार मध्याह सर्वोच्च अदालत परिसरमा फरक दृश्य देखियो। सर्वोच्च अदालतको नयाँ भवनको 5औं तलामा एक अधिवक्ताले असामान्य गतिविधि गरेपछि अदालतमा रहेका सुरक्षा कर्मी र कर्मचारीले उनलाई सम्झाउने प्रयास गरेका थिए। केही बेरको प्रयासपछि उनलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। उच्च अदालत हुँदै सर्वोच्च आइपुगेको ठगी मुद्दामा आफ्नो विपक्षमा फैसला भएपछि उनले न्याय नपाएको भन्दै यस्तो गतिविधि गरेको बताएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार उनी अधिवक्ता लालबहादुर राई हुन्। अदालत प्रशासनका अनुसार सोमबार ठगी सम्बन्धी मुद्दामा आफ्नो विपक्षमा फैसला आएपछि उनले एउटा नोट समेत लेखेका थिए। उद्धार गरेका राईलाई अहिले सर्वोच्च अदालतका मुख्य प्रदेश ट्रालको कार्यालयमा लगिएको छ। न्यायाधीश त्रय अब्दुल अजिम मुसलमान र शान्ति सिंह थापाको इजलासले सोमबार उनको मुद्दामा उच्च अदालतको फैसला सदर गर्ने फैसला सुनाएको थियो। उक्त मुद्दामा सर्वेश मीरा सिंह, राजु श्रेष्ठ, खेमराज निरौला, शिव कार्की, राजेश श्रेष्ठ, खुश चन्द्र श्रेष्ठ, लालबहादुर राई तथा गंगाराम अधिकारी, सैवालाल कुमार दत्त विपक्षी छन्। उच्च अदालतको फैसला विरूद्ध राईले नै सर्वोच्चमा पुनरावेदन गरेका थिए।

0: फैसला वा अन्तिम आदेश बाहेक अन्य सबै आदेश सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। सर्वोच्च अदालतमा उक्त प्रणाली साउन 11 गतेदेखि तथा उच्च अदालत र इजलासमा साउन 19 गतेदेखि लागू गरेको थियो। प्रधान न्यायाधीशहरूमा आएपछि मनोज कुमार शर्माले न्याय सम्पादनलाई पारदर्शी र सबैको पहुँचमा पुर्याउने उद्देश्यले आदेश भएको दिन नै वेबसाइटमा अपलोड गर्ने निर्णय गरेका थिए। उच्च अदालतमा यसको प्रभावकारिता देखिएपछि अब तल्लो तहका अदालतमा पनि विस्तार गरेको सर्वोच्च अदालतले जनाएको छ। र एउटा अन्तर्राष्ट्रिय समाचार, बङ्गलाको खाडीमा गत हप्ता पनामाको झण्डा अङ्कित मालवाहक जहाज डुबेपछि बेपत्ता भएका 22 जना नाविकहरूको खोजीमा खटेका उद्धार कर्मीहरूले जहाजको कुनै पनि अवशेष फेला पार्न नसकेको बताएका छन्। भारतीय तटरक्षक बलले मंगलबार यसको जानकारी दिएको। गत शनिबार एमभी ओसियन विनर नामक मालवाहक जहाज डुबेको आशंका गरेको स्थानमा विमान र पानी जहाजहरूले मंगलबार पनि खोजी कार्य जारी राखेका छन्। उक्त स्थान भारतको पूर्वी ओडिसा राज्यको पारादीप तटबाट झण्डै 444 किलोमिटर दूरीमा पर्छ। भारतीय तटरक्षक बल र भारतीय जल सेनाको संयुक्त टोली खोजी कार्यमा जुटेको छ, तर त्यस क्षेत्रको असाध्यै गहिरो पानीका कारण खोजीमा कठिनाई उत्पन्न भएको टोलीले जनाएको छ। शङ्खुवा सभा गोल्ड कप फुटबल प्रतियोगिता आगामी कार्तिक 14-20 खाटबारीको माने भन्ज्याङ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने भएको छ। सामाजिक सद्भावका लागि युवा एकता विकृति विसङ्गतिका विरूद्ध खेलकुदद्वारा सरकारको प्रतिबद्धता भन्ने मूल नाराका साथ एडभान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो। एडभान्स क्लबले स्थापना कालदेखि नै सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरुण क्लबलाई 2064 सालदेखि परिमार्जन गर्दै अरुण भ्याली रनिङ सिल फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको थियो। पूर्वी पहाड़ी जिल्लामै महत्वपूर्ण प्रतियोगिताका रूपमा पहिचान बनाएको उक्त प्रतियोगितालाई यस वर्ष थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै शङ्खुवा सभा गोल्ड कप नामकरण गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताका लागि पुरस्कारतर्फ मात्रै कुल 8,87,000 रुपियाँ खर्च हुने आयोजकले जनाएका छन्। एडभान्स क्लबका अध्यक्ष प्रकाश घिमिरेले प्रतियोगिताले शङ्खुवा सभाको खेल क्षेत्रलाई राष्ट्रिय स्तरमा थप स्थापित गर्न मदत गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। अपरान्ह 4 बजेको समाचार सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य समाचारहरू फेरि। फैसलापछि सर्वोच्च अदालत परिसरमा अधिवक्ता राईले गरे असामान्य गतिविधि। चाकरसूचक भेटिएको इलामको चोयाटार चरा पर्यटनको नयाँ गन्तव्य। तिनै तहका अदालतका आदेश अब अनलाइनमा हेर्न पाइने। बङ्गलाको खाडीमा एक साथ अघि डुबेको जहाजको अवशेष फेला परेन। खोजी कार्य जारी। र शङ्खुवा सभा गोल्ड कप कार्तिक 2 साता। हामीहरूको समाचारका साथ साझा छ 6 बजे लिएर आउनेछौ। अहिलेको लागि भने प्राविधिक मित्र प्रधान गुरुङलाई धन्यवाद दिँदै म अमृत तामाङ अझै पर्छु। हस्त नमस्ते। थ्याङ्क यू दिदी।
1: हजुर, कार्यक्रममा फोन है सगरेर प्रतिभा राख्नुभयो होइन, न्यूज तयार पारेर एङ्करिङ गरेर सुनाउनुभयो, राम्रो छ प्रतिभाको लागि। अमृतजी हजुरलाई धेरै धेरै धन्यवाद है त। आउने दिनहरूमा पनि यस्तै प्रतिभाहरू तयार गरेर आउँदै गर्नु होला कार्यक्रममा भन्दै आजको लागि छु। सम्मुखे बाबाई। हजुर, यति बेला साथी हुनुहुन्थ्यो, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी पालो तपाईँहरूको हो, राख्छौ। यति बेला गीत राख्ने बेला आएको छ। एकदमै मिठो गीत पस्किन्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, यहाँहरूको माझमा हामीले राख्यौँ एकदमै मिठो गीत, आँधी खोला उर्लेर आयो आउने थिइन, मायाले बोलायो सो एकदमै मिठो अनि रमाइलो गीत यहाँहरूको माझमा हामीले राख्यौँ। गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली, सिन्धुपाल्चोक चौताराबाट यति बेला सुनिराख्नु भएको छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर पनि तपाईँले विश्वभर रहेर एकैसाथ हामीलाई सुनेर साथ दिइराख्नु भइरहेको छ है। यति बेला हामीले तपाईँहरूकै फोन कलहरू लिइरहेका छौं। तपाईँहरूले नै सुमधुर आवाजमा राख्नुभएका ती विविध मिठा मिठा प्रतिभाहरू नै सुनिरहेका छौं। आउन सक्नुहुनेछ 97 48 26 69 79। यहाँका लागि हामीले चाहिँ नम्बर एकदमै खुला गरेका छौं है साथीहरू। फटाफट फटाफट फोन डायल गर्दै आउँदै गर्नु होला, यहाँहरूको फोन कल लाग्नेछ। तपाईँहरूकै फोन कल लिनका लागि हामी पनि एकदमै तम तयार भएका छौं है साथीहरू। मनदेखि मन लाएर होइन माया गरेर फोन गर्नुहोस्, अवश्य पनि फोन लाग्नेछ पनि भनेर भन्न चाहन्छु। यो अपराह्नको समय छ है, एकदमै गर्मी गर्मी भइरहेको छ। तपाईँले पनि एकदमै गर्मी गर्मी होइन फिल गरिराख्नु भइरहेको होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला पनि भन्छु। साथमा कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोला, माया गर्नुहोला, फोन गर्नुहोला। जुनसुकै उमेर वर्गको साथीहरूले पनि कार्यक्रममा चाहिँ फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आफूभित्र भएका ती मिठा मिठा प्रतिभाहरू सुनाउनका लागि आउनुहोला साथी भन्छु। त्यसै गरी यति बेला केही कमेन्टहरू पनि प्राप्त भएका छन्, कमेन्टहरू पनि लिँदै गर्छु, तपाईँहरूको फोन कल पनि लिन्छु। यति बेला रामजी घिमिरे हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, कमेन्ट लिन्छु भन्दै थिए, साथी फोन लाइनमा हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: हजुर नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
1: हजुर म पुतला बोलेको नि।
0: हजुर पुतला बोलेको भन्नुभयो? हजुर। अनि सन्चै हुनुहुन्छ? कतातिर हुनुहुन्छ आज भोलि? अनि खाजा नास्ता लिनुभयो? अनि आज धेरै दिन पछि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ, प्रतिभा के सुनाउनुहुन्छ? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।
2: 3, 2, 1, GO!
0: सुरु गर्नुहोस्।
1: गन्ती भइसक्यो र खै यहाँ आवाजै आएन नि, त्यही भएर।
0: ए हो र, गन्ती भइसक्यो है त।
1: ल ल ठिक छ है। के छ र दिउँ तिमीलाई मैले,

0: भनेर हजुर म्याम है यति नै है धेरै दिन पछि
1: हजुर के छ र देउ तिमीलाई कोसेली भनेर होइन त एकदमै यो मिठो पुरानो गीत है सदाबहार गुन्जिने गीत हामीलाई सुन्नलाई जति मिठास लाग्छ मिठो लाग्छ गाउनलाई उत्ति नै गाह्रो छ होइन र पनि अब हजुरले प्रयास गर्नुभयो एकदमै मिठो सुनिएको थियो अस्वस्थ हुनुहुन्छ कि क्या अस्वस्थ होइन सो हुनुहुन्छ र पनि एकदमै माया गरेर कार्यक्रमलाई फोन गरेर एकदमै मिठो आवाजमा प्रतिभा सुनाउनु भयो गीत गुनगुनाएर सुनाउनु भयो एकदमै खुसी लाग्यो मिठो प्रतिभाको लागि तपाईँको सुमधुर आवाजको लागि सो धेरै धेरै धन्यवाद है त तपाईँलाई आजको लागि भने हामी छुट्छौँ है त यति बेला साथी हुनुहुन्थ्यो है सो उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ सो धेरै धेरै धन्यवाद भन्छु यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ प्रतिभा राख्नका लागि 011-26-282 टेलिफोन नम्बर खुला छ भन्दै थिए होइन सो नम्बर चाहिँ बन्द छ है सो अलिकति हड्डी नभएको जिब्रो लटपटिन्छ भनेको जस्तै कहिले कसो होइन सो यता ल्यान्डलाइनतिर पुगिहाल्छ है 97-48-26-65 यहाँका लागि नम्बर खुला छ त्यसै गरेर रामजी घिमिरेजीको म्यासेजतिर लागि कमेन्टतिर उहाँले लेख्नु भएको छ नमस्कार सम्पूर्ण मित्रमा सुन्दैछु चितवनबाट भन्नुभएको छ धन्यवाद रामजीजी हजुरलाई सुनेर साथ दिनुभएकोमा त्यसै गरी मिलन घायल मुटु हुनुहुन्छ उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ गुड आफ्टरनुन हजुर अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ दोहा कतारदेखि चाहिँ सम्झिनु भएको छ धन्यवाद उहाँलाई मनको साथी जीवन कार्की हुनुहुन्छ नमस्कार भन्नुभएको छ नमस्कार हजुर यहाँलाई पनि धन्यवाद त्यसै गरी हुनुहुन्छ रश्मी तामाङ हुनुहुन्छ उहाँले भन्नुभएको छ स्वास्थ्यले भरिएको यो स्वार्थ है स्वार्थले भरिएको यो दुनियाँमा बेला बेला चित्त दुख्नु स्वाभाविक नै हो भन्नुभएको छ है स्वार्थले भरिएको यो दुनियाँमा बेला बेला चित्त दुख्नु स्वाभाविक नै हो भन्नुभएको छ पक्कै पनि है लेख्नु भएको छ हेलो हजुर गुड आफ्टरनुन के छ खबर खाजा खानुभयो भन्नुभएको छ ए एकदम मेरो खबर ठिकै छ रश्मीजी तपाईँको के छ खाजा नास्ता त मेरो भयो तपाईँको भयो कि नै म पनि प्रोग्राम सुन्दैछु है केटिएमबाट रश्मी तामाङ मिल्छ भने म बिना भन्ने गीत बजाइदिनु न मिठो माया मिठो सम्झना ओके भाइ भाइ भन्नुभएको छ धन्यवाद हजुरलाई कमेन्टको लागि एकदमै मिठो कमेन्टको लागि भावना मगर हुनुहुन्छ उहाँले लेख्नु भएको छ हेलो नमस्कार शेष भन्नुभएको छ नमस्कार हजुर म पनि सुन्दैछु इन्डियाबाट म धन्यवाद तपाईँलाई पनि हर्पल रोशनी हुनुहुन्छ लेख्नु भएको छ हेलो नमस्ते सेवा हर्पल रोशनी धनकुटाबाट भन्नुभएको छ कमल मुखिया रिजाला घले मगर दुवैजनालाई जन्मदिनको लाखौं लाख शुभकामना सबैमा मिठो सम्झना भन्नुभएको छ यहाँलाई पनि कमेन्टको लागि धन्यवाद रोशनीजी भिरे लामा हुनुहुन्छ उहाँले लेख्नु भएको छ हेलो दिदी हजुरको खाजा भयो दिदी भन्नुभएको छ मेरो खाजा भयो हजुरको भयो कि नै घर काभ्रे सिम थली दुई दिदी म पनि सुन्दैछु रेडियो हेलम्बा एफएम चौतारा भन्नुभएको छ है सो धन्यवाद हजुरलाई पनि सुनेर साथ दिनुभएकोमा त्यसै गरी अर्को कमेन्ट लिइहाले टेकबहादुर पुमा हुनुहुन्छ उहाँले लेख्नु भएको छ सञ्चालिका अञ्जुजी नमस्कार शुभ सन्ध्या भन्नुभएको छ शुभ सन्ध्या हजुर सुन्दैछु उदयपुर बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो हेलम्बो एफएम 89.6 मेगाहर्ज र आउँदै गरेको हरितालिका तिजको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ सो धन्यवाद हजुरलाई होइन त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले मगरनी कान्छी हुनुहुन्छ नमस्कार भन्नुभएको छ नमस्कार हजुर नमस्कार त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले मंगोलियन हार्ट हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ तिमी साथमा हुँदा संसारै सुन्दर लाग्छ तिमी बिना भने भीड़मा पनि एक्लो लाग्छ भन्नुभएको छ है एकदमै मिठो लाइन हेलो नमस्ते नमस्कार अन्जु गल्छु भन्नुभएको छ है नमस्कार हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ मलाई ठिक छ हजुरलाई के छ लेख्नु भएको छ के छ नयाँ नौलो खबर हजुरको भन्नुभएको छ मलाई ठिकै छ है हजुर तपाईँलाई के छ खाजा खानुभयो भन्नुभएको छ खाजा त एकदमै भइसक्यो तपाईँको पनि भयो होला भएको छैन भने लिनु होला म पनि सुन्दैछु चौताराबाट भन्नुभएको छ धन्यवाद हजुरलाई एकदमै मिठो कमेन्टको लागि होइन सो त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले सरस्वती श्रेष्ठ हुनुहुन्छ लेख्नु भएको छ नमस्कार भन्नुभएको छ नमस्कार हजुर नमस्कार त्यसै गरी अर्को अन्तिम कमेन्ट मेन्डिलिए अमिना हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर विथ मे अमिना सुनवार फ्रम दोलाखा भन्नुभएको छ, प्यारी सुशीला विश्वकर्मा, त्यसै गरी दादा राज गले मगर, विवेक कुलुङ पृथक, तिलक विष्ट, घालाभिरमान सुनवार एण्ड अल लाई चाहिँ सम्झिन चाहन्छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद उहाँलाई होइन कमेन्टको लागि अमिनाजी। त्यसै गरी अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं, निर्धारित समयलाई आजको लागि नेटवर्क काट्न आँटिसकेको छ है, जति पनि आजको बसाईमा साथीहरूले फोन गरेर प्रतिभा राख्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद भन्छु, त्यसै गरी कमेन्ट गरेर साथ दिनुभयो तपाईँ मित्रहरूलाई पनि धन्यवाद, त्यसै गरी एक घण्टा अवधिभर होइन विविध काम धन्दामा रहेर हामीलाई माया गर्दै सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि एकै मुष्टमा धन्यवाद भन्छु, अनि प्राविधिक कक्षमा रहेर साथ दिनुभयो प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि अवसर पाउन चाहन्छु, हौस् त नमस्ते नमस्कार।

0: forget to like and subscribe.
1: Elambu Break Time.
2: भर्ना खुल्यो।
3: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
2: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
3: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
2: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
4: बा
5: हजुर बुहारी
4: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
5: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
6: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्

0: होस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: प्यारा भाइ बहिनी हो, आज हामी सबैजना मिलेर क देखि ज्ञ सम्म पढ्न सिक्छौ है।
1: हुन्छ अमी।
0: ल अब पढ्न सुरु गरौँ है त।
1: हुन्छ अमी।
0: क
1: क
0: क बाट कलम,
1: क बाट कलम।
0: ह
1: ख,
0: ख बाट खरायो,
1: ख बाट खरायो।
0: ग
1: ग
0: ग बाट गमला,
1: ग बाट गमला।
0: घ
1: ग
0: ग बाट घर,
1: घ बाट घर।
0: ङ
1: ङ
0: ङ बाट नाक थुप्ली, ङ
1: ङ बाट नाक थुप्ली। ङ
0: शाबास, क बाट ङ सम्म जाने होइन त?
1: जाने हो मिस।
0: रिहान, क देखि ङ सम्म उदाहरण सहित भन त।
2: क कलम, ख खरायो, ग गमला, घ घर, ङ नाका थपली। ङ
0: स्याबास। ल अब च बाट य सम्म पढौ है त।
1: हुन्छ मिस।
0: च
1: च
0: च बाट चरा,
1: च बाट चरा।
0: छ
1: छ
0: छ बाट छाता,
1: छ बाट छाता।
0: ज
1: ज
0: ज बाट जहाज,
1: ज बाट जहाज।
0: झ
1: झ
0: झ बाट झरना,
1: झ बाट झरना।
0: य
1: य
0: य बाट गोरु सिङ्गे,
1: य बाट गोरु सिङ्गे।
0: स्याबास, स बाट यसम्म सबैजनाले जान्यौ होइन त?
1: जान्यौ मिस।
0: अर्णव, चदेखि यसम्म उदाहरण सहित भन त।
3: च चरा, छ छाता, ज जहाज, झ झरना, य गोरु सिङ्गे।
0: स्याबास। ल अब ट बाट अर्णसम्म पढौ है त।
1: हुन्छ मिस।
0: ट बाट टपरी,
1: ठ बाट टपरी।
0: ठ
1: ठ
0: ठ बाट ठग,
1: ठ बाट ठग।
0: ड
1: ड
0: ड बाट डमरु,
1: ड बाट डमरु।
0: ढ
1: ढ
0: ढ बाट ढक,
1: ढ बाट ढक।
0: अड
1: अड
0: अड बाट तीन धर्के, अड
1: अड बाट तीन धर्के, अड।
0: स्याबास, सबैजनाले बुझ्यौ हैन त?
1: बुझ्यौ मिस।
0: एनरिक, टदेखि अडसम्म उदाहरण सहित भन त।
4: ट टपरी, ठ ठगा, ड डमरु, ध ढकनी, अड तीन धर्के, अड।
0: स्याबास, हो अब त देखि न सम्म पढ्ने है त।
1: हुन्छ मिस।
0: त
1: त
0: त बाट तबेला,
1: त बाट तबेला।
0: थ
1: थ
0: थ बाट थर्मा,
1: थ बाट थर्मा।
0: द
1: द
0: द बाट दमकल,
1: द बाट दमकल।
0: ध
1: ध
0: ध बाट धनुष,
1: ध बाट धनुष।

0: यो
1: यो
0: यो बाट योग्य
1: यो बाट योग्य
0: र
1: र
0: र बाट रथ
1: र बाट रथ
0: ल
1: ल
0: ल बाट लसुन
1: ल बाट लसुन
0: व
1: व
0: व बाट वकिल
1: व बाट वकिल
0: मोटो स
1: मोटो स
0: स बाट शङ्ख
1: स बाट शङ्ख
0: पेट चिरेको स
1: पेट चिरेको स
0: स बाट षट्कोण
1: स बाट षट्कोण
0: पातलो स
1: पातलो स
0: स बाट सलाई
1: स बाट सलाई
0: ह
1: ह
0: ह बाट हलो
1: ह बाट हलो
0: छ
1: छ
0: छ बाट छेत्री
1: छ बाट छेत्री
0: त्र
1: त्र
0: त्र बाट त्रिशूल
1: त्र बाट त्रिशूल
0: ज्ञ ज्ञा बाट ज्ञानी
1: ज्ञा बाट ज्ञानी
0: स्याबास यदेखि ज्ञसम्म आयो होइन त
1: आयो मिस
0: ल सबैजनाले यदेखि ज्ञसम्म उदाहरण सहित भन त
1: य यज्ञ र रथ ल लसुन व वकिल स शङ्ख स षट्कोण स सलाई ह हलो छ क्षेत्री त्र त्रिशूल ज्ञ ज्ञानी
0: हो स्याबास भाइ बहिनीहरू आज तिमीहरूले कदेखि ज्ञसम्म जान्यो होइन त
1: जान्यो मिस
0: ल सबैजना मिलेर फेरि कदेखि ज्ञसम्म पढौ है त
1: हुन्छ मिस।

बाद तिमीहरूले क देखि ज्ञ सम्म पनि जान्यौ र त्यसको उदाहरण पनि जान्यौ। अब हामी क देखि ज्ञ सम्मको गीत गाउँछौ है त।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आई सिंह तामाङ। शुरू गरौं मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनै पर्ने स्वास्थ्य रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुग्यो। राप्रपाको शक्ति संघर्ष, बागमती प्रदेश कमिटिको अर्को पत्र, केन्द्रको निर्णयले मान्यता नदिन आग्रह। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै देउबा समूहको निवेदन सर्वोच्चमा दर्ता। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 जना मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। मुद्दा हारेपछि वकिलले गरे सर्वोच्चमै आत्महत्याको प्रयास, सकुशल उद्धार। हैटीमा गिरोहको आक्रमण हुँदा 47 जनाको मृत्यु। र एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। धार्मिक तथा पर्यटकीय महत्व बोकेको रसुवागढ़ी गोसाईकुण्डको 4 दिने धार्मिक यात्रा सम्पन्न भएको छ। मेलम्चीबाट सहभागी टोलीले 2083 भदौ 6 गतेदेखि शुरू गरिएको यात्रा धार्मिक आस्था, हिमाली प्राकृतिक सौन्दर्यता र आपसी आत्मीयताले भरिपूर्ण रहेको सहभागीहरूले बताएका छन्। यात्राको पहिलो दिन काठमाडौँ हुँदै दुन्जे पुगेको टोलीले त्यहाँबाट पैदल यात्रा शुरू गरी देउरालीमा बसोबास गरिएका थिए। तेस्रो दिन देउरालीबाट चदन बारी, चोलोङपाटी तथा लाहुरी बीन हुँदै बुद्ध पार्कसम्मको यात्रा गरिएको थियो। घना जंगल, हिमाली वनस्पति र मनोरम प्राकृतिक दृश्यले यात्रालाई थप आकर्षक बनाएको बताएको छ। तेस्रो दिन गणेश मन्दिर हुँदै कठिन उकालो पार गरेर टोली गोसाईकुण्ड पुगेको छ र पवित्र कुण्डको दर्शन र पूजा आराधना गरी टोली धार्मिक र आस्था प्रकट गरिएको थियो। हिमालयले घेरिएको गोसाईकुण्डको प्राकृतिक सौन्दर्य यात्रामा सहभागीहरूले विशेष आकर्षित रहेको पनि बताएको छ। चौथो दिन धुन्चेबाट कालिका स्थान, श्रीसुली सहरे र टोखा हुँदै काठमाडौँ र मेलम्चीतर्फ फर्किएको टोलीले यात्राका क्रममा प्राप्त अनुभव र सम्झना अविस्मरणीय रहेको पनि बताएको छ। सहभागीहरूले धार्मिक पर्यटनसँगै प्राकृतिक सौन्दर्यताको अवलोकनका लागि गोसाईकुण्ड यात्रा महत्वपूर्ण रहेको समेत बताएका छन्। लम्बो खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुर्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनुपर्ने परीक्षण रिपोर्ट सहित पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यसअघि सभामुख डोलप्रसाद अरियाल डीपीले कालो चस्मा नलगाउन राजनीतिक प्रमुख सचेतक र सचेतकहरू मार्फत सांसदहरूलाई आग्रह गरिएको थिए। यदि कालो चस्मा लाउनु पर्ने हो भने स्वास्थ्य परीक्षण रिपोर्ट चाहिने बताएका थिए। त्यस अनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लाउनु पर्ने भनेर स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र पुरिएको छ। प्रधानमन्त्री शाहले 22 साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गरेको थियो। परीक्षणका क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या देखिने भएकाले कालो चस्मा लाउनु पर्ने अस्पतालको रिपोर्ट 26 साउनमा संसद सचिवालयमा पुर्याएको छ। भोलि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम सञ्चालन हुँदैछ, जहाँ प्रधानमन्त्री शाहलाई 11 जना सांसदले प्रश्न सोध्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश कार्य समिति केन्द्रीय समितिको विरूद्धमा उभिएको छ। केन्द्रले 3 प्रदेश संसदमाथि गरेको कार्यवाहीलाई मान्यता नदिन आग्रह गर्दै राप्रपा बागमती प्रदेश कमिटिले बागमती प्रदेश सभामा पत्रचार गरिएको हो। प्रदेश कमिटिका अध्यक्ष विक्रम थापाले 3 प्रदेशसभा सदस्यहरूमाथि केन्द्रले गरेको पदमुक्ति निर्णय अवैध भएको भन्दै त्यसलाई वैधानिकता दिन नदिन बागमती प्रदेशसभामा पत्रचार गरेको छ। बागमती प्रदेश सरकारमा पार्टीका 3 सांसद सहभागी भएपछि राप्रपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। राप्रपा बागमती प्रदेश कमिटिका अध्यक्ष थापाले प्रदेशसभा सचिवालयमा दर्ता गरेको पत्रमा राप्रपा संसदीय दलका नेता उद्धव थापासहित 4 सांसदलाई पदमुक्त गरिएको पत्र संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत भएको दावी गरिएको छ। राप्रपा बागमती प्रदेशका अध्यक्ष थापाले 4 जना सांसदलाई पदमुक्त गरिएको भन्दै प्रदेश तथा प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रलाई मान्यता नदिन सभामुखले आग्रह गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन विपरीत बागमती प्रदेश सरकारका सहभागी भएको भन्दै राजु विश्व, राजेन्द्र प्रजापति, गिरबहादुर तामाङ र उद्धव थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न सोमबार प्रदेशसभा सचिवालयमा पत्र गरिएको थियो। त्यसको भोलिपल्ट राप्रपा बागमती प्रदेशका अध्यक्ष थापाले सभामुखले पत्र पठाउँदै उक्त कार्यवाही पार्टीको विधान विपरीत भएको दावी गरिएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउबा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। पूर्व सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति खड्काले दिनुभएको छुट्टा छुट्टै पूरक निवेदन आज दर्ता भएको छ। देउबा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्चले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम ठुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेका छन्। निवेदनमाथि पर्सि बिहीबार भदौ 11 गतेका लागि पेश तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आउँदो राजनैतिक अवस्थाका बारेमा महत्वपूर्ण प्रभाव पार्ने समेत देखिएको छ। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। भुटवल स्थित प्रदेश प्रमुख कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएको हो। 3 मन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रहेका छन्, जसमा दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला र योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि तथा भूमि व्यवस्था र सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेत नारायण आचार्य पनि उपस्थित भएका थिए। साउन 12 गते नेपाली कांग्रेसले सरकारले दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपा बीच सत्ता सहकार्य प्रक्रिया अगाडि बढ़ेको थियो। त्यसै अनुसार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको सन्तोष कुमार पाण्डेलाई शहरी विकास मन्त्री, ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरेको छ। वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित 4, नेकपाबाट 3 र जनता समाजवादी पार्टी नेपालबाट 2 मन्त्री रहने गरी भएको सहमति अनुसार मन्त्री परिषदको पुनर्गठन गरिएको छ। मुद्दा हारेपछि एक अधिवक्ताले सर्वोच्च अदालतको भवनबाट हाम फाल्ने प्रयास गरेको छ। ठगी मुद्दामा आफू विरूद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमा नै आत्महत्याको प्रयास गरेका छन्। अधिवक्ता लाल बहादुर राईले मुद्दा हारेपछि सुसाइड नोट लेखेर सर्वोच्च अदालतबाट हाम फाल्ने प्रयास गरेको बताएको छ। यद्यपि उनलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएका छन्। सर्वोच्च अदालतका सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल सिन्हाको अनुसार ती व्यक्ति सकुशल रहेको छ। उनले सोमबार ठगी सम्बन्धी मुद्दा हारेका थिए। अब्दुल आजिज मुजलमान र शान्ति सिंह थापाको संयुक्त इजलासले राईको मुद्दामा यसअघिकै फैसलालाई सदर गर्ने निर्णय गरिएको थियो। विदेशको खबर, हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी पहाड़ी नगरपालिका किन्सोकोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा 47 मृत्यु र 22 घाइते भएका छन्। संयुक्त राष्ट्र संघको प्रारम्भिक विवरण भइरहेकाले मृतक र घाइतेको संख्या बढ़न सक्ने समेत भएको छ। हाइटी संयुक्त राष्ट्र संघ एकीकृत कार्यालयका अनुसार आक्रमणपछि किन्सोकोफको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भएको भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ़ गर्दै सरकारी संयन्त्र पुनस्थापित गर्न प्रतिबद्धता समेत जनाएको छ। प्रधानमन्त्री एलिक्स डिडियर फिल्सले जमेको कार्यालयले मृतक र घाइतेका परिवारप्रति गहिरो समावेदना प्रकट गर्दै किन्सोकोफलाई सरकारले त्याग्न नदिने समेत जनाएको छ। सरकारी अधिकार पुनस्थापित गर्न सुरक्षा निकायले बिना ढिलाइ काम गर्न प्रधानमन्त्री कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र संघको अनुसार 2025 शुरूआतमा 2 महिनाको अवधिमै किन्सोकोमा भएको गिरोहका आक्रमणमा 260 भन्दा बढ़ी मानिस मारिएका थिए। ती आक्रमणमा करिब 200 घर ध्वस्त भएको र जलेको थियो भने करिब 3,000 मानिस विस्थापित भएका थिए। त्यसैता पनि अपहरण, आगजानी र गाई वस्तु चोरी लगायतका विभिन्न 10 भन्दा बढ़ी आक्रमण भइसकेका छन्। हाइटीको राजधानीमा शक्तिशाली गिरोहहरूले वर्षौंदेखि आफ्नो प्रभाव विस्तार गर्दै आएको छ। गिरोह नियन्त्रण तथा स्थानीय प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको समर्थनमा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालनको तयारी भइरहेको बेला किन्सोकोमा भएको पछिल्लो आक्रमणले हाइटीको बिग्रदो सुरक्षा अवस्थाप्रति थप चिन्ता समेत प्रकट गराएका छन्। एलम्बो खबरमा अब खेल खबरमा मलेसियामा आयोजना हुने एसएससी प्रिमियर कपको क्रिकेट कप प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलो टोली मलेसियामाथि जित निकालेको छ। मलेसियाको सिलाङ्गुर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा घरेलो टोली नेपालले मलेसियामाथि नै 9 विकेटको जित हात पारेको छ। जितको लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाफी गर्दै वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छोटाएर 48 ओभरमा झारिएको छ। त्यसपछि नेपालले 48 ओभरमा 228 रनको योगफल दिएका थिए र त्यसैगरी नेपालका ओपनर आसिफ शेखले सर्वाधिक 161 रनको योगदान दिएका थिए। उनले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गर्दै 161 रन बनाएको हुन्। अर्जुन कुमारले 61 रनमा अभिजित रहेको छ भने टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 232 रनको योगफल बनाएको थियो। मलेसियाका लागि मोहम्मद सादात रामालीले सर्वाधिक 61 रन बनाएको थियो र त्यसै गरी करण केसीले 2 विकेट लिँदा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान 1-1 विकेट लिएका थिए। यही भदौ 14 गतेदेखि मलेसियामा नै आयोजना हुने एसएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप नेपालले उक्त अभ्यास खेल खेलेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लाउनुपर्ने स्वास्थ्य रिपोर्ट सहितको पत्र संसद सचिवालयमा। राप्रपाको शक्ति संघर्ष। बागमती प्रदेश कमिटिको अर्को पत्र अर्को केन्द्रको निर्णयलाई मान्यता नदिन आग्रह। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै देउबा समूहको निवेदन सर्वोच्चमा दर्ता। लुम्बिनी प्रदेश सरकारको नवनियुक्त 3 मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ। मुद्दा हारेपछि वकिलले गरियो सर्वोच्चमै आत्महत्याको प्रयास। सकुशल उद्धार। हाइटीमा गिरोहको आक्रमणमा 47 जनाको मृत्यु। र एसएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकाल्यो। साँझ 6 बजेको समाचार सक्यो। अर्को समाचारको साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्भिसेस डिलक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 New Aruniko Hotel and Restaurant Private Limited Chautara Sagar Subani Nagar Palika 5 Sindhupatna
3: Elambu FM 89.6 MHz

मेरो खाना पनि खाइरहेछ, खाएर मात्र भएन नि त, यस्तो चर्चित गायक रोस मुतङजी आउनुभएछ, झिटीजी आउनुभएछ, यस्तो बेलामा त डोरी खेल्नु पर्यो नि, रमाइलो गर्नु पर्यो नि त।

आज पनि म एपिसीको पुस्तकको अध्याय एक पद पन्ध्रबाट म 23 पदसम्म पाठ गर्दै यसबाट परमेश्वरले तपाईँ र मलाई के सिकाउन खोजिरहनु भएको छ त्यो कुरा हामी अध्ययन गर्नेछौ। शीर्षकमा लेखिएको छ, धन्यवाद ज्ञापन र प्रार्थना। प्रभु येशुप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्न। म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा वृद्धि र प्रकाशको आत्मा दिउन्। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तर अधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। सबै शासन र अधिकार र शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो जुन मण्डली उहाँको शरीर उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। आमेन। प्रिय मित्रहरू, वचन अध्ययनबाट तपाईँले पक्कै पनि आज हामी के विषयमा बोल्न गइरहेका छौं भन्ने बारेमा बुझिसक्नु भएको छ। प्रियहरू, यहाँ पावलले झ्यालखानाबाट एफिसीको मण्डलीका लागि यो पत्र लेखेका हुन्। पावल आफू झ्यालखानामा छन् तर पनि मण्डलीको वास्ता गर्दै मण्डलीको चिन्ता गर्दै येशु प्रभुको सत्यताका बारेमा मण्डलीलाई बुझाउँदै हुनुहुन्छ। विशेष गरी यहाँ पावलले मण्डलीहरूको आत्मिक आँखाको उज्यालोको लागि प्रार्थना गरिरहेका छन्। यो आत्मिक आँखा के हो त? त्यसमाथि पनि हृदयका आँखाको उज्यालोको लागि पावलले प्रार्थना गरिरहेका छन्। हामीलाई थाहा छ, हाम्रो बाहिरी भौतिक आँखाले जे कुराहरू देख्छ त्यो कुरालाई हामी विश्वास गर्छौं। जे कुरा हामी देख्दैनौ, नदेखेको कुरामाथि विश्वास नगर्न पनि सक्छौं। तर पावलले के भन्दैछन् भने भौतिक आँखाले होइन तर आत्मिक आँखा, त्यो पनि हृदयको आँखामा उज्यालो होस् भनेर पावलले यहाँ येशु प्रभुसँग विन्ती गरिरहेका छन्। मलाई लाग्छ त्यो बेलाको समयमा मण्डलीमा केही विवादहरू थियो होला। मण्डलीमा मानिसहरूले भौतिक कुराहरूको मात्रै वास्ता र फिक्री गरिरहेका थिए होलान्। मानिसहरू धेरै समय आफूले जे देखेका छन् देखेको कुरामा मात्रै हामी विश्वास गर्ने हुन्छौ। त्यो समयमा पनि मण्डलीले त्यही नै गरेको हुन सक्छ। धेरै समय तपाईँ र मैले देखेको कुरा भौतिक कुरामा मात्र विश्वास गर्दछौ। तर पावलले यहाँ जोडसँग मण्डलीलाई के भनिरहनु भएको छ भने हृदयका आँखामा उज्यालो होस्। हृदयको आँखा भनेको जब तपाईँ र मैले येशु ख्रीष्टको त्यो एउटा अपार प्रेमको प्रकाश पाउँदछौ, त्यो महसुस गर्दछौ। संसारमा देखिने भौतिक कुराहरू, चमत्कारहरू, आश्चर्यपूर्ण कामहरू मात्र होइन प्रियहरू, तर जब तपाईँ र मैले आत्मिक रूपमा हाम्रा हृदयका आँखाहरू खोल्दछौ भने हामीले येशु प्रभुको प्रेमलाई बुझ्न सक्दछौ, उहाँको महानतालाई हामीले बुझ्न सक्दछौ, परमेश्वर कति दयालु हुनुहुन्छ भन्ने कुरालाई पनि हामी बुझ्न सक्दछौ। जब तपाईँ र मेरो आत्मिक आँखा खुल्ला रहन्छ त्यसपछि हामी परमेश्वरको ज्ञानको प्रकाश बुझ्न सक्दछौ। जब तपाईँ र मैले हाम्रो हृदयको झोकाहरू खोल्दैनौ, जब तपाईँ र मैले आफ्नो हृदयमा कठोरताहरू राख्दछौ, भित्र धेरै कुराहरू लुकाएर राखेको हुन्छौ, हामी भित्रै रूपमा अर्कै सोचिरहेका हुन्छौ, भित्र मनभित्र छल कपटहरू, घमण्डहरू हुन्छ, ईर्ष्याका आत्माहरू तपाईँ र हाम्रो हृदयमा हुन्छ भने परमेश्वरको वचनले त्यहाँ काम गर्दैन। परमेश्वरको सत्यता तपाईँ र हामीले बुझ्न सक्दैनौ। परमेश्वरको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई हामीले राम्रोसँग बुझ्न सक्दैनौ। अनि त्यसपछि मानिस मानिस बीचमा फुट सिर्जना हुन्छ प्रियहरू। धेरै जस्तो मण्डलीमा व्यक्तिगत समस्याहरू आउनुको कारण धनको समस्या, लोभको समस्या, पदको घमण्डहरू
एक अर्का

0: बीचमा सानो र ठूलोको यी यावत कुराहरू संसारले तपाईँ र हामीलाई सिकाएको छ। जब तपाईँ र मेरो हृदयमा उज्यालो हुँदैन तब हामीले ती कुराहरूमा समय खर्च गर्दछौ। यी कुराहरूले विभाजन ल्याउँदछ, यी कुराले फुट ल्याउँदछ। तर जब तपाईँ र मैले आफ्नो हृदयका आँखा खोल्दछौ तब परमेश्वरको विषयको ज्ञानमा हामी वृद्धि हुँदछौ। प्रियहरू, वचनमा लेखिएको छ, पावलले प्रार्थना गर्दछन् कि म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु येशु ख्रीष्टको परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्। म यो प्रार्थना पनि गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तर अधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। जब तपाईँ र मेरो हृदयमा, हाम्रा हृदयका आँखाहरूमा उज्यालो आउँदछ अथवा तपाईँ र मेरो आत्मिक आँखा जब खुल्दछ तब कुन आशाको निम्ति परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको हो, कुन आशाको निम्ति उहाँले तपाईँ र मलाई एउटा उत्तर अधिकारको रूपमा सम्पत्ति दिनुभएको छ सो कुरा तपाईँ र मैले जान्नेछौ भनेर पावलले यहाँ सिकाउनु भएको छ। प्रियहरू, धेरै समय तपाईँ र हामी को हौ भन्ने कुरा हामीलाई थाहा हुँदैन। धेरै समय तपाईँ र हामी को हौ भन्ने कुरा, संसारमा हामी कसरी चुनिएका छौं, कसरी प्रभुले तपाईँ र मलाई चुन्नु भएको छ र अनि हामी उहाँको राज्यमा को हौ भन्ने कुरा हामीले नबुझेपछि धेरै समय तपाईँ र म संसारमै रहन्छौ। संसारकै कुराहरूमा हाम्रो ध्यान रहन्छ। स्वर्गीय कुरा, माथिको कुरामा भन्दा पनि संसारकै कुरामा मात्रै तपाईँ र मेरो मन तन रहन्छ। तर जब तपाईँ र मेरो हृदयको ढोकाहरू, हृदयका आँखाहरू खोलिन्छन्, यहाँ पावलले भन्दछन् कि हृदयका आँखामा उज्यालो होस् भनिकन म प्रार्थना चढाउँदछु ताकि तपाईँ र हामी येशु ख्रीष्टमा एउटा नयाँ आशाको लागि बोलाइएका छौं भन्ने कुरा हामीले जान्न सकौं, ताकि तपाईँ र म परमेश्वरको एउटा उत्तर अधिकारी हौ, हामी स्वर्गीय राज्यको एउटा उत्तर अधिकारी हौ भन्ने कुरा हामीले जान्न सकौं। अनि त्यो कति महान कुरा हो, त्यो अन्य कुराको तुलनामा कति बहुमूल्य छ भन्ने कुरा हामीले जान्न सकौं। अनि यो कुरा एउटा आत्मिक आँखाले मात्रै हेर्न सकिन्छ। त्यसकारण प्रियहरू, आज तपाईँ र मैले पनि प्रार्थना गर्नुपर्ने यो छ कि हामीले संसारको आँखाले कुनै पनि कुरा हेर्नुभन्दा पहिले वचनलाई पनि तपाईँले पढ्दै गर्दा, वचनलाई बुझ्दै गर्दा संसारको आँखाले होइन, भौतिक आँखाले होइन, तर तपाईँको हृदयको आँखा खोलेर तपाईँ आत्मिक तौरबाट तपाईँले हेर्नुहुन्छ भने, कुनै कुरालाई विचार गर्नुहुन्छ भने तपाईँ र मेरो जीवनमा पक्कै पनि परमेश्वरको बोलावट, उहाँले दिनुभएको दर्शन, उहाँले तपाईँ र मलाई चुन्नु भएको मुख्य कारण के हो भन्ने कुरा हामीले बुझ्नेछौ। प्रियहरू, 19 पदमा यहाँ बताइएको छ, अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक, त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो। प्रियहरू, तपाईँ र मेरो जीवनमा प्रभुले कति अनुग्रह गर्नुभएको छ, कति महान काम गर्नुभएको छ, यदि तपाईँ र मेरो आत्मिक आँखा हामीले खोल्ने हो भने हामीले विचार गर्न सक्छौ। हामी कस्ता थियौं, हामी पहिले येशूलाई विश्वास गर्नुभन्दा पहिले हाम्रो जीवन के थियो, तर जब तपाईँ र मैले येशूलाई विश्वास गर्यौं हाम्रो जीवनमा कति धेरै रूपान्तरण, परिवर्तन आएका छन्, अनि परमेश्वरले हाम्रो जीवनमा कति आश्चर्यपूर्ण कामहरू गर्नुभएको छ भन्ने कुरा हामीले हेर्नको लागि तपाईँ र मेरो हृदयको आँखा खुल्नु जरूरी छ। प्रियहरू, जब तपाईँ र मेरो हृदयका आँखामा उज्यालो आउँछ, ज्योति आउँछ, प्रकाश आउँछ, तब तपाईँ र मैले परमेश्वर को हुनुहुन्छ भन्ने कुरा अनि उहाँको महानतालाई पनि हामीले जान्न सक्दछौ। प्रियहरू, तपाईँ र मैले विश्वास गरेको प्रभु सर्वशक्तिमान प्रभु हुनुहुन्छ। येशु प्रभुको जीवनलाई हामीले हेर्ने हो भने उहाँ यो संसारमा आउनुभयो, एउटा मानव छोला लिएर आउनुभयो, उहाँ मानिसहरूको बीचमा बास बस्नुभयो, उहाँ परमेश्वर हुनुहुन्थ्यो तर उहाँ मानिसको पाप क्षमाका लागि मानिसै भएर आउनुभयो, उहाँ तपाईँ र हामी बीचमा एउटा दरिद्र भएर संकटमा, निकै गरिबीमा उहाँ रहनुभयो, उहाँले कुनै पनि पाप अधर्म नगरेको भए तापनि उहाँलाई मानिसहरूले कोर्रा लगाए, पिटे, थुकाई कुटाई उहाँले सहनुभयो, उहाँलाई क्रूसमा झुण्ड्याए प्रियहरू, अनि उहाँ क्रूसमा बलिदान हुनुभयो। तर परमेश्वरको आश्चर्यपूर्ण काम परमेश्वरको शक्तिले उहाँको आत्माले प्रभु येशु ख्रीष्ट सिहानबाट मरेको तेस्रो दिनमा उहाँ जीवित हुनुभयो, उहाँ बौरी उठ्नुभयो, मरेकाहरूबाट उहाँ जीवित पारिनुभयो अनि स्वर्गीय स्थानहरूमा परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ विराजमान हुनुहुन्छ। प्रियहरू, वचनमा बताइएको छ कि येशु प्रभु परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। मृत्युले उहाँलाई जित्न सकेन। मृतकहरूमध्ये उहाँ ज्येष्ठ हुनुहुन्छ, अथवा उहाँ मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो। सबै शासन र अधिकार र शक्ति राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो। यो परमेश्वरको शक्तिका कारणले हो प्रियहरू। परमेश्वरको महानता, परमेश्वरको असीम शक्ति के छ भन्ने कुरा उहाँ सर्वोच्चमा विराजमान हुने परमेश्वरले उहाँका पुत्र येशु ख्रीष्टको जीवनमा गरेका यी महान कामहरूलाई हामीले सम्झन सक्दछौ। यो कुराको विश्वास तब मात्र हाम्रो हृदयमा बस्न सक्छ जब तपाईँ र मेरो हृदयका ढोकाहरू, हृदयका आँखाहरू खुल्दछन्। त्यसकारण आज तपाईँ र मेरो हृदयको ढोका चाहिँ खुल्न जरूरी छ। तपाईँ र म को हौं भन्ने कुरा बुझ्नको लागि पनि, तपाईँ र म को हौं भन्ने कुरा जान्नको लागि पनि, संसारिक तौरबाट होइन तर आत्मिक तौरबाट सोच्न जरूरी छ प्रियहरू। येशु प्रभु जो यो युगको मात्र होइन तर आउने युगको पनि उहाँ राजा हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ सदा सर्वदा सम्पूर्ण कुराको अधिकार उहाँलाई दिएको छ, उहाँ राज्य गर्ने परमेश्वर हुनुहुन्छ अनि आज हामी उहाँका सन्तान हुन पाएका छौं। यो कुरा तपाईँ र हामीले दिन प्रतिदिन घोषणा गर्नुपर्छ प्रियहरू। येशु प्रभुको बारेमा यहाँ अझ बताइएको छ र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। प्रियहरू, आज तपाईँ र हामी परमेश्वरको नाउँमा भेला भएका छौं। हामीले उहाँलाई हाम्रो मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं। येशूमाथि गरेको विश्वासको कारणले आज मण्डली शुरूआत भएको छ। आजभन्दा धेरै वर्ष पहिले जब येशू प्रभु मानिसको बीचमा आउनुभयो, उहाँ मर्नुभयो र तेस्रो दिनमा उहाँ बौरी उठेर स्वर्गारोहण हुनुभयो, चेलाहरूद्वारा मण्डली स्थापना भयो र त्यो मण्डली एउटा ठाउँमा मात्र सीमित भएन, अहिले सारा संसारभरि मण्डली वृद्धि भएको छ। संसारभरि अधिकांश व्यक्तिले प्रभु येशूलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छन् अनि त्यो मण्डलीको शिर येशू प्रभु हुनुहुन्छ। तपाईँ र हामी त्यो शिरका अभिन्न अङ्गहरू हौं। तपाईँ र हामी त्यो शिरको विभिन्न फरक फरक सृष्टिहरू हौं प्रियहरू। मण्डलीको शिर उहाँ हुनुहुन्छ अनि हामी उहाँका अङ्गहरू हौं। त्यो मण्डली जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो अनि त्यो मण्डलीको हामी सदस्य अनि त्यो त्यसकारण प्रियहरू, येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ भने आज तपाईँ र हामी येशु प्रभुको अङ्गहरू हौं। हामी यो कुराबाट हामी बुझ्न सक्दछौ कि तपाईँ र हामी येशु प्रभुमा कति नजिक छौं, येशु प्रभुमा हामी तपाईँ र हामी कति गाँसिएका छौं भन्ने कुरालाई पनि हामी यहाँबाट हेर्न सक्दछौ। अन्तिममा केही बाइबलका पदहरू पढेर म तपाईँहरूको बीचबाट विदा हुन्छु। दोस्रो पत्रुसको पुस्तक एक अध्यायको चार पदमा यसरी लेखिएको छ, यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हो। रोमीको पुस्तक 8 अध्यायको 37 पदमा यसरी लेखिएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। प्रियहरू, तपाईँ र हामी विजेता भन्दा पनि महान छौं किनभने तपाईँ र म येशु ख्रीष्टसँग गाँसिएका छौं। हामी एउटै शरीरका अङ्ग बनेका छौं। उहाँ हाम्रो शिर हुनुहुन्छ अनि हामी त्यो शरीरको अङ्गहरू हौं। दोस्रो कोरन्थीको पुस्तक 5 अध्यायको 17 पदमा यसरी लेखिएको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। तपाईँ र हामी को हौं भन्ने कुरा हामीले यी पदहरूबाट पनि बुझ्न सक्दछौ। अब तपाईँ र हामी पुरानो एउटा हारपूर्ण जीवन होइन, ती पुरानो जीवनमा तपाईँ र हामी निर्बल थियौं, पुरानो जीवनमा हामी आशा रहित थियौं, पुरानो जीवनमा तपाईँ र हामी साँचो परमेश्वरलाई चिन्दैनथ्यौं, हामी अन्धकारमा थियौं। तर जब तपाईँ र हामी येशू प्रभुमा गाँसिएका छौं, उहाँलाई तपाईँ र मैले विश्वास गर्यौं, त्यसपछि तपाईँ र मेरो जीवन नयाँ भएको छ, पुरानो बिति गएको छ, अब सबै कुरा नयाँ, आशा नयाँ, उत्साह नयाँ, तपाईँ हाम्रो अनन्त जीवन येशूमा सुनिश्चित भएको हाम्रो परमेश्वर येशू हुनुहुन्छ, उहाँ हाम्रो शिर हुनुहुन्छ, हामी उहाँको शरीरहरू हौ, हामी अङ्गहरू हौ भनेर तपाईँ र हामी त्यो विश्वासमा खुशी साथ उत्साह साथ अगाडि बढ्नु पर्दछ। प्रियहरू, पहिलो कोरन्थीको पुस्तक 12:27 आज स्पष्टसँग लेखिएको छ, तिमीहरू ख्रीष्टका शरीर हौ र हरेक त्यसका अङ्गहरू हौ। त्यसकारण प्रियहरू, आज यहाँ पावलले भनेका छन् कि मण्डलीहरू, म प्रार्थना गर्दछु कि तिमीहरूको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्, म प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र तिमीहरू जुन उत्तराधिकारी भएका छौ, परमेश्वरको येशू ख्रीष्टको उत्तराधिकारी भएका छौ, त्यो कुरा तिमीहरूले बुझ्न सक भनेर जसरी पावलले प्रार्थना गर्दछन्, म पनि सोही प्रार्थना गर्दछु कि प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ र मेरो हृदयको आँखाहरू खोल्नु जरुरी छ, त्यसमा उज्यालो ल्याउनु जरुरी छ कि तपाईँ हामीले बुझ्न सकौं कि म को हुँ र परमेश्वर को हुनुहुन्छ। हामी उहाँका अङ्गहरू हौ भनेपछि हामी कति एउटा शक्तिशाली परमेश्वरमा गाँसिएका छौ। अब हामी कमजोर दुर्बल छैनौं, तर उहाँमा हामी निकै बलिया छौ, उहाँमा अनन्त जीवन पाएका, उहाँको रगतद्वारा मोल तिरेर किनिएका निष्कलङ्क र पवित्र जाति तपाईँ र मलाई येशू प्रभुले बनाउनु भएको छ। त्यसकारण म यही उत्साह तपाईँलाई दिँदै आजको कार्यक्रम जीवनको वचनबाट बिदा हुन्छु। तपाईँ सबैजनालाई परमेश्वरले अनन्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: Lumbuya FM 89.6 MHz.
3: अब रंग फेसू मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो
4: रंग रंग अवस्था हरंगलासी प्रतिक्रिया पिनमा छनौट लस्यु मुला जय मसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फेथ तथा गला विश्वासी चमक बस्युगो अङ्क 93 रङ्गित स्वागत मुला ङ वियोग तामाङ नदा विश्वास मुला कि हरेक मेरी असाधारण रि बिताब तबा क्षमता तामुला जुन रङ्गनी एन मुला सफल तबा देन असफल तबा गदे गुङला भिन्नता थेनी गदे से सामना लब परिस्थिति कदेरी निर्भर आतामुला चोते परिस्थिति कदेला प्रतिक्रिया पिनबरी थ्यानिगदेशे अपनाप तबा दृष्टिकोणी निर्भर तमुला जब याङ हाजिबै अवरोधला सामना लाला याङ देन प्रक्रियाशील वा सक्रिय तबा विकल्प ताला जब याङ परिस्थिति कदेरी प्रतिक्रिया पिनला याङ थ्यानिगदि ज्ञान नियन्त्रित तला परिस्थिति से याङ टिका लावरी हामला थेन्दे टिका लावरी अहम विषम निर्धारण लाला थेन्दे यदि नला परिस्थिति रि चुरङमा आरिब मुबा हिन्बा विषम रंग बिवरी हामसु लङ्गा थे लाबरी अहम रो नाइचु लदोला रंग रंगदन सीमित दे तोक लाबान मुसुला जोसे रंगदा रंगला परिस्थिति द पार लाबरी ग्याम काला थे निगदेला स्वीकार हिन्बा जोसे रंगला परिस्थिति प्रतिक्रिया व्यस्त लमुला जब दोना रंग प्रतिक्रियाशील लाबरी मैसुला रंग से हाईमाई हाईमाईमा एन परमेश्वर से रंगला लुइला लागिरी थनशुवा योजना गदे याङबरी अहम परमेश्वर रङदा सेमलवा सफलता याङबरी रङ प्रतिक्रियासित तबला चट्टा सक्रिय तादोला सक्रिय तबला अर्थ तिगहिनमा जब याकर्की सक्रिय मिसे थेरङमन परिस्थिति गदेला सामना लमुला थेनी गदेला प्रतिक्रिया तामुला नचु समस्या समाधान लबरी फरक दृष्टिकोण पत्ता लगबला लला न चुला लागि अर्को तरिका मुला जुन नाइ दत्ती दोना माइबा आर्य देन बेनन भन्दा महत्वपूर्ण ताम थेने गदे बिमुला नदेन चु परिस्थिति ज्ञान फिर्क्या फोनमा शक्ति आतावरी हमला तसै परमेश्वर सिंहला शक्ति मुस्युला थेन्दे रोग्याम न डाल गन्ती तेह्र अध्याय यदि परमेश्वर सिंह मोसा सिंह कनाम युल्ला अन्वेषण च्यावरी खोज तलास लवली बाह्रजना मिगादे पिबारी सुङजी थेजा जुन परमेश्वर चाहिँ थेनी गर्दा पिन्स्युबा प्रतिज्ञा लस्यु मुबा थे मिगादेसे 40 दिन दोना युल्ला खोज तलास लसी थेन्दे थेलेसा रङला खोजम लादा पङ्जी बाह्रजना मध्ये 10 जना चाहिँ बिजी कि थे युल्ली चिबा मिगदे लानन शक्तिशाली मुला थेनी गरेपछि बिजी यङ थे मिगदे देन छेबरी आम थेनी गदे यङ भन्दा लानन बलिया मुला 12 जना जासुस मध्ये गोनी यहुसु देन काले मुबा थेनी गरेपछि ठक्कन थेनोन छा म्याङजी तसै थेनी गदेला प्रतिविधन पुरान रूपले लिसु मुबा कालेपछि बिजी यङ फेरि निसी थे सा रङला लाग्री किन्दोला यङ चुदा सजिलोन दाबी लाब्री हमला यहुसुदेन काले सक्रिय मुबा थेनी गदेसे परिस्थिति परमेश्वर से थेनी गदे सा पिनमा प्रतिज्ञाला प्रकाश स्याजी चन्द्र 10 जासुस गदे प्रक्रियाशील मुबा थेनी गदेसे परिस्थिति रङलान कमजोरी कदेला प्रकाश स्याजी लिच्छाला परिणाम तिगा ताजी यहुसुदेन काले युल्ली वाङजी परमेश्वर से थेनी गदेला लागि याकर्गी लिच्छा अर्को चमत्कार लसुजी थेन्दे थेनी गदेसे परमेश्वर से प्रतिज्ञा लसुबा उत्तर अधिकार दावी लजी चन्द्र 10 जासुस कदे हाइमाई कनान युल्ली ओङ सुनी बरु थेनी गदे बेनन रोग से सिजे थेनी गदेला प्रतिक्रियाला परिणाम स्वरूप थेनी गदेसे परमेश्वर से थेनी गदेला पिनबरी सेमलाबा प्रतिज्ञा गुमाप लजी परमेश्वरला मलम रोरी भरोसा थन्मा गदेदा हामुला चुरी सत्य छु हिन्मकी रङदा नङमुला कि नाचु लाब्रे हमला वा लाब्रे आम निनोन तरिका से निनोन तरिका से रङ सही मुस्युला हितुपदेश 22:4 नम्रता देन परमप्रभुला लोङमासी धन मान देन लुई बामुला तिनी रङ सामना लसुब परिस्थिति ज्ञान रङदा फिर्क्या तेबा परमेश्वर नोन मुस्युला परमेश्वर से नोन रङदा प्रतिज्ञा लसुब बेनन अद्भुत आशिष देन प्राप्त लवरी नेतृत्व लसुमुला तसै थे आशिषका दे दाबी लवला लागिरी रङसी प्रक्रियाशील तबला सट्टा सक्रिय तवारी दमसुमुला रङला परिस्थितिलाई बारी प्रार्थना लसी प्रतिक्रिया पिन्स्युगो रङला नच्छा मुबा अवरोध कदे पार लवरी आत्मनिर्भरता से कदम चलाव लसी परमेश्वर बुद्धि देन रङला पार लवरी रङमा शक्ति भर तावन थेला पछ्याव लस्युगो रङला नच्छ तिगा मुवा देन लिच्छ तिगा मुवा थे रङ नङरी तिगा मुवा बिबा तामला तुलनरी लानन जजा मुला रङ नङरी तिगा मुवा बिबा तामला थे परमेश्वरलाई आत्मा हिन्बा रङ परमेश्वरलाई सन्तान मुस्युला आबा रङला मायासे पिता मुस्युला थेन्दे परमेश्वर जे रङला मिगदेला हेर्चा लस्युमुला आमेन रङिला जीवनरी परमेश्वर जे प्रशस्त आशिष पिन्छुगे
3: प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353 धन्यवाद हस् त त्यो समय रिङ्गा बिदा ताजी रङनी छङमदानु जय मसी नमस्कार।
2: टाइम चेक इट्स 7 PM
5: अहिले साँझको 7 बजेको छ।

Elambu FM 89.6 MHz. Maya je bhagya male khetei pauncha ratla.

0: एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित आरसिफको 161 रन।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ।
2: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि संसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना संसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चस्मा लगाएरै सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नुभएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्नु परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
2: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चस्मा लगाउनै पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारबाट दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या

0: समारोहलाई आज काठमाण्डुमा सम्बोधन गर्दै मन्त्री तिमेन सेनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। एआईबीडीमा वहाँ सचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरोवरले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीले अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरोकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, तनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
1: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टीम बनाएर, विभिन्न 3-4 टीम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
0: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश तयी नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच 6 बुझे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा 9 बढाउने सहमति भएको छ। त्यस्तै प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबास कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी

0: कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो।
1: पोखरा बसोबास क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 को सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 स्थित बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ।
0: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो बन्दागोबीलाई ताजी राख्न फर्माल्डी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो। वातावरण सम्बन्धी एक ब्लगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो।
2: सन्तोषी रावल। रेडियो पत्रकारिताको भविष्य कता?
3: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
2: एआई को युगमा रेडियो पत्रकारिता अवसर, चुनौती र महासंघको नजर, कुराकानी, पहिरोबारे समाजमा रहेका विश्वास, भ्रम र यथार्थ, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: क्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
3: पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा, अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो, अहिले पनि छ। त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन, अब गाउँ गाउँमा रेडियो सुन्ने चलन, रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ। त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ, यसलाई चाहिँ सस्टेन गर्नुपर्छ, रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ।
11: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ, रेडियोमा चाहिँ फेज आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ, राम्रो काम गरिरहेछ, केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि?
3: मलाई चाहिँ एकदमै धेरै चिन्ता, पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ, इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ। अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त, यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहेको हुन्छु। अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी संचार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
11: सूचना सरकारी
3: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो। किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो, त्यसलाई पनि प्रभाव पार्यो। त्यसकारण हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं। हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेछ। अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो, भनेको रेडियो त भइ नै हाल्यो, अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो, भिजुअलको रूपमा हो कि होइन, त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि।
11: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू, जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू, त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन्, कुनै राम्रैसँग चलिरहेका छन्, कुन दिपदिप छन् होइन। त्यो दिपदिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अपनाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि?
3: हजुर, एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठूलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
11: अहिले अब एआइबीडी यो चाहिँ सम्मेलन भयो, यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई?
3: अब एउटा त रेडियो त मरिसक्यो, रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि। यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन सम्मेलन भइरहेछ, रेडियो कर्मीहरूको पनि सम्मेलन भइरहेछ, एउटा म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ, एउटा चाहिँ यो नेसनल भनौँ न एउटा इन्टरनेसनल कन्फ्रेन्सले चाहिँ एउटा म्यासेज दिएको छ, रेडियोको भविष्य चाहिँ सकिएको छैन,
11: अझै मरेको छैन,
3: रूपान्तरण चाहिँ हुनुपर्छ। रूपान्तरण कसरी गर्ने, कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ, तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला। र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न, संचार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबारे सुनेका कुरा कति साँचो?
12: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
10: पहिरोबारे दश भ्रम र वास्तविकता के हो? पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम, मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
14: के ठूलो पानी परे मात्रै पहिरो जान्छ? पहिरोको जोखिम कसरी चिन्ने? पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान्? नमस्कार, म सन्तोष गन्धर्व। कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ। बर्खामा मात्रै पहिरो जान्छ भन्ने भ्रममा रहँदा कतिपय समयमा हिउँदोमा पनि ठूलो जनधनको क्षति भएका छन्। यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन्? के पहिरो बर्खामा मात्रै जान्छ? आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिल सिन्हा शर्मासँग कुराकानी गरेका छौं।
10: समाजमा रहेको चलन विश्वास भनौँ न किसिमको छ, मान्यता छ, यो चाहिँ सही हो कि गलत हो त के हो त? सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ। मेरो पहिलो प्रश्न, यो प्रश्नको जवाब चाहिँ यहाँले छोड्छमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने। पहिलो प्रश्न, पहिरो बर्खा याममा मात्रै जान्छ?
12: गलत गलत। जुनसुकै यो चाहिँ अघि पनि मैले भने पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्रै यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
10: प्रश्न नम्बर दुई, पहिरो रोक्न रुख रोप्नु पर्छ?
12: सही भन्छु होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नुपर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
10: तेस्रो प्रश्न, एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
12: गलत, जान सक्छ,
10: फेरि पनि जान सक्छ, पटक पटक जान सक्छ। प्रश्न नम्बर चार, पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
12: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ, पर्खाल चाहिँ ले काम गर्छ।
10: प्रश्न नम्बर पाँच, राति पहिरोको जोखिम बढी हुन्छ?
12: सही, किनभने हामीले आकलन गर्न सक्दैनौँ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
10: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
12: गलत, यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ। पानी कहिले कस्तो हुन्छ भने, एक लाइनमा भन्नु अलिक अप्ठ्यारो, मैले लामै भने, कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
10: प्रश्न नम्बर सात, पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
12: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरन्तै चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
10: प्रश्न नम्बर आठ, घर बलियो भए पहिरोको जोखिम हुँदैन?
12: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ। घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति
10: छ।
12: हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
10: प्रश्न नम्बर नौ, भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
12: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ, तर अहिले यो उल्टो हुँदै र हामी तलतिर सर्दैछौँ र माथिल्लो भूभागहरूलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भावेर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो त्यो जो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो, केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
15: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
12: गलत, यो हरेक नागरिकको हो,
15: सबैले
12: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
15: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
12: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौं भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
15: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
12: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो, त्यो कुलो काट्ने, भल काट्ने उहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि।
14: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
15: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै
16: अहिले बेलुकीको 8 बजेको छ।

0: ओइ सुन न,
1: भन न,
0: हामीसँगै भएको नि यत्रो टाइम भइसक्यो, आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
1: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिम्रो यस्तै पारा हो भने मैले पनि केही सोच्नै पर्ने हुन्छ।
0: कति गिरी गरेर आयो क्या, काम खोजिरहेको छु त।
1: काम मात्रै खोज्दै बस्न कस्तो झर्केर बोलेको, म गएको
0: एकछिन बस्छ न। अरे

0: मजै आएर छैन. वी निड समथिङ डिफरेन्ट यार, डिफरेन्ट.
1: त्यही त, इट्स नट वाइभिङ एट अल.
2: खै त सिङ्गर भाइ, अहिलेसम्म आएन.
1: ओ बल्ल आयो.
3: सो सरी यार गाइस, ट्राफिक जाममा पर्यो नि.
0: गीत लेख्यौ त तिमीले हिजो?
3: लेखि नि, गीत मात्रै होइन मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा हिँडिरहेको छु.
1: आफै बसेर हुन्छ त?
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: ओहो, सुल्टिनीहरू पट्टन त गफै दिएर त हो नि आजकल, साँचो बोलेर कामै छैन। ल अब घान्द्रुङ डुलो
1: ब्रेक टाइम।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
3: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
3: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-620-342, 011-6260-442, 98-41-43-49-72, 98-512-00-642।
4: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51, 98-41-5164, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: तिम्रो काम मात्रै काम हो?
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि।
0: भने त म बिजी थिएँ भनेर हौ। छोडि, आई वाज बिजी।
1: मसँग किन रिसाइरहेको छौ? मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त।

0: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: Thank you.

0: check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवाद अन्तराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता सिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ। अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक सातको छ दिन आउने गर्दछ। तपाईँहरूले रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न सक्नुहुनेछ। शनिबारको दिनमा चाहिँ हाम्रो प्रोग्राम आउँदैन र अरू बेला तपाईँहरूले यसै समयमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न सक्नुहुनेछ। र यो प्रोग्राममा हामी तपाईँहरूको रात्रिकालीन सन्देश, तपाईँहरूको फोन कल लिने गर्दछौं अनि तपाईँहरू सँगसँग मिठो कुराकानी गर्दै यो समय कटाउने गर्दछौं। र त्यसैको सन्दर्भमा आज पनि हामी तपाईँहरूसँग जोडिसकिएको छ। रातिको समय धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, कतिपय साथीहरूको खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरूको बाँकी होला, अब कोही साथीहरू यति बेला मजाले सुतिसक्नुभयो होला, कतिपय साथीहरू अझै पनि नाइट ड्युटी गर्दै हुनुहुन्छ होला, अब कतिपय साथीहरू यति बेला प्रोग्राम कुन बेला आउँछ, कतिखेर आउँछ भनेर प्रोग्रामको प्रतीक्षामा पर्खाएर बसिराख्नु भएको होला होइन। सो जसो अवस्थामा रहनु भए पनि तपाईँहरूको पर्खाएको घडी भने सकिएको छ। अबको एक घण्टा हामी तपाईँहरू सँगै रहनेछौँ, तपाईँहरू सँगसँगै रमनेछौँ, मिठो कुराकानी गर्दै यो समय कटाउने नै छौँ। यति बेला हेलम्बा एफएमलाई विभिन्न स्थानीय जिल्लाहरूबाट सुन्दै हुनुहुन्छ भने अनलाइनकै वेबसाइट, सामाजिक सञ्जाल, फेसबुक पेज लगायतका अन्य विभिन्न माध्यमबाट, विद्युतीय माध्यमबाट यति बेला देश विदेशका विभिन्न कुना कुनाबाट पनि हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्न सक्नुहुनेछ। र यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। यदि तपाईँहरू हुने ठाउँहरूमा राम्रोसँग रेडियो सुन्न सक्नु भएको छैन, राम्रोसँग रेडियोले चाहिँ टिपिरहेको छैन, रेडियो बज्न चाहिँ एकदमै गाह्रो भइरहेको छ भने तपाईँहरूले अनलाइनको माध्यमबाट हेलम्बा एफएम सुन्न सक्नुहुनेछ। तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने आफ्नो फेसबुक पेजमा जानुहोला, फेसबुकको सर्च बक्समा जानुहोस्, त्यसमा हेलम्बा एफएम सर्च गर्नुहोला अनि तपाईँले एउटा गोलो लोगो भेटाउन सक्नुहुनेछ। उक्त लोगोमा तपाईँले चाहिँ फलो गर्नुहोला होइन, उक्त फलो गरेर राख्नुभयो भने तपाईँले हाम्रो हरेक प्रोग्राम न्युजहरू सम्पूर्ण कुराहरू तपाईँले अपडेट गराउन सक्नुहुनेछ। अनि तपाईँहरूले मजाले कमेन्ट गर्न सक्नुहुनेछ रातिको समयमा, यदि कल नलागेको खण्डमा भने तपाईँहरूले कल गर्न सक्नुहुनेछ है। सो मेसेज गर्नुहोला, कमेन्टहरू गर्नुहोला, तपाईँहरूको कमेन्टहरू हामी सबै कुरालाई समेट्ने गर्दछौ। त्यसै कारण तपाईँहरूले जुन माध्यम सजिलो हुन्छ उक्त माध्यम हुँदै तपाईँहरूले पठाउँदै गर्नुहोला यही आग्रह गर्न चाहन्छु। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने नम्बर रहेको छ 9860552525, 9860552525 कल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। अब हामी 2-1 घण्टा तपाईँहरू सँगसँगै रम्नेछौ, तपाईँहरूको फोन कल लिनेछौ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ, तपाईँ सम्पूर्ण श्रोताहरूले जुनसुकै ठाउँबाट कल गरेर हाम्रो यस कार्यक्रममा सहभागी जनाउन पाउनुहुनेछ, सहभागिता जनाउन सक्नुहुनेछ। कल ट्राई गर्दै आउँदै गर्नुहोला 9860552525 तपाईँहरूको लागि नम्बर खुल्ला छ, उक्त नम्बरबाट कल गर्दै आउँदै गर्नुहोस्। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौं, गीतपछि आउनेछौं, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राख्यौं र सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। यो प्रोग्राममा आज तपाईँहरूले कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बर रहेको छ 9860552525 कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि यो बसाईमा जोडिन सक्नुहुनेछ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ तपाईँ सम्पूर्ण व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा सहभागिता जनाउनको लागि नम्बर खुल्ला छ। उक्त नम्बरमा तपाईँहरूले कल गरेर रात्रिकालीन सन्देश राख्नको लागि आउन सक्नुहुनेछ। अनि फेसबुक पेजबाट पनि हामीलाई धेरैजना श्रोता महानुभावहरूले यति बेला प्रोग्राम सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ। तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य लिनेछौँ, अनेर गर्नेछौँ र तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ 9860552525 कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने कोही साथी आजको लागि पहिलो मित्र हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्ते। नमस्ते हजुर, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको शुभ नाम? हजुर सुनकोशी गाउँपालिकाबाट विजय सापकोटा। हजुर हजुर, एकदम एकदम। कहिले कहिले नम्बरहरू अब अटोमेटिक हुन्छ, त्यो हुनाले पनि अलिकति गाह्रो होला भनेर नि त, होइन? हजुर एकदम एकदमै। अनि खाना खानु भयो कि छैन विजयजी? हजुर बाँकी छ है, त्यसो भए। ओहो ल, अनि के छ खबर सुनाइदिनुहोस् नयाँ नौ ल। पानी परेको छ है त्यतातिर नि? ए ल, अनि सुनाउनुहोस् आजको दिन कस्तो भयो? हजुर प्रोग्रामहरू सुन्ने, कार्यक्रममा सहभागिता जनाउने है? ओके ल, ठिकै छ, कार्यक्रममा जोडिनु भएको छ विजयजी, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है त? ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो है, यति बेला हामीलाई फोन गर्नुभएको थियो, सो धन्यवाद छ उहाँले पनि। र यसै गरी अर्को साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पिस्करबाट, शुभ नाम? तपाईँको नाम? हजुर सानु थामी भन्नुभयो। हजुर अनि सानुजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर अनि खाना खानु भयो त तपाईँले? हजुर हजुर, अनि के छ खबर पिस्करतिरको नयाँ नौलो? पानी पर्ने यस्तै छ है? ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ।
1: मेरो दाजुको लागि, बहिनीको लागि, अञ्जनाको लागि, रिदमको लागि, अब रमजानले छोडेर गए जानुभयो काठमाडौँतिर बस्नु भयो अरे, यस्तो हो।
0: हजुर हजुर, ओके साथी हुनुहुन्थ्यो सो उहाँलाई धन्यवाद गर्न चाहन्छु र यसै गरी पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै तपाईँहरूले पनि रात्रिकालीन सन्देश राख्नको लागि जोडिन सक्नुहुनेछ। तपाईँ जहाँबाट हिलम्बा एफएम सुन्दै हुनुहुन्छ कल गरेर आउन सक्नुहुनेछ। हामी तपाईँहरूसँग मिठो कुराकानी गर्दै तपाईँहरूको फोन कल लिइरहेका छौं अनि तपाईँहरू सँगसँगै रात्रिकालीन सन्देश पनि हामी लिँदैछौ। तपाईँ जो कोही व्यक्तित्वहरूले पनि आफ्नो घर परिवारजनमा सम्झना राख्न सक्नुहुनेछ। र यति बेला भने लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काठमाडौँबाट रेजिना मोक्तान भन्नुभयो। हजुर रेजिना जी, अनि खाना खानुभयो तपाईँले? हजुर एकदमै खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि आरामै हुनुहुन्छ नि है? हजुर म लगायत यति बेला सिन्धुपाल्चोकतिरको खबर एकदमै ठिक छ, सिमसिम पानी परिरहेको छ हामी हुने ठाउँतिर र कतिपय ठाउँहरूमा यस्तै नै मौसम। आज कोही कोही ठाउँमा पानी परेको छ भने कोही ठाउँहरूमा मौसम एकदमै खुल्ला छ, समग्रमा राम्रो नै छ भनौँ न है। हजुर एकदमै खाना भर्खरै भएको भन्नुपर्छ, अनि तपाईँले लिनुभयो त? ए ल, अनि धेरै समय पछाडि सम्झिनु भएको छ, के कामतिर बिजी व्यस्तता हुनुहुन्छ? हजुर लाइभ भइरहेको होला? ए हजुर लाइभ आइरहेको छ, यसो बेला बेलामा हेर्ने गर्नु होला, लाइभ आउँछ जसरी भए पनि है। ए आज चाहिँ भेटाउनु भएन? ओके ल हेर्नु होला, लाइभ आएको छ, हामीले सेयर पनि गरेका छौँ है। सुन्छ कार्यक्रममा कल गर्नुभयो एकदमै खुसी लाग्यो, र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।

0: ओके बाई बाई साथी हुनुहुन्थ्यो रेजिना मोक्तान हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट. सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्नुभएको छ. धन्यवाद व्यक्त गर्न चाहन्छु कल गरिदिनु भएकोमा. र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ है श्रोताहरू. तपाईँहरूले पनि कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुला छ. यति बेला अर्को साथी लाइनमा हुनुहुन्छ. हजुर नमस्कार.
1: हेलो हजुर नमस्ते. नमस्कार रात्रिकालीन अभिवादन है हजुर.
0: हजुर नमस्ते. हजुर नमस्ते रात्रिकालीन अभिवादन. मनोजी बोल्दै हुनुहुन्छ.
1: हजुर हजुर पक्कै पनि है त हजुर.
0: हजुर अनि मनोजी खाना खानुभयो तपाईँले?
1: हजुर एकदम मेरो भइसक्यो हजुरहरू पनि भयो होला है.
0: हजुर एकदमै खाना भइसक्यो भन्नुपर्छ. खाना भएर नै कार्यक्रममा जोडेका छौँ. अनि आरामै हुनुहुन्छ?
1: एकदम ठिक छ हजुर एकदम ठिक छ हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै ठिकै छ सन्चै आरामै छ भन्नुपर्छ. अनि काठमाडौँतिरको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस् न.
1: काठमाडौँतिरको भन्नुपर्दा एकदम सब ठिकठाक छ. सबै राम्रो छ. गर्मी एकदम छ हजुर. यस्तै छ हजुर लगायत चौताराको के छ?
0: हजुर म लगायत चौतारातिरको पनि खबर एकदमै ठिकै छ. यति बेला चाहिँ अब सिमसिम पानी परिरहेको छ र अरू त सबै ठिकै छ राम्रो नै छ भनौँ न है.
1: हजुर
0: ल अनि आज भोलि दिनहरू कस्तो हुँदैछ?
1: दिनहरू एकदम ठिक सबै राम्रो हुँदैछ. कामहरू गर्ने बस्ने यस्तै छ है हजुर मेरो चाहिँ.
0: हजुर हजुर हजुर कामहरू चलिरहेको छ. दिनचर्या राम्रोसँग नै चलिरहेको छ नि है.
1: हजुर
0: हजुर ओके ल हुन्छ. कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो. रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ.
1: रातिकालीन सन्देश भन्नुपर्दा फर्स्ट अफ अल हजुरलाई नै गुड नाइट मिठो निन्द्र कामना गर्न चाहे है. अब हाम्रो लम्ब्यासमिन्डा टिम परिवारको लागि अनि लम्ब्यासम सुनेर बस्नुहुने सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्र कामना गर्न चाहे. फुलपिङ कोटतिर मोहिम बाबा भाइ सुन्दै हुनुहुन्छ होला. उहाँहरूको लागि पनि गुड नाइट मिठो निन्द्र कामना गर्न चाहे. साथीहरू सुन्दै हुनुहुन्छ होला. सबै सबै साथीहरूको लागि पनि गुड नाइट मिठो निन्द्र कामना गर्न चाहे. लम्ब्यासमले ज जसले माया गरेर सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्र कामना गर्न चाहे. त्योभन्दा अघि पछि कल गर्नुहुने साथीहरू सम्पूर्णको लागि पनि
0: ओके भाई भाई साथी हुनुहुन्थ्यो. हामीलाई फोन गर्नुभएको थियो मनोज विश्वकर्मा हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट. सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ. धन्यवाद छ उहाँले पनि. यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि. तपाईँ जो कोही व्यक्तित्वहरूले पनि कार्यक्रममा जोडिन पाउनुहुनेछ. रातिको समय छ. तपाईँहरूले कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला भन्न चाहन्छु. र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ. म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्ते. हजुर नमस्ते. हजुर नमस्ते. नमस्कार रात्रिकालीन अभिवादन. सरस्वतीजी बोल्दै हुनुहुन्छ? हजुर एकदमै खाना भइसक्यो भन्नुपर्छ. खाना भएर नै कार्यक्रममा जोडेका छौँ. अनि तपाईँले लिनुभयो त?
2: मेरो पनि एकदमै खाना भएर पनि प्रोग्राम सुन्दै बस्दै गरिरह भन्नुपर्छ है त.
0: हजुर हजुर अनि के छ खबर जलबिरेतिरको सुनाइदिनुहोस्.
2: जलबिरेतिरको खबर एकदम पारी परिरहेछ. यताउता डाँडा काँडा सबै सबै ठाउँमा धान यस्तो रमाइलो हरियाली भएको छ होइन.
0: हजुर भनेपछि अब पानी परिरहेको छ यति बेला.
2: हजुर हजुर पानी अघि न चाहिँ ठुलो परिरहेको थियो अहिले चाहिँ
0: हजुर हजुर एकदमै अब यति बेला सबै ठाउँमा पानी एक चरण चाहिँ सरर पुगेको जस्तै नै छ. त्यसो भए त
2: हजुर हजुर चौतारातिरको मौसम कस्तो छ? हाल खबर के छ सुनाउनुहोस् हजुरहरूले के छ?
0: हजुर म लगायत हाम्रो चौतारातिरको पनि खबरहरू सबै ठिकै छ. एकदमै राम्रो रमाइलो छ. हेर्नुहोस् सिमसिम पानी अघिसम्म केही समय पानी परिरहेको थियो र यति बेला अब यतातिर पनि सिमसिम पानी परेको छ. अरू सबै ठिकै छ. दिउँसोको समयमा एकदमै चर्को घाम लाग्छ. बेलुकाको समयमा अलिअलि भए पनि पानीले हल्का साथ दिइरहेको छ. अरू त सबै ठिकै छ राम्रो नै छ भनौँ न है.
2: अब चौतारामा त पुरै रमाइलो गर्ने दिन पनि आउँदैछन् क्यारे होइन.
0: हजुर आउँदैछ. अब आउँदैछ धेरै. अब धेरै टाढा छैन एकदमै नजिकैछ दिन. अब आउनु होला रमाइलो गर्नु पर्ला जात्रामा लाग्नु पर्ला हामी पनि.
2: भ्याइएसम्म आउने कोसिस गर्छौँ होइन. अब भ्याइएन भने त त्यही हो. अब हामी भ्याइएन हामी टाढा छौँ हजुरहरू नजिक.

0: हजुर लाग्न त हजुर एकदमै पक्कै पनि अब जात्रा आओस् पहिला अनि त्यसपछि हामी विचार गरिहालौँला नि के छ र है एकदम अब तपाईँ हामीले नै माया गरेन भने त फेरि अनि त्यहाँ अलिकति अप्ठ्यारो पनि होला अब अलिकति शोभा नै दिँदैन नि त अब हामी आफैले हाम्रो ठाउँलाई संरक्षण गर्नु पर्यो जगेर्ना गर्नु पर्यो आफ्नो चाड पर्वलाई हामीले नै मनाउनु पर्यो नि त जसरी भए पनि
1: हजुर हजुर एकदमै भन्नुपर्छ म पनि आउने कोसिस त गर्छु म अब भ्याए भने भ्याएन भने त्यस्तै भन्नुपर्छ
0: ओके ल अब समय मिल्यो भने आउनु होला नि हुन्छ कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले
1: धेरै पछि बोल्न पाइराखेको छु हजुरको लागि शुभरात्री मिठो निन्द्राको कामना भन्न चाहन्छु अनि टेक्निकल मित्रको लागि पनि शुभरात्री मिठो निन्द्राको कामना गर्न चाहन्छु अनि योभन्दा अगाडि पछाडि कल गर्ने साथीहरू सम्पूर्णको लागि पनि शुभरात्री मिठो निन्द्राको कामना गर्न चाहन्छु अनि के भन्छ म्यासेज गर्ने अनलाइनबाट सुन्ने साथीहरू सम्पूर्णको लागि पनि शुभरात्री मिठो निन्द्राको कामना गर्न चाहन्छु उता बल्टीमा रहनु भएको म क्वालिटिजलाई चाहिँ एकदम धेरै मिस गरिरहेको छु दि भन्न चाहन्छु अनि मलाई चिन्ने नचिन्ने माया गर्ने घिना गर्ने जति पनि साथीहरूले चिन्नुहुन्छ चिन्नुहुन्न सम्पूर्णको लागि भन्दैछु
0: ओके भाई भाई साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नु भएको थियो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो जलभिरीबाट सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै भाइदिनु भएको छ धन्यवाद व्यक्त गर्न चाहन्छु सरस्वतीजीलाई पनि शुभरात्री गर्दछु र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्ते हजुर नमस्ते हजुर नमस्ते रञ्जनाजी बोल्दै हुनुहुन्छ हजुर अनि रञ्जनाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ हजुर अनलाइनबाट प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि खानपिन गर्नुभएको छैन तपाईँले
2: मेरो त खाना पिना भइसक्यो
0: हजुर हजुर एकदमै मेरो पनि खाना भइसक्यो भन्नुपर्छ खाना भएर नै कार्यक्रममा जोडेका छौँ अनि तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ सुनाइदिनुहोस् न
2: पानी परिरहेको छ जतिर भन्नुहोस् अनि कतातिर सुनाउने
0: हजुर चौतारातिर पनि यति बेला सिमसिम पानी परिरहेको छ अरू त सबै ठिकै छ राम्रो नै छ भनौँ न है ओके ल हुन्छ कार्यक्रममा कल गर्नु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले
2: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्ट अफ अल हजुरको लागि शुभरात्री भन्न चाहन्छु
0: हजुर धन्यवाद तपाईँले पनि शुभरात्री
2: थ्याङ्क यू अनि टेक्निकलमा सर गर्ने राजा तामाङको लागि पनि शुभयात्री भन्न चाहन्छु अनि वरदान नानाको लागि पनि शुभयात्री भन्न चाहन्छु अनि यहाँ सुन्दै हुनुहुन्छ मेरो हस्बेन्ड सर्वसम्मको लागि पनि शुभयात्री भन्न चाहन्छु जीवन चैत्रीको लागि आकाश तामाङको लागि मखमली ठाकुर दिदीको लागि माया घिसिङको लागि कृष्ण पडेरको लागि सरिता थामीको लागि अनि मेरो पिस्करवासीको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दा सिक्किम चौसीको तपाईँ भएको थिएँ
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो है रञ्जनाजीले उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री गर्नुभएको छ सो फोनको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र यति बेला कमेन्टहरूतर्फ लाग्छौ कमेन्ट गर्नुभएको छ हामीलाई लेख्नु भएको छ हेलो हजुर नमस्ते रात्रिकालीन अभिवादन म सुरज दुम्छ राई भोजपुर घर भई हाल मलेसियाबाट हुनुभएको छ नाइट विशेषमा तीर्थ राई योगेन इमेहाङ लिम्बु रोमन मोक्तान तामाङ अनु शेर्पा राणी राज कलास्मी सोताङ सानुमाया शेर्पा सन्ध्या थोमा सरस्वता पोखरेल कमला वानेम प्रतिमा स्पर्शी ईश्वरी राई जुनी सुनी भुजिल अनिता नखोग पुष्पा अन्जान राई सिम्पल सुमिना सरिनाको लागि अनि विपना रामदाली राई जनक रजाली मगर लगायत सबैको लागि शुभरात्री भन्नुभएको छ सुरजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि लेख्नु भएको छ हेलो दाई एन्ड गुड नाइट टु अल माई फ्रेन्ड भन्नुभएको छ सदीक्षा अतरिया हुनुहुन्छ सदीक्षाजीलाई पनि धन्यवाद छ अनि शुभरात्री रात्रि गर्दछु। अनि रात्रिकाली नमस्कार हजुर, प्रोग्राम सुन्दैछु है भन्नुभएको छ रामजी घिमिरे हुनुहुन्छ चितवनबाट। यो मिठो कमेन्टको लागि रामजीजीलाई पनि धन्यवाद छ। अनि गुड नाइट अल भन्नुभएको छ निशाजीलाई पनि धन्यवाद। अनि शुभरात्रि तपाईँले पनि मिठो निन्द्रको कामना छ। अनि हेलो हजुर नमस्कार, शुभरात्रि, रात्रिकालीन अभिवादन। पाँच थर हिलेहाङ सात घर भई फिदिम चार डब्लुसोकोबाट शुक्रराज रसाइली निर्दोष भन्नुभएको छ। रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि साथीहरूमा जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, ढिकेन्द्र सम्बहाम फे, मनिषा शेर्पा, गोपाल भाई, सन्चमाया केरुङ, तारा शंकर, अरूणा सम्भाङफे, सुमिल लिम्बु, गगन तेरथमे, स्वर्णिम मुना, रामकृष्ण हरपल रोशनी, कविताको लागि सरस्वता मनमाया, राज घले मगर, सम्झना बराइली, विनिता दाहाल लगायत सबैको लागि शुभरात्रि भन्नुभएको छ। शुक्रराजजीलाई पनि धन्यवाद अनि शुभरात्रि। अनि अमिना सुनवार हुनुहुन्छ गुड नाइट भन्नुभएको छ, धन्यवाद तपाईँले पनि शुभरात्रि। अनि मिस यु सबैजनाको लागि भन्नुभएको छ आरती मगर हुनुहुन्छ, आरतीजीले पनि धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि हेलो हजुर नमस्कार, के छ हजुरको खबर, मिस यु है सबैजनालाई, गुड नाइट भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा गरे। सारिका छेत्रीजीलाई पनि धन्यवाद छ। अनि हेलो नमस्ते हजुर, म हरपर रोशनी धनकुटाबाट नाइट विशेषमा रिजला घले मगर र कमला मुखियालाई जन्मदिनको लाखौं लाख शुभकामना गर्नुभएको छ। रोशनीजीलाई पनि धन्यवाद गर्दछु। अनि लेख्नु भएको छ लासु जुजु, म पनि प्रोग्राम सुन्दैछु सिन्धुलीदेखि पासुङ डोलमा तामाङ भन्नुभएको छ। अनि खाना भयो त भन्नुभएको छ, मेरो खाना एकदम भइसक्यो, तपाईँको पनि भयो होला। र नाइट विशेष सबैजनाको लागि शुभरात्रि भन्नुभएको छ। पासङ जोलमा तामाङ हुनुहुन्छ यति बेला सिन्धुलीबाट। यो मिठो कमेन्टको लागि सिन्धुलीका मित्र पासङजीलाई धन्यवाद गर्दछु। अनि हेलो हजुर नमस्ते, रात्रिकालीन अभिवादन, म पनि प्रोग्राम सुन्दैछु तनहुबाट, गुड नाइट भन्नुभएको छ है, धन्यवाद छ तपाईँले पनि यो मिठो कमेन्टको लागि, शुभरात्रि गर्दछु। टेकु छेत्री हुनुहुन्थ्यो र सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु रामेछाप घर भए हाल सात समुद्र पारी देश जापानबाट, मिस यु सबैको लागि भन्नुभएको छ। सन्देश सेवा हुनुहुन्छ, सन्देशजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि हेलो दाई नमस्ते, नमस्कार, म पनि प्रोग्राम सुन्दैछु है काठमाडौँबाट, रेजिना भन्नुभएको छ। सो मिठो कमेन्टको लागि धन्यवाद छ तपाईँले पनि, शुभरात्रि गर्दछु। र अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ तपाईँहरूको माझमा। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्नुहोला। अनि तपाईँहरूले फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। यदि प्रोग्राम मन परेको खण्डमा साथीहरूलाई लाइभ सेयर गर्न पनि नभुल्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। रातिको समय रात्रिकालीन सन्देश लिँदैछौ हामी र यसैको बीचमा कोही साथी लाइनमा जोडिनु भएको छ रात्रिकालीन सन्देश राख्नको लागि, हामी उहाँसँग कुराकानी गर्न चाहन्छौ। हजुर नमस्ते। हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बतासे भुसलुङबाट कृतिकाजी बोल्दै हुनुहुन्छ। हजुर अनि कृतिकाजीले अनि खाना खानु भयो त? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर कार्यक्रममा जोडेका छौ। अनि सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आजको दिन कस्तो भयो तपाईँको, सुनाइदिनुहोस्। ए हजुर, भनेपछि आजदेखि इक्जाम सकाउनु भयो है? ल ठिकै छ, कार्यक्रममा जोडिनु भयो, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ? हजुर यति बेला राघवजी हुनुहुन्छ,
1: राघव दादाको लागि पनि अनि वरदान दिदीको लागि पनि अनि मलाई कृतिका भनेर चिन्नु नचिन्ने हुने सम्पूर्णको लागि अनि मेरो घर फ्यामिलीको लागि अनि भन्दै छुटिन्छु। ओके बाई
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो कृतिका जी हुनुहुन्थ्यो, उहाँले सम्पूर्णलाई शुभरात्रि भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। र यसै गरी फालो तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860525525 कल गर्दै आउनुहोला। र यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकुटाबाट मुनाजी हुनुहुन्छ। हजुर अनि मुनाजी खाना खानु भयो त? हजुर एकदमै खाना भइसक्यो भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्थ्यो यति बेला?

परिवारजन सबैजनालाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ अनि धन्यवाद व्यक्त गर्न चाहन्छु यो रातिको समयमा कार्यक्रममा सहभागिता जनाइदिनु भयो। र यसै गरी अर्को साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।

0: फर्केर बाँधे आउँछु म फर्केर बाँधे आउँछु म फर्केर। हेलो दादा दर्शन, नमस्ते नमस्कार है त।
1: हजुर नमस्ते, हजुर नमस्ते, नमस्ते नमस्कार। बाँचे आउँछु आमा म फर्केर है,
0: पक्कै पनि भन्नुपर्छ है त दादा।
1: हजुर अब फर्केर त आउनै परिहाल्यो नि, सारा सपनाको संसार बोकेर जानु भएको छ विनाशक साथमा। त्यो सपना पूरा गर्नका लागि भए पनि बिरानो देशबाट त फर्किनु परिहाल्यो नि, जसरी भए पनि होइन र।
0: पक्कै पनि भन्नुपर्छ दादा, अब भगवान्ले साथ दिएन भनेदेखि अब जे जस्तो भए तापनि भन्नै पर्छ दादा।
1: हजुर हजुर, एकदमै भाग्यको कुरो भाग्यमै छ र पनि अब संघर्षशील जिन्दगीलाई हामीले कहिले पनि हारिस नखाइकन अब अगाडि बढाउने बाटो त हामीले छेक्नु भएन, अब अगाडि बढ्नै परिहाल्यो नि जुनसुकै बाद वेदना भए तापनि होइन र।
0: पक्कै पनि भन्नुपर्छ है त दादा।
1: हजुर ल, एकदमै मिठो गीत गुनगुनाउँदै कार्यक्रममा जोडिनु भएको छ, कृष्णजी बोल्दै हुनुहुन्छ है।
0: पक्कै पनि भन्नुपर्छ दादा।
1: हजुर अनि खाना खानु भयो तपाईँले?
0: मेरो त खाना भएर अनि दादा हजुरको प्रोग्राम सुन्दै यसो कलताई गर्दै बसिरहेको भन्नुपर्छ दादा। अनि हजुरको खाना लिनुभयो त?
1: हजुर हजुर, एकदमै मेरो पनि खाना भइसक्यो, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि के छ खबर सुनाउनुहोस् तपाईँको?
0: मेरो खबर भन्नुपर्दा दादा अब ठिकै छ भन्नुपर्दा, सबै समग्रमा सबै ठिकै ठाकै छ। अब यस्तै गाउँ घरमा बसेको छ, घरघराइसी कामहरू गरेर दिन बित्छ। हल्का यस्तै अब चाहिँ मौसमले गर्दा अलिअलि गर्दाखेरि अलिक समस्या भइरहेछ दादा।
1: त्यस्तै
0: भए तापनि प्रोग्रामहरू सुन्न र अब कल ट्राई गर्न चाहिँ फेरि बिर्सेको छैन भन्नुपर्छ दादा। यस्तै छ, ठिकै छ।
1: हजुर हजुर, एकदमै हो नि त, अब यो गाउँघरमा कामको सिजन छ, काम त जसरी भए पनि काम गर्नु परिहाल्यो, समय सन्दर्भ अनुसारले अब लाग्नु परिहाल्यो नि, आफ्नो काम हामी आफैले गर्नु परिहाल्यो। अब जताततै अब विस्तार विस्तार चाडहरू आउँदैछ र पनि कामलाई त अगाडि त बढाउनु परिहाल्यो नि है।
0: पक्कै पनि भन्नुपर्छ दादा।
1: हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले?
0: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्ट म दादाहरूको लागि शुभरात्रि गुड नाइट मिस सुन्दरीको कामना भन्न चाहन्छु। टेलिभिजनमा रहने राघव भाइको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। अनि वर्धन दिदीको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। अनि एमलिङ मामा दादाको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरीको कामना भन्न चाहन्छु। अनि उता साथीहरू भन्नुपर्दा सुन्दै हुन्छ होला निर्जला दिदी, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। अनि उता सुन्दै हुन्छ होला काभ्रे रोजगारमा रहने जीवन साथी दादा, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। अनि उता सुन्दै हुन्छ होला त्रिकोणमा रहने सरिता बहिनी, उहाँको लागि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। अनि उता सुन्दै हुन्छ होला रञ्जना, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। उता सुन्दै हुनुहुन्छ होला माया घिसिङ बहिनी, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। उता सुन्दै हुनुहुन्छ होला विजय, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। अनि मभन्दा अगाडि पछाडि कल एसएमएस गर्ने साथीहरूको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्न चाहन्छु। अनि मलाई जसले कृष्ण भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न माया घिडा गर्नुहुन्छ, उहाँहरूको लागि पनि शुभरात्रि गुड नाइट मिस सुन्दरी कामना भन्दै छुट्टी दादा। ओके बाई,
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सो धेरै धेरै धन्यवाद छ। कृष्ण परिवार हुनुहुन्थ्यो यति बेला हामीलाई कल गर्नु भएको थियो, त बतासेबाट सम्पूर्ण साथीहरूलाई शुभरात्रि व्यक्त गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। सो कलको लागि धन्यवाद।

गर्न चाहन्छु। हामी कमेन्ट अनि मेसेज तर्फ लाग्छौ। सो मेसेजहरू लेख्नु भएको छ। हेलो दाई नमस्ते, म तृष्णा भन्नुभएको छ। रात्रिकालीन सबैजनाको लागि शुभरात्रि गुड नाइट गर्नुभएको छ। तृष्णाजीले पनि धन्यवाद अनि शुभरात्रि गर्दछु। र यति बेला कमेन्ट गर्नुभएको छ साथीको कमेन्टमा लेख्नु भएको छ, हेलो दाई हजुरको खाना भयो त भन्नुभएको छ। मेरो खाना भर्खरै भएको, तपाईँको पनि भयो होला पक्कै पनि है। म पनि प्रोग्राम सुन्दैछु काभ्रे सिम्थली दुईबाट भन्नुभएको छ। रेडियो हेलम्बु चौतारालाई मजाले सुन्दैछु। र नाइट विशेषमा राख्नु पर्दाखेरि रजनी लामा, रिना श्रेष्ठ, प्रिया लामा अनि रञ्जना थामी, सुजिना लामा लगायत सबैजनाको लागि शुभरात्रि भन्नुभएको छ। बिरी लामाजी हुनुहुन्छ यति काभ्रे सिम्थलीबाट, सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्दछु कमेन्टको लागि। अनि गुड नाइट भन्नुभएको छ सानुमाया शेर्पा हुनुहुन्छ, सानुमायाजीले पनि धन्यवाद गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो दा के हो के छ हजुरको खबर, म विनिता दाहाल धनकुटाबाट भन्नुभएको छ। र गुड नाइट विशेष खुशबु सुवेदी, लोचना सुवेदी, लोकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल, जमुना दाहाल, कुमार दाहाल, मम्मी र बाबा दुवैजनाको लागि शुभरात्रि अनि गुड नाइट भन्दै छुट्टिन्छु, ओके बाई बाई भन्नुभएको छ। विनिता दाहाल हुनुहुन्छ यता धनकुटाबाट, सो उहाँले पनि एकदमै मिठो यो कमेन्ट राखिदिनु भयो। कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। तपाईँले पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, सो उहाँले पनि लेख्नु भएको छ कमेन्टमा, हेलो सेवारो हजुर सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि प्याकुली गीता, प्रोग्राम मजाले प्रोग्राम सुनिरहेको छु भन्नुभएको छ है। र फ्रम चाहिँ इलामबाट चन्द्र लिम्बु अनि सबै सबैको लागि शुभरात्रि गर्दछु है भन्नुभएको छ। गीताजीलाई पनि धेरै धेरै धन्यवाद छ है प्रोग्राममा यो मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि हेलो नमस्ते नमस्कार दादा भन्नुभएको छ काभ्रेली साजन हुनुहुन्छ, साजनजीलाई पनि धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु अनि मिठो निधरीको कामना पनि व्यक्त गर्न चाहे। र लेख्नु भएको छ, हेलो गुड नाइट टु अल, म पनि प्रोग्राम सुन्दैछु दाई काठमाडौँबाट, राजकुमार घिसिङ भन्नुभएको छ। हामीलाई राजकुमारजीले यति बेला काठमाडौँबाट मिठो कमेन्ट गरिदिनु भयो, राजकुमारजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना गर्दछु। र लेख्नु भएको छ अर्को साथीको कमेन्टमा, नमस्कार दादा हजुर, रात्रिकालीन सन्देश भन्न पर्दाखेरि फ्रेन्डहरू सबैजनाको लागि मिठो सम्झना अनि शुभरात्रि भन्न चाहन्छु। अनि दादा म पनि प्रोग्राम सुन्दैछु, सरिता कोइराला काठमाडौँबाट भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भयो सरिताजीले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामनासँग मिठो सपनीको कामना छ। र अर्को साथीको कमेन्ट रहेको छ, हेलो सर दर्शन नमस्कार, म धनकुटाबाट प्रोग्राम सुन्दैछु, मिठो सम्झना सबै सबै सबैलाई धेरै धेरै माया अनि गुड नाइट भन्नुभएको छ। मुना राई हुनुहुन्छ धनकुटाबाट, मुनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, हेलो नमस्कार, म पनि प्रोग्राम सुन्दैछु है सुनखानीबाट, दीपिका भन्नुभएको छ। अनि के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, सन्चै आरामै छु र तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भनेर मैले एकदमै आशा र अपेक्षा गरेँ। र मेरो खाना चाहिँ भइसक्यो भर्खरै, र तपाईँको पनि खाना भयो होला पक्कै पनि हामीले आशा गरेको छौँ। र मिस गर्नु पर्दाखेरि सबै सबैजनाको लागि मिठो सम्झना शुभरात्रि भन्दै छुट्टिन चाहन्छु दाई, ओके बाई बाई भन्नुभएको छ। धन्यवाद छ दीपिकाजी, तपाईँले पनि शुभरात्रि गर्दछु अनि गुड नाइट सबैजनाले, मिस यु भन्नुभएको छ। आयुष छेत्री हुनुहुन्छ, आयुषजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट रहेको छ, हेलो हाई गुड इभिनिङ है साथी है, म झापली हिरुराज कालीकोटी बिर्तामोड झापा जस्ट नाउ युईबाट भन्नुभएको छ। राज कालीकोटेजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि मिठो निन्द्रको कामना सँगै मिठो सपनीको कामना व्यक्त गर्न चाहन्छु। सो मिठो कमेन्ट राखिदिनु भयो राजजीलाई पनि शुभरात्रि है त।
र परदेशमा हुनुहुन्छ, पक्कै पनि नेपालको समय र परदेशको समय अलिकति नमिलेको पनि हुन सक्छ, सो कारणले गर्दा केही छैन। सो यो कमेन्टको लागि धन्यवाद छ तपाईँलाई। अनि लेख्नु भएको छ गुड नाइट अल भन्नुभएको छ है, सो साथीलाई धन्यवाद छ। हेलो नमस्कार भन्नुभएको छ हिरमाया बुढा थोकी हुनुहुन्छ, नमस्कार तपाईँले पनि शुभरात्री गर्दछु। अनि अन्तिम कमेन्ट छ, हेलो दाई नमस्ते, के छ हजुरको खबर, सन्चै आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है, सबै सबैको लागि गुड नाइट है त भन्नुभएको छ, धन्यवाद छ। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ श्रोता, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कल गर्नुभयो, कल लागेन कल उठेन भनेर कहिले पनि उदास नहुनुहोला, भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल ट्राई गर्दै गर्नुहोला। साथीहरूलाई धेरै धेरै धन्यवाद छ। अनि हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइलो कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा रातिको समयमा एक घण्टाको अवधिभर प्रोग्राम सुनेर बस्नुहुने, प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा शुभरात्री मिठो निधरीको कामना व्यक्त गर्न चाहन्छु। र प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत ताई सिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

उसको जन्म हुनेछ भनेर बताए। यदि बालकले राजपाट सम्हाली गृहस्थी भएर बसे भने चक्रवर्ती राजा बन्नेछन्। संसार त्यागेर सन्यासी भए भने बुद्धत्व प्राप्त गरी सर्वज्ञ हुने कुरा बताए। ब्राह्मणको यस्तो कुरा सुनेर राजा रानी दुवै आनन्दित भए। राजाले राज्यभरि उत्सव मनाउने आदेश दिए। गर्भवती हुँदा पनि थकाई कहिले लागेन। बिस्तारै समय बित्दै गयो। महारानीको गर्भ 10 महिनाको भयो। एक दिन रानीलाई आफ्नो माइत देवदह जान साह्रै मन लाग्यो। उनले राजा शुद्धोधनसँग अनुमति मागिन्। राजाले सहर्ष स्वीकार गर्दै उनको माइत जाने व्यवस्था गरिदिए। भनिन्छ रानी माइत जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा रहेको प्राकृतिक सौन्दर्यको आनन्द लिने क्रममा उनलाई आफ्नो शारीरिक स्वभावमा केही परिवर्तन हुन लागेको अनुभव भयो। उनी त्यही नजिकैको साल वृक्षको एउटा हाँगा समातेर उभिन्। त्यही सालको वृक्ष मुनि मायादेवीले एउटा छोराको जन्म दिन। भनिन्छ सिद्धार्थ गौतम जन्मने बित्तिकै 7 पाइला हिँडेका थिए। एक शिशुको जन्मपछि उसलाई हिँड्न कम्तीमा पनि 9 महिनादेखि 10 महिना लाग्छ। तर सिद्धार्थ जन्मने बित्तिकै हिँडेको देखेर उनकी आमा रानी मायादेवी छक्क परिन्। यी राजकुमारको जन्मको कुरा सबैतिर फैलिएको थियो। राजकुमारको जन्ममा सबैले हर्ष मनाए। यो स्मरणीय दिवस अप्रेलको 8 दिन थियो। कपिल वस्तु तथा देवदह दुवै नगरका प्रतिष्ठित व्यक्तिहरू त्यस लुम्बिनी उद्यानमा भेला भएर खुशियाली मनाए। रानी मायादेवी सिन्दूर जात्रा गरी कपिल वस्तु फर्किन्। कपिल वस्तुमा राजकुमारको जन्मको कुरा फैलियो। राजकुमारलाई भेट्न एकजना प्रतापी ऋषि राजदरबार आए। महाराज शुद्धोधनले ऋषिलाई आफ्नो छोरा देखाए। ऋषिले यी बालक संसारका अग्रणी महापुरूष हुन् भन्ने थाहा पाएर राजकुमारलाई वन्दना गरे। यति महान ऋषिले पनि मेरो छोरालाई वन्दना गरे भने मेरो छोरा असाधारण छ भनेर राजाले महसुस गरे। ऋषिले ती आफ्नो दिव्यक्षुले ती बालकको भविष्य हेरे। बालकले भविष्यमा बुद्धत्व प्राप्त गर्नेछन् भन्ने थाहा पाएर उनी मुसुक्क हाँसे। तर आफूले त्यस समयमा बुद्धको दर्शन गर्न नपाउने भनेर आफ्नो गहभरि आँसु बनाए। यो देखेर राजाको मन त्रासले भरियो। राजाले भावुक हुँदै सोधे, तपाईँले आँसु किन झार्नु भएको? के राजकुमारलाई कुनै नराम्रो घटना घट्नेछ र? राजाको प्रश्नमा ऋषिले भने, म देखिरहेको छु कि यी बालकले बुद्धत्व प्राप्त गर्नेछन्। त्यस कुराले मलाई हर्ष भयो। तर यी बालकले बुद्धत्व प्राप्त गर्ने समयमा म भने यस संसारबाट अरू संसारमा जानेछु। भविष्यमा बुद्धको दर्शन नपाइने भयो भनेर दुःखले मात्र आँसु बगेको हो। यति भनेर ऋषि राजमहलबाट गए। राजमहलमा खुशियाली चलिरहेको थियो। शाक्य वंश अनुसार बालकको 5 दिनमा नामकरण गर्ने चलन थियो। त्यस दिन पूरै शहर सिंगारिएको थियो। राजाले त्रिवेदमा प्राङ्गण 108 ब्राह्मणलाई भोजनको लागि निमन्त्रणा गरेका थिए। भोजन सकिएपछि नामकरणको बेला भयो। त्यहाँ उपस्थित 108 ब्राह्मणले सबै अर्थले सिद्ध गर्न सक्ने भएकोले उनको नाम सिद्धार्थ राखिदिए। त्यहाँ उपस्थित सबभन्दा कान्छा ब्राह्मणले कौण्डन्यले, यी बालक घर गृहस्थी गरेर बस्दैनन्, यी बालक सर्वअर्थ सिद्ध गरेर संसारकै एक महात्मा हुनेछन् भनेर बताए। राजाले कौण्डन्य ब्राह्मणको यस्तो कुरा सुनेर राजालाई हर्ष र विस्मात दुवै भयो। आफूले बुढेसकालमा पाएको छोराले सर्वज्ञ बुद्ध भएर संसारकै गुरू हुनेछन् भन्दा त खुशी भए, तर राजकुमार भएकोले गृहस्थी त्याग्नेछन् भन्ने कुराले उनी दुःखी भए। उनले ब्राह्मणलाई के कारणले गृह त्यागेर जानेछन् भनेर सोधे। ब्राह्मणले यिनी वृद्ध शरीर, रोगी शरीर, मृत शरीर र सन्यासी जस्ता रूपहरू देखेर बालक त्यागी भएर जानेछन् भनेर जवाब दिए। ब्राह्मणको यस्तो कुरा सुनेर राजाले दरबारमा सबैलाई राजकुमारले यस्तो रूपहरू कहिले पनि नदेखुन् भनेर दरबारका हरेक कर्मचारीहरूलाई सचेत रहन आज्ञा दिए। राजाले भने, मेरो एक्लो छोरालाई बुद्धत्वको कुनै पनि खाँचो छैन। जसरी भए पनि छोरालाई हजारौं दीपको अधिपति बनाएर चक्रवर्ती सम्राट बनाउने मेरो इच्छा छ। उनले भने, 7 दिनको दिन रानी मायादेवीको निधन भयो। त्यसपछि सिद्धार्थको स्याहार सुसार, रेखदेख, हुर्काउने तथा बढ़ाउने कामको जिम्मेवारी रानी प्रजापतिले गरिन्। प्रजापतिले सिद्धार्थलाई एकदमै धेरै प्रेम, माया, ममता दिएर आमाको धर्म र कर्तव्य निभाइन्। केही वर्ष बित्यो। एक दिन कपिल वस्तुमा खेती गर्ने उत्सव थियो। आषाढ महिनामा पर्ने यस उत्सवमा राजाले पनि हलो चलाएर खेती गर्नु पर्थ्यो। उत्सव हेर्नेको भीड़ लाग्थ्यो। राजाले जोत्ने गोरुको सिंहहरूमा सुनको पाताले मोडिएका हुन्थे। त्यस खेतको एक छेउतिर एउटा जामुनको रुख थियो। त्यस ठाउँमा सफा गरेर पाल टाङ्न लगाए। धाईहरूको रेखदेखमा राजाले राजकुमारलाई त्यही रुखमुनि राखेर आफू खेततिर गए। केही बेरपछि धाईहरूलाई पनि राजाले

त्यहीको हेर्न मन लागेर राजकुमारलाई त्यही छोडेर उनीहरू खेतमा गए। भाइहरूलाई फर्कन अलि ढिला भयो। उनीहरू फर्केर आउँदा राजकुमार पलेटी कसेर ध्यान गरिरहेका थिए। उनीहरूले सिद्धार्थलाई छोडेर जाँदाको समयमा जामुनको छाया सिद्धार्थमाथि जसरी परेको थियो त्यो अहिले पनि त्यस्तै थियो। यो देखेर धायोरले अचम्म मान्दै सम्पूर्ण कुरा राजालाई सुनाए। राजाले पनि आश्चर्य मान्दै सिद्धार्थलाई साष्टाङ्ग प्रणाम गरे। जब राजकुमार 14 वर्षका भए तब रानी गौतमीले छोरा जन्माइन्, जसको नाम नन्द राखिएको थियो। नन्द जन्मेको उपलक्ष्यमा सारा महलमा खुशियाली छाएको थियो। सिद्धार्थ पनि भाइ प्राप्त भएकोमा प्रसन्न भए। सिद्धार्थका काकाको छोराको नाम देवदत्त र आनन्द थियो। त्यस्तै नातेदारमा भाइ पर्नेहरूमा महानाम, भद्य र किम्बिल थिए। सिद्धार्थ आफ्नो पढ़ाईमा अब्बल थिए। सिद्धार्थको प्रगति देखेर देवदत्तले आफूभित्रको ईर्ष्यालाई दबाउन कठिन हुन्थ्यो। देवदत्त शारीरिक दृष्टिले बलवान थिए भने सिद्धार्थ अधिक फूर्ती भएका व्यक्ति थिए। सिद्धार्थले आफ्नो अध्यापक अर्जुनलाई यस्तो प्रश्न सोध्थे जुन प्रश्नको उत्तर दिन उनलाई घण्टौं घण्टासम्म सोच्नु पर्थ्यो। सिद्धार्थले संगीतको र प्रकृतिको त वरदान पाएका थिए। उनका संगीतका अध्यापकले उनलाई दुर्लभ एवं मूल्यवान वंशीको उपनाम दिएका थिए। उनी एक्लै बसेर बेलुकाको समयमा बाँसुरी वादन गर्ने गर्थे। रानी गौतमी आफ्नो छोराको संगीत सुन्ने उद्देश्यले बेलुकाको समयमा प्राय बाहिरै बस्ने गर्थिन्। जब उनी आफ्नो हृदय सिद्धार्थको संगीतको साथमा बगाउँथिन् तब उनलाई सन्तोष प्राप्त हुन्थ्यो। उनले ऋग्वेद र अथर्ववेदको विशेष रूपले अध्ययन गरे। उनले ब्राह्मण र उपनिषद सहित अन्य धर्मग्रन्थको पनि गहन अध्ययन गरेका थिए। जब विद्यालयको छुट्टी हुन्थ्यो तब सिद्धार्थले आफ्नो साथीलाई राजधानीका गण्यमान्य पण्डित, पुजारी र ब्राह्मण भएको स्थानमा लगेर जाने गर्थे। विभिन्न विषयमाथि विचार विमर्श गर्ने गर्थे। यसबाट सिद्धार्थलाई देशमा यस्तो अनेक आन्दोलनको बारेमा ज्ञान प्राप्त भयो जसमा ब्राह्मणहरूको 1% अधिकारलाई चुनौती दिइरहेको थियो। साधु सन्यासीलाई भेट्न र धर्मचर्चा गर्न सिद्धार्थलाई रुचि बढ्दै गइरहेको थियो। उनका पिता राजा शुद्धोधनले यस कुरालाई मन पराउँदैनथे। उनलाई सिद्धार्थले कुनै न कुनै दिन राजमहल छोडेर सन्यासी बनेर जानेछन् भन्ने भयले सताइरहेको थियो। राजाले यस विषयमा आफ्ना कान्छा भाइ दृढ धनराज, जो आनन्द र देवदत्तका बुवा थिए, उनीसँग चर्चा गरे। राजा दृढ धनराजले केही बेर सोचेर भने, सिद्धार्थको बिहे गरिदिनुहोस्, एकपटक व्यस्त जीवनमा फसेपछि उसले सन्यासीको विचार भुल्नेछ। राजा शुद्धोधनले यस कुरालाई स्वीकार गर्दै टाउको हल्लाए। त्यस रात राजाले आफ्नो चिन्ता रानी प्रजापतिलाई सुनाए। प्रजापतिले निकट भविष्यमै सिद्धार्थको विवाह गरिदिने वचन दिइन्। उनले भर्खरै नन्दा नामक राजकुमारीलाई जन्म दिएको हुँदाहुँदै पनि राज्यमा युवकहरूको सम्मेलनको तयारी गर्न थालिन्। महारानी प्रजापतिले विभिन्न देशका युवाहरूको सम्मेलनको लागि विभिन्न खेलकुदहरूको आयोजना गरिन्, जसमा सिद्धार्थ गौतमले पनि सहभागिता जनाएका थिए। राजा शुद्धोधनकी बहिनी पामिता, जसका पति कोरियाका राजा दण्डपाणि थिए, उनीहरूकी छोरी यशोधरा समेत त्यस कार्यक्रममा उपस्थित भएकी थिइन्। सबै प्रतियोगिताहरूमा जस्तै धनुर्विद्या, खड्ग प्रयोग र घुँडादौड आदिमा सिद्धार्थ प्रथम भए। सिद्धार्थलाई यशोधराले पुरस्कार स्वरूप सेतो हात्ती प्रदान गरिन्। यो यशोधरा र सिद्धार्थको पहिलो भेट थियो। उनीहरूको दोस्रो भेट भने यसरी भयो। एक दिन सिद्धार्थ घुमिसकेर राजमहल फर्किरहेका थिए। उनले सानो एउटा गाउँमा यशोधराले गरीब बच्चाहरूलाई उपचार गरिरहेको देखे। त्यस दिन सिद्धार्थले यशोधरासँग केही बेर कुरा गर्ने अवसर मिलेको थियो। उनलाई आफ्नो र यशोधराको विचार मिल्दा अचम्म लाग्यो। यशोधरा आँखा बन्द गरेर परम्पराको पालना गरे महलमै बन्द रहनमा सन्तुष्ट थिएनन्। उनले पनि वेदको अध्ययन गरेकी थिइन्। उनी पनि समाजका अन्यायको परोक्ष रूपले विरोध गर्थिन्। सिद्धार्थ जस्तै उनी पनि धनी एवं राजपरिवारको सुविधाभोगी सदस्य बनेर रहनमा प्रसन्न थिएनन्। उनी अरूको सेवा गर्न पाउँदा खुशी हुन्थिन्। संगीत र खेलकुद प्रतियोगितामा सिद्धार्थले सुन्दर युवतीहरू धेरै देखेका थिए। यशोधरा सबभन्दा सुन्दर मात्र थिएनन्। उनको साथमा सिद्धार्थलाई आफ्नोपन र सन्तुष्टिको अनुभव भइरहेको थियो। एकपटक महारानी प्रजापति गौतमीले राजधानीका सबै युवतीको मिलन समारोहको आयोजना गरिन्, जसको उद्देश्य सिद्धार्थको लागि राम्रै दुलहीको खोजी गर्नु थियो। यो सम्मेलनमा यशोधरा पनि आएकी थिइन्। राजकुमारले सबै युवतीलाई केही न केही दिएका थिए, तर यशोधरालाई दिनको लागि उनीसँग कुनै पनि खास चिज थिएन। उनले आफूले लगाएको सुनको हार यशोधरालाई लगाइदिए। यो सबबाट सिद्धार्थको लागि यशोधरा नै योग्य छिन् भन्ने कुरा राजा शुद्धोधन
गौतमी र यशोधराकी आमा पामिता र राजा दण्डपानीलाई लाग्यो र सबैजनाको यसै कुरामा सहमति मिल्यो। त्यसै वर्षको शरद ऋतुमा सिद्धार्थ र यशोधराको बिहे भयो। समस्त राजधानीमा यो प्रसन्नताको दिन थियो। कपिल वस्तु झण्डा र फूलहरूले सजिएको थियो। सबै ठाउँमा संगीतको स्वर गुन्जिरहेको थियो। आफ्नो रथमा बसेर सिद्धार्थ र यशोधराले विभिन्न ठाउँमा जाँदा उनीहरूलाई हर्षध्वनिका साथ स्वागत गरिन्थ्यो। सिद्धार्थ र यशोधराले ठूला ठूला गाउँ लगायत साना साना गाउँको पनि भ्रमण गरे। गरीब तथा निर्धन परिवारको लागि भोजन र वस्त्र पनि बाँडे। राजा शुद्धोधनले नवविवाहित जोडीको लागि ऋतु अनुरूपको तीनवटा भवनहरू आफ्नै रेखदेखमा बनाउन लगाए। ग्रीष्मकालीन भवनको निर्माण पहाड़को उचाइको एक रमणीय स्थानमा बनाए। वर्षा र शरद ऋतुका लागि भवन राजधानीमा नै बनाइयो। राजा शुद्धोधनको चित्त शान्त थियो, किनकि सिद्धार्थ उनले आशा गरेको मार्गमा नै चल्न थालेका थिए। आफ्नो छोरा र नवजोडीको मनोरञ्जनको लागि राजाले स्वयं सर्वोत्तम संगीतकार एवं नृत्यको लागि युवतीहरूलाई चयन गरेका थिए। ग्रीष्म ऋतुमा जब सिद्धार्थ र यशोधरा ग्रीष्मकालीन भवनमा गए, तब सिद्धार्थले यशोधरालाई तीन स्थानहरू देखाए जुन तिनले अहिलेसम्म देखेकी थिएनन्। उनीहरू नयाँ नयाँ गाउँमा गएर मानिसहरूको दुःख सुख समस्यालाई बुझ्थे। उनीहरूले समाधान नै गर्न नसक्ने कैयौं समस्याहरू छन् भनेर थाहा पाए। यता दरबारभित्रको अवस्थामा सिद्धार्थले धेरै हदसम्म थाहा पाइसकेका थिए। प्रत्येक अधिकारीहरू दुःख र आवश्यकता हटाउनुको सट्टा आफ्नो सत्ता कसरी बचाउन सकिन्छ भनेर त्यसको पछि लागिरहन्थे। यही कारणले उनलाई राजनीतिप्रति वितृष्णा उत्पन्न भइरहेको थियो। उनका पितालाई पनि धेरै अधिकारीहरू लाचार र भ्रष्टाचारीहरू छन् भन्ने थाहा थियो। तर पनि आफ्नो शासनको स्थायित्वको लागि राजाले पनि तिनै व्यक्तिमाथि निर्भर रहनु पर्थ्यो। सिद्धार्थले अनुभव गरे, यदि उनी आफ्नो पिताको स्थानमा स्वयं राजा भए पनि यी सबै सहनु पर्ने हुन्छ। मानिसहरूको हृदयबाट लोभ लालच जस्तो ईर्षा भावना निकालेर मात्र स्थितिमा सुधार हुन्छ भन्ने कुरा उनले महसुस गरेका थिए। यिनै कारणले गर्दा आध्यात्मिक मुक्ति मार्गमा चल्ने उनको इच्छा अझै तीव्र बन्दै गइरहेको थियो। केही समयपछि उनीहरू राजधानी फर्किए। यशोधराले आफ्नो समाजसेवाको कार्यमा सिद्धार्थको मार्गदर्शन प्राप्त गर्ने चाहना राखिन्। समाजसेवा गरेर स्वयंलाई स्वस्थ राख्ने उनको आवश्यकताको बारेमा सिद्धार्थलाई राम्रोसँग थाहा थियो। त्यसैले यशोधराको समर्थन गर्नमा उनी कहिले हिचकिचाउँदैनथे। यसबाट यशोधरालाई आफ्नो पतिमाथि धेरै विश्वास उत्पन्न भएको थियो। राजा शुद्धोधनले सिद्धार्थ अब उनको साथमा धेरै समयसम्म रहन् भन्ने चाहन्थे। उनी सिद्धार्थसँग राजनीति तथा राजकाजको विषयमा छलफल गर्न चाहन्थे। राजकुमारलाई अनेक राजकीय सभाहरूमा भाग लिनको लागि बोलाउन थालियो। कहिलेकहीँ राजा तथा राजकुमारको बीचमा मात्रै छलफल हुन्थ्यो भने कहिलेकहीँ अन्य अधिकारीहरू पनि सँगै हुन्थे। सिद्धार्थ चुपचाप अरूको कुरा सुन्थे, तर आफू एक शब्द पनि बोल्दैनथे। एक दिन राजा शुद्धोधनले सिद्धार्थलाई सोधे, राजदरबारमा तिमी सधैँ चुपचाप बसिरहन्छौ, तिमी त्यहाँ आफ्नो विचार किन व्यक्त गर्दैनौ? सिद्धार्थले राजदरबारमा षड्यन्त्र र भ्रष्टाचार हुन्छ, मैले आफ्नो विचारहरू व्यक्त गर्नु व्यर्थ छ भनेर जवाब दिए। राजा शुद्धोधनले आफ्नो र छोराको संसारलाई हेर्ने दृष्टिमा कति अन्तर छ भनेर थाहा पाए। यसै डरलाई मनमा राखेर यशोधराले सिद्धार्थलाई आफ्नो पेटतिर इशारा गरेर भनिन्, हाम्रो प्रेमको चिनो मेरो पेटमा हुर्किरहेकोमा म एकदमै प्रसन्न छु। यो कुरा सुनेपछि सिद्धार्थलाई आफू दलदलमा फँसेको जस्तो महसुस भयो। सिद्धार्थ आफ्नो महलबाट बाहिर निस्किए। उनलाई समाजमा भएको अपार दुःख, राजदरबारमा हुने राजकर्मचारीको अनेक षड्यन्त्र, मानिसको लोभ मोह पद जस्ता कुराहरू सम्झेर आफूलाई गहिरो दलदलमा फँसेको अनुभव हुन थाल्यो। उनी यस कुराबाट छुटकारा पाउन चाहन्थे। यस कुरामा उनको कति पनि ढिलो नहोस् भन्ने मनासै थियो। तर पनि यस समयमा यशोधरालाई साथ दिनुपर्छ भन्ने उनलाई लाग्यो। समय कति छिटो बित्दै गएको थियो थाहा नै भएन। यशोधराको गर्भ 9 महिनाको भयो। यशोधरालाई पीड़ाले सताउन थाल्यो। यशोधराको आमा पामिताले नगरका अत्यन्तै कुशल धाईहरूको व्यवस्था गरेकी थिइन्। सिद्धार्थ त्यस समय दरबारमा थिएनन्। उनी छन्नसँग बाहिर यात्रामा गएका थिए। यात्रामा उनले रोग लागेको मानिसलाई देखे। उक्त मानिसलाई उपचार गर्न सिद्धार्थ रथबाट तल

यसबाट उनी सम्हालिनै सकेनन्। यत्तिकैमा उनले एउटा सेतो वस्त्र लगाएर ध्यान गरेको योगीलाई देखे। उनी आफ्नो रथबाट झरेर योगीसँग वार्तालाप गरे। त्यसपछि उनी आफ्नो राजदरबारमा पुगे। दरबार पुगेपछि यशोधराले छोरा जन्माएको कुरा थाहा पाए। सिद्धार्थको निर्देशनमा नै उनको छोराको नाम राहुल राखियो। दरबार पुग्दा पुग्दै सिद्धार्थले दरबार त्याग्ने कुरा निर्णय गरे। उनको भाव यतिसम्म विचलित थियो कि उनी छोरालाई काखमा राख्नुपर्छ भन्ने कुरा समेत ध्यान दिएनन्। त्यसै दिन उनले बुवालाई भेटेर भने, बुवा महाराज, म तपाईसँग घर छोडेर सन्यास ग्रहण गर्ने आज्ञा लिन आएको हुँ, जसले गर्दा म सद्धर्मको मार्ग खोज्न सकूं। यो कुरा सुनेर राजा शुद्धोधन चिन्तित भए। उनलाई यो दिन एक न एक दिन आउँछ भन्ने थाहा थियो। राजाले सिद्धार्थलाई कर्तव्य र जिम्मेवारीको कुरा गरी रोक्न चाहे, तर सिद्धार्थले राज्य नै त्याग्ने निर्णय गरेकोले यो सबै कुराले उनलाई केही पनि असर गरेन। उनी आफ्नो श्रीमती र छोरालाई गहिरिएर हेरेर दरबारबाट निस्किन लागे। उनले राजपाठ, राजपरिवार, धर्मपत्नी र नवजात शिशु राजकुमारलाई त्यागेर कन्थक नामको घोडामा चढे। छन्न नामको सारथीलाई लिएर सबैजना मस्त निदाइरहेको अवस्थामा मध्यरातमा चारैतिर अग्ला अग्ला पर्खालहरूले घेरिएको ऐश्वर्यशाली सुन्दर भव्य महलबाट सबथोक त्यागेर बाहिर निस्किए। त्यसपछि उनीहरू दक्षिणतर्फ लागे। बाटोमा एउटा जंगलको किनारमा रोकिए। सिद्धार्थले आफूले लगेको तरबारले कपाल काटे। उनले आफ्नो कण्ठहार निकाले। सिद्धार्थले तरबार र कण्ठहार दिएर घर फर्किन लगाए। उनले छन्नलाई तरबार र कण्ठहार बुबालाई दिन र यशोधरा र राहुलको ख्याल राख्न आग्रह गरे। छन्नले तरबार र कण्ठहार लिएर दरबारतिर लागे। सिद्धार्थले छन्नलाई ओझेल नहुँदासम्म हेरिरहे। त्यसपछि उनी एउटा सामान्य मानिसको भेषमा वनभित्र छिरे। उनलाई वनमा प्रवेश गर्दा शान्त र स्वतन्त्र अनुभव भएको थियो। उनी त्यस रात एउटा सालको रूखमुनि सुते। भोलिपल्ट सूर्यको किरणले उनको आँखा खोल्यो। उनले एकजना सन्यासी आफ्नो अगाडि उभिएको पाए। उक्त सन्यासीले सिद्धार्थ उठ्ने प्रतीक्षा गरिरहेका थिए। सिद्धार्थले उनलाई आफूले भर्खर भर्खर गृहत्याग गरेको र अहिलेसम्म कुनै पनि गुरूबाट शिक्षा प्राप्त नगरेको कुरा बताए। उनी आफूले आचार्य आलरकालमको शिष्य बन्न चाहेको बताएपछि उक्त सन्यासीले आफू पनि आचार्य आलरकालमको शिष्य रहेको र अहिले उनको आश्रम वैशालीको उत्तरमा रहेको बताए। सिद्धार्थ उनको साथमा वैशालीतिर प्रवेश गरे। उनीहरूले 9 दिनको यात्रा गरेपछि आचार्य आलरकालमको आश्रममा पुगे। सिद्धार्थ आचार्य समक्ष उपस्थित भएर आफूलाई शिष्य बनाउन आग्रह गरे। उनको आग्रहलाई सुनेर आचार्यले भने, सिद्धार्थ, तिमीलाई शिष्यको रूपमा पाउँदा म अत्यन्त प्रसन्न छु। यदि तिमीले मेरो साधना पद्धति अनुसार साधना गर्यौ भने तिमी छोटो समयमा नै मेरो शिक्षाको फल प्राप्त गर्न सक्षम हुनेछौ। सिद्धार्थले आचार्यलाई प्रणाम गरे। सिद्धार्थले साधना शुरू गरे। उनले आचार्यले भनेको कुरालाई केही हप्तासम्म साधना गर्दै जाँदा उनी तपस्याको उच्च स्तरसम्म पुगे। उनको चित्त निर्विचार तथा वितराग भयो। उनको आनन्द र पीड़ा समाप्त भयो। उनले आफ्नो साधनाको अनुभूति आचार्यलाई सुनाए। यो सुनेर आचार्य निकै प्रभावित भए। गुरूले उनलाई आफ्नो चित्तलाई असीम आकाशमा तिरोहित गर्ने भनेर सिकाए। यस चरणमा मन अनन्तको साथमा फराकिलो हुन्छ। आकाश नै समस्त पदार्थ र अनन्त स्रोत देखिन्छ। सिद्धार्थले गुरूको निर्देशन अनुसार त्यस स्थितिको प्राप्तिको लागि ध्यान गर्न शुरू गरे। उनले 3 दिनभन्दा पनि कम समयमा त्यस अवस्था प्राप्त गर्नमा सफल पनि भए। गुरूले सिद्धार्थलाई अझ अगाडि बढेर तिमीले असीम आत्मजागृतिको अनुभूति गर्नुपर्छ भनेर सिकाए। सिद्धार्थले असीम आत्मजागृति 2 दिनमा मात्र प्राप्त गरे। 1 महिनाभन्दा पनि कम समयमा सिद्धार्थले अपदार्थको स्थिति प्राप्त गरे र त्यस कुरा आचार्य समक्ष राखे। आचार्य एकदमै प्रसन्न भएर सिद्धार्थको प्रशंसा गरेर आफू पनि त्यही स्थितिमा रहेको हुँदा अब दुवै मिलेर भिक्षु समुदायलाई शिक्षा दिने बताए। तर सिद्धार्थको लक्ष्य कुनै समुदायको नेता हुने नभएर साँचो मुक्तिको मार्ग खोज्नु थियो। सिद्धार्थले आचार्यलाई जवाब दिँदै भने, आदरणीय आचार्य, यो नै मेरो अन्तिम लक्ष्य होइन। जसको खोजीको लागि म निस्किएको छु, तपाईँले मलाई जुन शिक्षा दिनुभयो त्यसको लागि धन्यवाद स्वीकार गर्नुहोस्। म यो भिक्षु समुदाय छोडेर जान चाहन्छु। यस कुराले आचार्य कालम निराश भए। सिद्धार्थले आफ्नो लक्ष्य प्राप्त गर्नको लागि त्यहाँबाट निस्किएर नदी पार गरी मगध साम्राज्यभित्रसम्म गइरहे। सिद्धार्थको चालचलन देखेर जो कोही पनि उनीबाट प्रभावित हुने गर्थे। एक दिन सिद्धार्थबाट प्रभावित भएर मगध राज्यका राजा बिम्बिसार उनलाई भेट्न आए। राजाले उनलाई दरबारमा जानुको लागि विभिन्न लोभहरू देखाए। तर पछि सिद्धार्थ कपिलवस्तुको राजकुमार हुन् भन्ने कुरा थाहा पाएपछि आश्चर्यचकित भए।

0: उनी लजित हुँदै क्षमा मागे। त्यहाँ राजा बिम्बिसार र सिद्धार्थको मित्रता भए। सिद्धार्थको गुरूको खोज जारी नै रहेको थियो। यत्तिकैमा उनले उद्धक रामपुत्रको बारेमा सुने, जो अहिले 75 वर्षका थिए। उनले ध्यानको गहिरो स्थिति प्राप्त गरेका थिए। सिद्धार्थ त्यतै लागे। उनी उद्धक रामपुत्र कहाँ पुगेर आफूलाई शिष्य बनाउन आग्रह गरे। रामपुत्रले उनलाई शिष्यको रूपमा ग्रहण गरे। रामपुत्रले ध्यानको प्रथम चरण अभ्यास गर्न भने, तर सिद्धार्थले अपदार्थको चरणसम्म ध्यान गरिसकेको कुरा बताए। रामपुत्रले त्यस स्थितिको परीक्षा लिए, त्यसमा उनी सफल भए। त्यसपछि आचार्यले सिद्धार्थलाई निर्विचार स्थितिको ध्यान गर्न सुझाव दिए। सिद्धार्थले एक महिनाभित्रमै उद्धक रामपुत्रले भनेको स्थितिलाई प्राप्त गरे। रामपुत्र सिद्धार्थको प्रतिभा देखेर अत्यन्त प्रभावित भए। उनले संयुक्त रूपमा आश्रमवासीहरूलाई मार्ग निर्देशन गर्न र आफ्नो मृत्युपछि उद्धक रामपुत्रको पद सम्हालेर बस्न सक्छौ भनेर सुझाव दिए। सिद्धार्थले विनम्रतापूर्वक उक्त पदलाई स्वीकार गर्न असमर्थ भएको कुरा व्यक्त गरे। त्यसैले सिद्धार्थले त्यस भिक्षु संघलाई पनि छोडेर जाने कुरा व्यक्त गरे। सिद्धार्थले दुई सर्वोच्च आचार्यहरूबाट शिक्षा पाए। अध्यात्मको क्षेत्रमा धेरै कुराहरू प्राप्त गरिसकेका थिए, तर उनको मूलभूत प्रश्न भने अझै पनि अनुत्तरित थियो। उनले योभन्दा धेरै कुनै पनि आचार्यले ज्ञान दिन सक्दैन, अब सम्बोधि प्राप्त गर्नको लागि स्वयंले साधना गर्नुपर्छ भन्ने कुरा महसुस गरे। यसरी उनी उरुबेला गाउँ नजिकै रहेको निरञ्जना नदीको किनारमा बसेर शरीर पीडन्तप गर्न थाले। शरीर पीडन्तप गरेको चौथो महिनामा कौण्डन्य र बाँकी चारजना मित्रहरू सिद्धार्थलाई खोज्दै आए। चौथो महिनादेखि सबै मिलेर शरीर पीडन्तपको स्थितिमा ध्यान गर्न थाले। बाँकी पाँचजना सिद्धार्थले गरेको तपस्या देखेर उनीहरूको पनि मुटु काँप्थ्यो। यस्तो तपस्या त कसैले पनि गर्दैनन् भनेर उनीहरूले सोच्थे। शरीर पीडन्तपले उनको शरीर एकदमै पातलो र हड्डी मात्र भएको बन्दै गएको थियो। उनीहरूले अन्नको भोजन गर्न पनि छोडिसकेका थिए। सारा प्रयासपछि पनि सम्बोधिको नाम निशान देखा परेको थिएन। उनलाई यो कुराको बोध भयो कि सम्बोधि प्राप्त गर्नको लागि शरीर पनि स्वच्छ हुनुपर्छ र त्यसको लागि भिक्षुले भोजन गर्नु आवश्यक हुन्छ। उनले शरीर पीडन्तप मार्ग छोडेर भोजन गरे। यो देखेर कौण्डन्य सहितको पाँचजना सन्यासीले सिद्धार्थ आफ्नो सम्बोधिको मार्गलाई बीचमै छोडेका छन् भन्ने ठाने। अब हामीले सिद्धार्थलाई विश्वास गर्नुको कुनै पनि अर्थ छैन, अब हामीले अन्तै कतै साधना गर्नुपर्छ भनेर उनीहरू हिँडे। उनीहरूको अनुपस्थितिले सिद्धार्थलाई केही समयसम्म खल्लो बनायो, तर उनलाई जुन मार्ग मिलेको थियो त्यसमा उनलाई पूरा विश्वास थियो। उनले मनमनै सोचे कि जुन दिन म सम्बोधि प्राप्त गर्नेछु उनीहरूलाई सम्झाएर आफ्नो मार्गमा ल्याउनेछु। यति सोचेर सिद्धार्थले मध्यम मार्गको अभ्यास गर्न थाले। उनले आजकल दिनदिनै खाना खान थालेका थिए। सिद्धार्थ गौतमले ध्यान साधनाद्वारा आर्जित समस्त मन शक्तिलाई आफ्नो शरीरमा केन्द्रित गरे। उनले शरीरका प्रत्येक अणु परमाणु जन्म अस्तित्व र मृत्युको अनन्त प्रवाहमै सरिता रूपी जलको एउटा थोपासमान भएको देखे। उनले मानिसहरूले आफ्नो भावबोधको बारेमा थाहा नहुनाले अनन्त पीड़ा भोग्छन् भनेर थाहा पाए। मानिसहरूले अनित्यलाई नित्य, अनात्मलाई आत्मयुक्त र मरण धर्मलाई अजर अमर सम्झन्छन् भन्ने बुझे। दिनहरू बित्दै गए। सिद्धार्थले तीनवटा सपना देखे। एकमा पृथ्वीलाई शयनकक्षको रूपमा देखे। दोस्रो सपनामा उनले स्त्री नामक घाँस उनको नाभिबाट निस्केर माथि आकाशमा गएको देखे। तेस्रो सपनामा विभिन्न रंगका पंक्षहरू आफूतिर आएको र आफू नजिक आएपछि सबै पंक्षहरू एउटै रंगको भएको देखे। यस सपनाबाट सिद्धार्थलाई महान सम्बोधिको प्राप्त भएको आभास भएको थियो। सिद्धार्थ गौतमले कपिलवस्तु छोडेको 7 वर्ष भइसकेको थियो। दरबार छोडेको 7 वर्षको वैशाख शुक्ल पक्षको पूर्णिमाको दिन उनले सम्बोधि प्राप्त नभएसम्म नउठ्ने प्रकट गरेर पद्मासनमा बसेका थिए। त्यस दिनको कुरा हो। सिद्धार्थको आत्मजागृतिको कारण चित्त शरीर श्वासन क्रिया एकाकार भएको थियो। गहिरो समाधिको अवस्थामा उनले आफ्नो शरीरमा असंख्य प्राणीहरूको अवस्थालाई अनुभव गरे। उनलाई जीवधारी र अन्य प्राणी खनिज घाँस पशु र मानव उनीभित्र छन् जस्तो लाग्थ्यो। उनले आफ्नो विगत जन्म र मृत्युलाई देखे। उनले हजारौं सृष्टि तथा ग्रह नक्षत्रको रचना एवं विनाश देखे। यो उनको सृष्टि दर्शनको पहिलो चरण थियो। सिद्धार्थ गौतम अझै गहन समाधिको गहिराईमा गए। उनले कसरी असंख्य प्राणीहरू असंख्य जन्म र मृत्युको बीचमा अगाडि बढ्छन् भनेर थाहा पाए। उनले देखे कि जन्म र मृत्यु त बाह्य दृश्य मात्र हुन्, वास्तविकता होइनन्। यस अनुभूतिले गौतम बुद्धलाई जन्म र मरणको जालबाट पार लाग्ने मार्ग देखायो। यसबाट उनी धेरै मुस्कुराए। समाधिको यो दोस्रो चरण थियो। त्यस बेला बाहिर ठूलो हावा चल्यो, पानी पर्यो। यसबाट सिद्धार्थ गौतम कति पनि विचलित भएनन्। उनले अगाडि देखेकी मानिसहरू अज्ञानका कारण अनेक प्रकारका दुःख, क्रान्ति र पीड़ाहरू भोग्छन्। लोभ, क्रोध, अहंकार, भ्रम र भय सबैको जड अज्ञान हो। जब हामी चित्तलाई शान्त गरेर गहिराईको साथमा सत्यको दर्शन गर्न पाउँछौं, तब हामीलाई पूर्ण ज्ञान प्राप्त हुन्छ, जसले गर्दा प्रत्येक दुःख चिन्ताको निवारण हुन्छ। यसले गर्दा प्रेमको उदय हुन्छ। भ्रमरहित ज्ञान प्राप्तिको लागि व्यक्तिले जागरूकताका साथ बाँच्नुपर्छ। जीवनको वर्तमान क्षणको साथमा लगातार उसको सम्पर्क हुनुपर्छ। जागरूकताको अभ्यास गर्नाले यसमा गहिराईसम्म सोच्ने, बुझ्ने क्षमताको विकास हुन्छ। गहिरो समाधिको अवस्थामा समस्त प्राणीको हृदयलाई हेर्दै सिद्धार्थले प्रत्येकको मनको अवस्था जाने, चाहे त्यो जतिसुकै टाढा किन नहोस्। त्यसबाट उनी प्रत्येक व्यक्तिको हर्ष र अभिशापको आवाज सुन्न सक्थे। यसरी उनले दिव्य दृष्टि, दिव्य शरण र आफ्नो ठाउँमा बसी बसी कतै पनि जान सक्ने सामर्थ्य आर्जित गरेका थिए। गौतमलाई यस्तो अनुभव भयो, मानौ उनी हजारौं जन्मको कारागारबाट मुक्त भएका छन्। यस कारागारको द्वार अज्ञान थियो। यो अज्ञानले हाम्रो चित्त आकाशलाई पनि त्यसरी नै छोपेको छ, जसरी कालो बादलले चन्द्रमा र ताराहरूलाई छोपेको हुन्छ। यसमा जन्म, जरा, रोग र मृत्युले त्यस कारागारको पर्खाललाई अझ मजबूत बनाएको हुन्छ। यस्तो अवस्थामा के गर्न सकिन्थ्यो भने कारागारको द्वारपाललाई पर्खने र त्यसको वास्तविक स्वरूपलाई हेर्ने। ती कारागारको द्वारपाल अज्ञान छ। एकपटक कारागारको द्वारपाल गयो भने कारागार नै ध्वस्त हुनेछ र फेरि कहिले पनि बन्न सक्ने छैन। यी कुराहरू आफूलाई अनुभव भएपछि सिद्धार्थ गौतमले मनमनै भने, एक कारागारका प्रहरी, मैले तिमीलाई देखिसके। कैयौं जन्मदेखि तिमीले मलाई जन्म मरणको कारागारमा बन्द राखेका थियौ, तर अब मैले तिम्रो वास्तविक स्वरूप राम्रोसँग चिनिसकेको छु। अब तिमीले मेरा लागि अरू कारागारको निर्माण गर्न सक्ने छैनौ। सिद्धार्थ गौतम बुद्ध बनिसकेका थिए। उनले बोधि वृक्षको मुनि बसेर अगाडि आकाशको क्षितिजमा चम्किरहेको तारालाई आज पहिलो पटक देखे जसरी हेरे। बुद्ध बनिसकेपछि पहिलो पटक करूणामय भावमा आवाज निकाले। समस्त प्राणीहरूको अन्तरालमा समृद्धको बीज लुकेको हुन्छ, फेरि पनि हामी हजारौं जन्म मरणको सागरमा डुब्दै आएका छौं। सम्बोधि लाभ गरिसकेपछि उनले आजसम्म आफूलाई सम्बोधि लाभको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए। त्यसमा आफ्ना विरोधीदेखि लिएर आफन्त सबैलाई प्रणाम गरे। यसरी हाम्रो विरोधीहरूले पनि हामीलाई केही न केही सिकाइरहेका हुन्छन्। उनले आफ्ना कपिल वस्तुका प्रजाहरूलाई सम्झे, आफ्नो बुवा आमा, पत्नी यशोधरा, छोरा राहुल, भाइहरू छन्न, राजा बिम्बिसार र कौन्दन्य सहित पाँचजना सन्यासीहरूलाई सम्झे, जसलाई उनले सम्बोधि प्राप्तपछि आफूले प्राप्त गरेको ज्ञान बाँड्ने बाचा गरेका थिए। भोलिपल्ट बिहान सुजाताले सिद्धार्थको लागि भोजन लिएर आइन्। उनले पिपलको रूखमुनि बसेका सिद्धार्थलाई सूर्य समान सुन्दर देखिन्। उनी सिद्धार्थलाई खान दिन नजिक जाँदा उनको पीड़ा र चिन्ता लुप्त भएको अनुभव गरिन्। उनले सिद्धार्थ समक्ष भोजन राखिदिन् र नमन गरिन्। त्यसबेला उनलाई शान्ति र आनन्दका लहर सिद्धार्थबाट प्रस्फुटित भएर उनको आफ्नो हृदयमा जोडिरहे जस्तो लाग्यो। सिद्धार्थले उनलाई आफ्नो नजिक बोलाएर हिजो राति आफूले सद्धर्मको बाटो पत्ता लगाएको कुरा बताए। त्यसपछि सुजाताले आफ्नो सबै साथीलाई बोलाएर बुद्धले प्राप्त गरेको ज्ञान प्रदान गर्न आग्रह गरे। बुद्धले ती बालबालिकालाई उनीहरूले बुझ्ने सरल भाषामा ज्ञान दिए। ज्ञान प्राप्त भएपछि बच्चाहरू घर गए। त्यसपछि बुद्ध दुई आली हुँदै आफ्नो प्रिय कमल सरोवरसम्म गए। त्यहाँ बसेर सुन्दर कमललाई ध्यानपूर्वक हेरे। उनले कमल फूललाई हेरेर त्यसको जीवनको विविध चरणमाथि विचार गर्न थाले। यसै क्रममा उनले कुनै फूल सेता, कुनै फूल निला र कुनै फूल गुलाबी हुन्छन् भन्ने बुझे। फूल जस्तै मानिसहरू पनि फरक फरक स्वभावका हुन्छन्, त्यसैले मैले शिक्षणका विभिन्न पद्धतिहरू अलग अलग रूपमा दिनुपर्छ भन्ने बुझे, जसले गर्दा विभिन्न प्रकारका मानिसले प्रष्टसँग बुझ्न सकुन्। यसरी भगवान बुद्ध त्यही बोधि वृक्ष मुनि सात हप्तासम्म बसेर सम्बोधिको प्राप्तिको आनन्दमा रहे। त्यसपछि उनले पञ्चवर्गीय भिक्षुलाई खोज्न थाले। ती भिक्षुले वाराणसीको ऋषि पत्नको मृगदावनमा साधना गरिरहेको कुरा उनलाई उपात नामक युवा भिक्षुले जानकारी दिए। त्यहाँबाट बुद्ध किनारे किनार हुँदै पातली गाउँ पुगे। फेरि त्यहाँबाट गंगा नदीको किनारे किनार हुँदै काशी राज्यको राजधानी वाराणसी पुगे। पाँच भिक्षुहरूले मृगदावनमा तपस्या गरिरहेका थिए। पाँच भिक्षुहरू मध्ये अश्वजीले आफ्नो ध्यानबाटै उनले कुनै एक सन्यासी आफूतर्फ आइरहेको देखे। अपरिचित सन्यासी नजिक आएपछि उनले ती सिद्धार्थ हुन् भन्ने थाहा पाए। उनले यो कुरा तुरन्तै आफ्ना चार मित्रलाई सुनाए। उनको कुरा सुनेर भिक्षुले सिद्धार्थले सद्धर्मको बाटो छोडेका थिए भन्ने मानेर स्वागत समेत नगर्ने एक आपसमा विचार बनाए। उनीहरूलाई थाहा नै थिएन जसरी भगवान बुद्ध पाइलाहरू चाल्दै अगाडि आउँथे।
1: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
2: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, एलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 10 गते बुधबार, श्रावण शुक्ल पक्ष त्रयोदशी तिथि, इस्वी सन् 2026 अगस्त 26 तारीक, नेपाल सम्बत 1140 गुलाथ। आज मोहम्मद जयन्ती पनि। आज बिहान सूर्योदय 5:40 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:29 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। पहिलो पटक सांसदहरूको प्रश्नको सामना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, सरकारले साउनमा लियो 23 अर्ब सार्वजनिक ऋण, कुल दायित्व 30 खर्ब नजिक। 15 महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, राप्रपा सांसदको फ्लोर क्रसमा बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत, एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास, 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै न्यूजील्याण्ड, र एसीसी प्रिमियर कप क्रिकेटको अभ्यास खेलमा मलेसियामाथि नेपालको जीत। साझा खबरको शुरूमा स्थानीय खबर। धार्मिक तथा पर्यटकीय महत्वको गोसाईकुण्ड सम्मको 4 दिने धार्मिक यात्रा सम्पन्न भएको छ। सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाण्डु हुँदै निस्केको धार्मिक पदयात्रामा घन जंगल, हिमाली वनस्पति तथा मनोरम प्राकृतिक दृश्य अवलोकन गर्दै सर्वोत्कृष्ट यात्रा बनेको सहभागीहरूले बताएका छन्। रामेछापमा 61 वर्षीय एकल महिलालाई जबरजस्ती करने गरेको आरोपमा पक्राउ परेका 21 वर्षीय युवक जेएनजी आन्दोलनको क्रममा फरार रहेको कैदी खुलेको छ। पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरीको प्रहरी हिरासतबाट फरार भएका 21 वर्षीय प्रेम विसुङ्खी रहेका छन्। चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदाका 21 वर्षीय विसुङ्खे जेएनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएपछि रामेछाप बस्दै आएको खुलेको छ। हिरासतबाट भागेर रामेछाप आइपुगेपछि विसुङ्खे लिखु वृहतक खानेपानी आयोजनामा मजदूरका रूपमा काम गर्दै आएका थिए। विसुङ्खेले यही भदौ 2 गते रामेछाप नगरपालिका 4 तिलाबारीका 61 वर्षीय एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती करने गरी फरार भएका थिए। बलात्कारपछि फरार रहेका उनलाई खोजतलासको क्रममा लुकी छिपी बसेको अवस्थामा रामेछाप नगरपालिका 4 तिलाबारीबाट पक्राउ गरेको थियो। काभ्रेको तेमाल गाउँपालिकाले जनै पूर्णिमा तथा नारायण स्थान धार्मिक मेला जात्राको अवसरमा भदौ 11 र 12 गते सार्वजनिक विदा दिने भएको छ। तेमाल स्थित ऐतिहासिक तथा धार्मिक स्थल नारा सत्यनारायण मन्दिर परिसरमा परापूर्व कालदेखि नै जनै पूर्णिमाका दिन भव्य मेला लागिरहेको छ। उक्त मेला तेमाल क्षेत्रका एक प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेकाले विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरूङले बताउनुभयो। साझा खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री कार्यालय सहित संघीय मन्त्रालयका 2,750 दरबन्दी कटौतीमा परेका छन् भने 229 दरबन्दी थप भएका छन्। नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षणबाट गत असारसम्मको तथ्याङ्क अनुसार संघ सरकार मातहतको मन्त्रालय विभाग कार्यालय सहित 1,885 निकायमा 52,000 दरबन्दी कायम थियो। भूमि व्यवस्था, सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव एकदेव अधिकारीले परराष्ट्र मन्त्रालय बाहेक सबै मन्त्रालयको एओएनएम पूरा भएको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयको दरबन्दी संरचनाको विषय अझै छलफलकै क्रममा रहेको उहाँले बताउनुभयो। सरकारले 22 मन्त्रालयलाई घटाएर 18 झारेपछि सबै मन्त्रालयको ओएनएम गराएको हो। सबैजसो मन्त्रालयमा कर्मचारीको संख्या घटाएको छ, केहीमा थप गरिएको छ। अर्थमा 101, उद्योग वाणिज्य तथा आपूर्तिमा 107, कानून न्याय तथा संसदीय मामिलामा 10,
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 4, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमा 129, श्रम रोजगारमा 25, रक्षामा 18, शिक्षा तथा खेलकुद मन्त्रालयमा 82 दरबन्दी कटौती भएको छ। त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा 161, सूचना तथा संचारमा 52, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा 18 दरबन्दी कटौती भएको छ। सबैभन्दा बढ़ी कृषि वन तथा वातावरण मन्त्रालयमा 1562 र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा 470 कर्मचारीको दरबन्दी कटौती भएको छ। संगठन विकास शाखाका अनुसार नयाँ गठन भएको विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयमा 90 दरबन्दी सिर्जना गरिएको छ। त्यस्तै गृहमा 93, पूर्वाधार विकासमा 23 र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा 23 दरबन्दी थप भएका छन्। प्रधानमन्त्री कार्यालय सहित 17 मन्त्रालयमा साविकमा कायम रहेको 22,246 दरबन्दी घटेर 19,669 कायम भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाब दिँदै हुनुहुन्छ। सभामुख डोल प्रसाद अरियालले सांसदहरूको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएपछि प्रधानमन्त्री शाहले पहिलो पटक संसदमा जवाब दिन लाग्नुभएको हो। संसद सचिवालयका अनुसार आज दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाब दिनुहुनेछ। सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी 11 सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दै हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बासकोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दै हुनुहुन्छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्दै हुनुहुन्छ। त्यस्तै एमालेबाट प्रमुख सचेतक ऐन बहादुर महर र सांसद गणेश सिंह ठगुन्ना, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन र प्रमेश कुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुशबू ओलीले प्रश्न सोध्नुहुने भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा 23 करोड़ रूपियाँको हाराहारीमा ऋण लिएको छ। सरकारले साउनमा 23,29 करोड़ रूपियाँ ऋण लिँदा 20,06 करोड़ रूपियाँ बराबर ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ, जसले गर्दा एक महिनामा खुद सार्वजनिक ऋणमा 3,23 करोड़ रूपियाँको भार थपिएको छ। तर यस महिनामा विनिमय दरमा 8,58 करोड़ रूपियाँ बराबरको नाफा हुँदा वार्षिक आर्थिक वर्ष 2082-83 असार मसान्तसम्मको तुलनामा भने कुल सार्वजनिक ऋण 5,03 करोड़ रूपियाँले घटेको छ। असार मसान्तसम्म 29,81 अर्ब रूपियाँ रहेकोमा सार्वजनिक ऋण 29,76 करोड़मा झरेको छ। देशमाथिको यो ऋणको भार कुल जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको काँधमा 79,984 रूपियाँ 61 पैसा ऋणको भार पर्दछ। कार्यालयका अनुसार साउन मसान्तसम्म कुल सार्वजनिक ऋण नेपालको कुल गृहस्थ उत्पादन